0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 6 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
4: सीआईएन बाट अब प्रसारण हुँदैछ।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 7 गते बुधबार, सेप्टेम्बर 23 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वादशी तिथि, अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोशी बाढ़ी प्रभावितलाई पुनर्वासको तयारी।
1: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान, मलेसिया रोजगारीमा दिखिएको सम्भावनाबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन सम्वाद। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
0: नागढुङ्गा उरालोमा भाँसिएको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
1: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उडान नरोक्ने इरान एयरको दावी।
0: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत। आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने। टेबल टेनिसमा रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: 2010 असोजमा नेपाल फर्किने तय भएको छ। प्रधानमन्त्री बनिएता यो उहाँको पहिलो विदेश भ्रमण हो। हालै भोटेको सिबारीपछि सरकारले उद्धार तथा राहतको काम अघि बढ़ाइरहेका बेलामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण भएको छ। महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको जेएनजी आन्दोलन, बदलिदो राजनैतिक परिस्थिति तथा नयाँ सरकारका प्राथमिकता सहितका विभिन्न विषय उठाउने अपेक्षा गरिएको छ। विशेष गरी भोटेकुसी बारीका कारण तल्लो तटीय क्षेत्रमा भएको विनाश, जलवायु न्याय र न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि नेपालले जलवायुजन्य विपदका कारण बेहोर्नु परेको क्षति बाफत क्षतिपूर्तिको माग उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउने समेत बताइएको छ। न्यूयोर्क बसाईका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। उहाँले महासभामा सहभागी विभिन्न देशका नेता तथा प्रतिनिधिसँग भेटवार्ता गर्ने अपेक्षा समेत गरिएको छ। राष्ट्रपति शिशिर खनाल यसअघि नै न्यूयोर्क पुगिसक्नु भएको छ। उहाँ नेपाली प्रतिनिधि मण्डलमा सहभागी हुनुहुन्छ। अन्य वरिष्ठ सरकारी अधिकारीहरू पनि प्रधानमन्त्री शाहसँग भ्रमणमा हुनुहुन्छ। यसैबीच प्रधानमन्त्री शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच हिजो टेलिफोन सम्वाद गर्नुभएको छ। मलेसियाको रोजगारीका विषयमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणयुक्त बनाउने विषयमा उल्लेख छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने समेत बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन जानु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिएको छ। प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिन हिजो साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिएको हो।
1: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको औल्याउँदै सतर्कता रहनको लागि अनुरोध गरेको छ। महाशाखाले हिजो जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यो अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो। मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाको गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अति ठूलो पानी पर्दा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुन सक्ने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायसँग निरन्तर संवाद र समन्वय गरिरहेको प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले बताउनुभयो।
2: यही असोज 9 देखि 12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने चल्त मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ। र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ। र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जलत मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ। र हामीले पनि हाम्रो सिचुएसन रुम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ। र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने, त्यहाँका रेस्पोन्डरहरूलाई, त्यहाँका चाहिँ जो विपद प्रतिकारमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा, सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
1: बाढ़ीले पार्न सक्ने प्रभाव र मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणको बारेमा जानकारी लिनको लागि ऊर्जा मन्त्री र गृहमन्त्री हिजो नै मौसम पूर्वानुमान महाशाखामा पुग्नु भएको थियो। महाशाखाले दिएको विवरण र जानकारीका अनुसार त्यसै अनुसार मातहतका निकायलाई तयारी अवस्थामा रहनको लागि निर्देशन दिने पनि गृहमन्त्री सुधन गुरूङले पत्रकारहरूसँग प्रतिबद्धता जनाउनु भएको छ।
0: सरकारले भोटेकोसी बारीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि

0: अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढ़ाएको छ। बाढ़ीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थानीय आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढ़ाएका हुन्। रसुवाका बाढ़ी प्रभावित बस्तीलाई पुरानै स्थानमा पुननिर्माण नगरी नजिकैको सुविधा सम्पन्न टाउनशिप डाँडामा व्यवस्थापन ढाँचामा व्यवस्थापन गर्ने योजना सरकारले अघि बढ़ाएको छ। नयाँ टाउनशिप वा शिक्षा स्वास्थ्य लगायतका आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको समेत स्पष्ट पारिसक्नु भएको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त भएका विभिन्न प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले अग्रसरता देखाएको छ। प्राधिकरणले विभिन्न प्रसारण लाइन र खासगरी त्रिशुली 3B हब सब स्टेशन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था सहित नयाँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया शुरू गरेको हो। भोटेकोशीको विनाशकारी बाढ़ीका कारण भोटेकोशी तथा त्रिशुली नदी कोरिडोरका विभिन्न आयोजनाको विभिन्न विद्युत प्रवाह गर्ने प्रसारण लाइन अहिले बन्द छन्। बाढ़ीले 78 मेगावटको साला सुंगी 14.8 मेगावटको माथिल्लो सान्जेन 42.5 मेगावटको सान्जेन 14.8 मेगावटको माथिल्लो मैलुङ र 5 मेगावटको मैलुङ खोला गरी कुल 155.1 मेगावट क्षमताका आयोजना प्रसारण लाइन क्षतिका कारण विद्युत उत्पादन बन्द भएको छ।
1: अब राजनीतिक प्रसंग। नेकपा एमालेका नेताहरूले गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन र अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि आफ्नै तर्क र दावी सहित धारणा राख्ने क्रम चलिरहेको छ। केन्द्रीय कमिटिको हिजो बसेको बैठकमा झण्डै 100 सदस्यले धारणा राखे। उनीहरूमध्ये कोही अध्यक्ष ओलीको बचाउ र कोही विरोधमा पनि सुनिए। बैठकमा अधिकांश सदस्यहरूले पार्टीलाई थप एकताबद्ध र बलियो बनाएर अगाडि लैजानुपर्नेमा जोड़ दिने गरेका छन्। कांग्रेसको पालिका अधिवेशन भने आज छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज हुने पालिका अधिवेशनले पार्टीको तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढ़ाउने भएको छ। 35 वर्ष मुनिका युवालाई महिला र खुला दुवै समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको व्यवस्था अनुसार पालिका कार्य समितिमा नयाँ पुस्ताको सहभागिता बढ़ने अनुमान गरिएको छ। 2,259 युवा कार्य समितिमा आउने नेताहरूले दावी गरेका छन्। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने संगठन निर्माण, जनवर्गीय संगठन हरूको समायोजन, सदस्यता वितरण तथा नवीकरणका साथै जनजीविकाका विषयमा समेटेर 2 महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले 15 असोजदेखि 15 मंगिरसम्मका लागि जनअभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। नेकपाले विचार मिल्ने पार्टी र समूहसँग वार्ता, छलफल र एकताको प्रक्रिया पनि अगाडि बढ़ाउन वार्ता समिति गठन गरेको छ। नेता देव गुरूङको संयोजकत्वमा गठित 3 सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गंगा नारायण श्रेष्ठ सदस्य रहनु भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदमा राहतको वैरो तर पोषणयुक्त खाद्य वस्तु अपर्याप्त।
2: बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पूरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
1: नागढुङ्गा ओह्रालोमा भाँसिएको सड़क अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशु पंक्षीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशु पंक्षी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनु पर्छ।
4: पशुको दाना पानी पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, छ महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खा पत्रको भित्र पृष्ठमा घरायसी र व्यावसायिकलाई बेग्ला बेग्लै तौलका सिलिण्डर शीर्षकमा लक्ष्मी सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारले खाना पकाउने ग्यासलाई दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढ़ाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिण्डर कायम रहेकाले फरक फरक तौलको सिलिण्डर बनाउने गरी अध्ययन शुरू भएको छ। गहुँका लागि मलको जोहो शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। चार पर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनको खेतीको हिसाब पनि गर्न थाल्छन्। धान भित्र्याएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ। त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोहो गर्नुपर्ने चिन्ताले फेरि सताउन थालेको छ। त्यस्तै भित्रपृष्ठमा सुलभ बन्दै चीनी आपूर्ति शीर्षकमा खबर छ। काठमाडौँ उपत्यका भाटबटिनी, बिग मार्ट, सेल्सबेरी र 1000 भन्दा बढ़ी खुद्रा पसल मार्फत प्रति केजी 110 रूपियाँ चीनी बिक्री हुन थालेको छ। उपत्यकाका मुख्य ठाउँमा रहेका 1000 खुद्रा पसल र सबै डिपार्टमेन्ट स्टोरले साल ट्रेडिङ कर्पोरेशनबाट प्रति केजी 105 रूपियाँमा खरिद गरेर 110 रूपियाँमा बिक्री गर्न थालेका हुन्। त्यस्तै कारोबारको पहिलो पृष्ठमा जल विद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा खबर छ। यसलाई जीवन बस्नेतले लेख्नु भएको छ। जल विद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्न झन कठिन भएको छ। नेपाल धितुपत्र बोर्डले मसौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न असहज हुने देखिएको हो।
1: नागरिक दैनिकको भित्रीपन्नामा खाद्यले खसी बोका नबेच्ने शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको हो। व्यापारमा घाटा हुने, खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमयुक्त हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्षित गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने उल्लेख गरिएको छ। विगतका वर्षमा दशैंका बेला निजी क्षेत्रको बजारमा मासुको मूल्य आकाशिने गरेकाले बजार हस्तक्षेप सुरक्षित गर्ने उद्देश्यले खाद्य कम्पनीले विभिन्न जिल्लाबाट खसी बोका र च्याङ्ग्रा संकलन गरी काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्दै आएको थियो। शहरमै रोकिए पदयात्राका पाहुना शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ भित्री पन्नामै लुम्बिनीमा यातायात सेवा विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। आगो लगाउने चालक बोक्थे अर्काकै दुईवटा लाइसेन्स शीर्षकमा पनि भित्रीपन्नामा खबर छ। सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै गाड़ीमा आगो लगाउने चालकले अर्काको लाइसेन्स बोकेको खुलेको छ। सोमबार हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेर सवारी चालक अनुमति पत्र माग्दा नदिएर हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेको थियो। बसमा आगो लगाउने चालकको मंगलबार उपचारको क्रममा हिजो निधन भयो, तर उनको साथबाट भने अर्काका नाममा जारी भएको सवारी चालक अनुमति पत्र भेटिएको प्रहरीको भनाई उद्धृत गरिएको छ। नयाँ पत्रिका दैनिकमा विष्णु शंकर युटर्न बने ओलीका रक्षा कवच शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेता पौडेल र पोखरेलले समर्पण गरेपछि ओली फेरि सर्वशक्तिमान भएको भनेर टिप्पणी गरिएको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा अग्रपंक्तिमा देखिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्ष केपी ओलीको लाइनमा उभिएको उल्लेख गरिएको छ। अर्को खबर 10 वर्षमा पनि बनेन सुनकोशीको पक्की पुल शीर्षकमा उदयपुरबाट विदुर कटुवालले लेख्नु भएको हो। उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीमाथि पक्की पुल निर्माण शुरू भएको एक दशक पुग्न लाग्दा पनि अझै पनि अधूरै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा रेशम चौधरीको कैद माफी सर्वोच्चबाट सदर भएको बारेमा खबर छापिएको छ भने अर्को खबर करका दरमा सरकारको अस्थिर नीति आर्थिक वर्ष शुरू भएको दुई महिनामै हेरफेर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। अढ़ाई महिनामा आयल निगमलाई 4.75 अर्ब घाटा भएको बारेमा अजित अधिकारीले लेख्नु भएको छ भने कान्तिपुर दैनिकको भित्रीपन्नामा खानेतेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै गरेको बारेमा पनि प्रकृति दाहालले लेख्नु भएको छ। नेपाली भान्सामा दैनिक प्रयोग हुने सूर्यमुखी र सोयाबीन तेलको गुणस्तर प्याकेजिङ लेबलिङ तथा विज्ञापनमा थप कड़ाई हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको उल्लेख गरिएको छ। नागढुङ्गा ओरालोमा भाँसिएको सड़क अझै नबनेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने अर्को खबर बाल दुर्व्यवहार मुद्दापछि इस्कोनका पदाधिकारी निलम्बित शीर्षकमा आर्या चन्द लेख्नु भएको खबर हो। पीड़ित परिवारले प्रहरीमा उजुरी दिएको 5 महिनापछि इस्कोनको अन्तर्राष्ट्रिय समितिद्वारा नेपाल शाखाका 8 पदाधिकारी निलम्बित भएका छन्। बालिकामाथि यौन दुर्व्यवहारका आरोपित अझै फरार रहेको उल्लेख गरिएको छ। डंकी रूटमा लाखौं स्वाहा डिपोर्टपछि जाहेरी दिन पीड़ितलाई एजेन्टकै डर शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अमेरिकाबाट डिपोर्ट भएर आउनेहरू कतिपयसँग लेनदेनको प्रमाण पर्याप्त हुँदैन, जसका कारण कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गाह्रो हुन्छ। कतिपयलाई भने प्रहरी कहाँ नजान भन्दै धम्की दिने गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउने गरेका छन्। जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीको बाढ़ीमा बिलाइन शीर्षकमा नायक पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ।
8: साझा खबरमा अब विदेशका खबर। तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको राष्ट्रसंघले स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त कदमको स्वागत गर्नुभएको हो। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा समेत जोड़ दिनुभएको छ। इरानको राष्ट्रिय वायु सेवा कम्पनी इरान एयरले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै पनि प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको बताएको छ। इरान एयरले टर्की, अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट कुनै पनि जानकारी प्राप्त र त्यस्तो कुनै निर्देशन नभएको समेत बताएको हो। अमेरिकाले यसै महिनाको शुरूमा इरानी उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्दै इरानी वायु सेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। यसैबीच इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कड़ा बनाउने तयारी भइरहेका बेलामा चीनले त्यसको विरोध जनाएको छ। चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चीनिया विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद को अनुमति बिना लगाइएको एक पक्षीय प्रतिबन्धको चीनले विरोध गर्नेछ पनि भनेको छ।
1: साझा खबरमा अब खेल खबर। नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जित हात पारेको छ। बीसौं एसियाली खेलकुदमा हिजो थाइल्याण्डसँग भएको खेलमा 46-43 हराएर विजयी शुरूआत गरेको हो। थाइल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। समूह बीमा रहेको नेपालले आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। बीसौं एसियन खेलकुद अन्तर्गत टेबल टेनिस मिक्स्ड डबल्समा नेपालका रूबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गर्नुभएको छ। पहिलो चरणको खेलमा रूबिना इभाना जोडीले पाकिस्तानका मोहम्मद खान र कलसुम खानको जोडीलाई 3-0 सोझो सेटमा पराजित गर्यो। रूबिना इभाना जोडीले पहिलो सेट 11-6, दोस्रो सेट 11-8 र तेस्रो सेट 11-4 आफ्नो पक्षमा पारे। यो जीतसँगै यो जोडी दोस्रो चरणमा प्रवेश गरेको छ। चीनले जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनलमा चीनले पहिलो सेट 25-19 जित्दै अग्रता लिएको थियो। दोस्रो सेटमा पनि चीनले शुरूदेखि नै सामान्य अग्रता कायम राख्दै 25-20 आफ्नो पक्षमा पारेको छ। तेस्रो सेटमा जापानले आक्रामक शुरूआत गर्दै 7-1 अग्रता बनाएको थियो। त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र ब्लकिङमा सुधार गर्यो र स्कोर 19-19 बराबरीमा पुर्यायो। त्यसपछि चार पटक स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा 25-23 जित निकाल्दै खेल 3-0 आफ्नो पक्षमा पार्न सफल रह्यो। जापानसँग स्तब्ध हुनबाट भने विश्वकप विजेता भारत जोगिएको छ। दुई पटकको आईसीसी टी20 विश्वकप क्रिकेटको च्याम्पियन भारतलाई हिजो लगभग हराइसकेको थियो, तर अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्न नसक्दा जापान भारतसँग झिन 2 रनले पराजित भयो। एसियाली राष्ट्रको उदयमान क्रिकेट राष्ट्र जापानले भारतलाई 5 ओभरको खेलमा 32 रनमा रोकेको थियो।
9: भोटेकुसी बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण र पोषण सुधारका लागि चालिएका कदम, विशेष सम्वाद, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याजको बिरता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
9: साझा खबरमा अब भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पोषणयुक्त खानेकुराको अप्राप्तको कुरा। रसुवाको भोटेकोसी बाढ़ीपछि प्रभावितलाई राहतका लागि व्यक्तिगत तथा संस्थागत हातहरू बढ़िरहेका छन्, तर दिएको वा पठाइएको राहतमा गुणस्तर र पोषणयुक्त नभएको गुनासो पनि आइरहेको छ। यसै विषयमा सरकारवाला निकायका प्रतिनिधिको संवाद सहितको पोषण क्याप्सुल प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपक आचार्य।
11: महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडियो छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राजीवलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
12: पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 वर्षको मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौं। अहिले होल्डिङ सेन्टरमा रहनु भएको व्यक्तिहरू जो हुनुहुन्छ, गर्भवती, सुत्केरी र 5 वर्ष मुनिको बालबालिकाहरू, खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले कुपोषण यति चाँडै देखिसकेको छैन।
11: सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदा कस्तो अवस्था पाउनुभयो बालबालिका, सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? सिजपका महासचिव राजु घिमिरे सरलाई
13: पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौं, र त्यो सँगसँगै डर, त्रास, संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू, हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस्, कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
11: अलिकति यसैमा जोड्न, फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नै हुनुहुन्छ,
2: सुहान भुजेल, अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी 50 टीम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो. मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनिर रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनिर सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो. लाइक हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो.
11: यस्तो विपदमा योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ. वर्ल्ड भिजन इन्टरनेशनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु.
14: अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई चिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यो र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए. अहिले पनि चुनौतीका चाङ छन् तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरू त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ.
4: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
0: मौसम विभागद्वारा 9 देखि 11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी. ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी. भोटिकोसी बाढी प्रभावितलाई पुनर्वासको तयारी.
4: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान. मलेसिया रोजगारीमा देखिएको समस्याबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन संवाद. कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई.
0: नागढुङ्गा ओह्रालोमा भाषीको सड़क अझै बनेन. 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै. खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै.
4: एआई नियन्त्रण आह्वानमा राष्ट्रसंघको स्वागत. इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति. उडान नरोक्ने इरान एयरको दावी.
0: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जीत. आज चाइनिज ताइपे र भोलि श्रीलंकासँग खेल्ने. टेबल टेनिस रुबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश.
4: साझा खबरको अन्त्यमा कार्टुन. नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग गर्न खोजिएको छ नेकपा एमाले भित्रको विवाद र विवादका बीच फेरि पुनर्गठन र नेतृत्व परिवर्तनको मुद्दामा शीर्ष नेताहरू पछाडि हटेका खबरहरू सार्वजनिक भएका छन् र एमालेको बैठक नै अध्यक्ष ओलीले आफैले चलाउन थालेको भनेर पनि कतिपय समाचारहरू सार्वजनिक भइराखेका छन्. यहाँ एउटा बन्द कोठा जस्तो देखाइएको छ. पछाडिपट्टि भित्तामा टाँसिएको छ नेकपा एमाले लेखिएको छ र ठिक अगाडिपट्टि अध्यक्ष ओली जस्ता देखिने व्यक्ति दाहिने हात मुटकी कसेर माथितिर उठाइराखेको जस्तो देखाइएको छ र त्यही बेलामा केही भनिरहेको जस्तो पनि देखिन्छ. माथि यस्तो लेखिएको छ, महान शहीदहरू, पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन, लाल सलाम.
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद. अहिले लालित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन
3: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ
2: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्
3: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ
2: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्
3: खानामा चिल्लो प्रयोग कम गरौं मौसम अनुसार फलफूल खाऊ गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ दूधजन्य वस्तु खाऊ माछा मासुका परिकार मिलाएर खाऊ फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं नियमित व्यायाम गरौं
2: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन यो सन्तुलित हुनुपर्छ
4: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भइगयो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ बिस्तिक पुसार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97140131429
9: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
12: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मेची धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 01052363 मोबाइल नम्बर 98 41 26 33 83
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचाँदी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाम श्री अकलादेवी सुनचाँदी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकलादेवी सुनचाँदी पसलतिर। अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकलादेवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
4: सेनेटरी सामान
5: अधिकारी सप्लायर्स,
4: बजर पेन्ट
5: अधिकारी सप्लायर्स,
4: धारा फिटिङ
5: अधिकारी सप्लायर्स।
3: तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकलादेवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।

0: यसको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
1: के हो लौन त हामीलाई नि भनिदिनु न
0: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
1: हो र दाई ल त्यसो भएमा पनि उतैतिर लागे
0: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
2: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105217638 मोबाइल नम्बर 9840394656
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
4: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन निधार यता ल्याऊ त टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
4: उता हेर त भान्जा
5: हेरिरहेको छु त मामा
4: के देखौ त भान्जा
5: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा
4: भान्जा त्यसैले निधार यता ल्याऊ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
6: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने
7: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर
6: 0105509977 97557778
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: प्राप्त गोबर को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
4: उता हेर त भान्जा,
5: हेरिरहेको छु त मामा।
4: के देखौ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
4: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
6: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
7: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5200-97, 97-510-97-778।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: बैंकबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
4: उता हेर त भान्जा,
5: हेरिरहेको छु त मामा।
4: के देखौ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
4: मामा? भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ दार्जिलिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
6: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
7: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-77, 97-510-97-778।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजुपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै थाना मुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीज बजार, मिलनटोल जाने बाटो, माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एण्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813713100।
2: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्तो इन्टरनेट
3: रंग बहार, रंग बहार
4: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेंट।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: लौ है साथीहरू, आज त घैरुङको सोल्टिनेहरूले चुड्का लाउन बोलाएको छ, सबैजना जानुपर्छ है।
2: ल है साथी हो, आज हाम्रो गाउँमा त फुजेलको सोल्टीहरू आउँदै हुनुहुन्छ नि, रमाइलो गर्नुपर्छ है।
3: ए हुन्छ हुन्छ, रमाइलो गर्नुपर्छ।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84।
0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल, धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ 106 मेगाहर्ज।
1: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
2: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
1: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: रंग बहार रंग बहार
6: वर्ज सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: वर्ज पेन्स।
0: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस, बिग्रिएको पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सूचना।
3: धादिङ जिल्लाको महानुभावहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी प्रत्येक हप्ताको शनिबार कन्सल्टेन्ट फिजिसियन वरिष्ठ डाक्टर रवि शाहबाट बिरामी जाँच हुने भएकोले लामो समयदेखिको सुगर, प्रेसर, थाइरोइड, दम र मुटुको समस्या भएको, लामो समयदेखिको ग्यास्ट्रिक समस्या, ज्यान, हाड, मासु दुख्ने समस्या, बाथरोगको समस्या, हात गोडा झमझमाउने, गोडामा पानी जम्ने समस्या, उकालो ओह्रालो गर्दा गोडा तथा पैतालाको दुखाइ हुने, खानेकुरा अमन हुने, अपच हुने, पेट दुख्ने तथा पेट सम्बन्धी जुनसुकै समस्या, पिसाब पोल्ने, पथरीको समस्या, ज्वरो आउने इत्यादि समस्या भएमा समयमै स्वास्थ्य जाँच गरी स्वास्थ्य लाभ लिनुहोला।
2: वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीबाट भिडियो एक्सरे सेवा सञ्चालन, गर्भवती महिलाको भिडियो एक्सरे तथा शरीरको जुनसुकै अंगको भिडियो एक्सरे सेवा लिनको लागि हामीलाई सम्झनुहोला।
3: साथै हरेक महिनाको दोस्रो र अन्तिम शनिबार वरिष्ठ छालारोग तथा यौन रोग विशेषज्ञ डाक्टर आरबी सिंह आउनुहुने हुँदा रोगसँग सम्बन्धित छाला रोगहरू, लामो समयदेखिको दाद, दुबी, छालाको गाँठा गुठी, छाला चिलाउने, कपाल झर्ने, चाया, पोतो, डण्डीफोर लगायतका अन्य रोगहरू तथा यौन रोगहरू, योनी चिलाउने, सेतो पानी बग्ने, महिनावरी गडबडी हुने, स्तनमा गिर्खाहरू आउने, भिरिङ्गी, गोनोरिया लगायतका रोगहरूको बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनको लागि सम्पूर्ण धादिङवासीहरूलाई हार्दिक अनुरोध गरिन्छ।
2: दीपमाला लाइफ केयर सेन्टर प्राली, जेस मेडिकल हल, पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन, नीलकण्ठ नगरपालिका 3, त्रिवेणी चोक, धादिङ। पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन। सम्पर्क नम्बर 010-521-367, मोबाइल नम्बर 98-41-063-239 र 98-43-40-37।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छ नै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीज बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेन
2: घरमा चारजना छन् चारजनाको चारै समस्या कसलाई कहाँ लिएर जानु
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै
2: के हुनु बाबु दाईको दाँत जचाउनु पर्नेछ नानीको दाँत मिलाउनु पर्नेछ बाबुको दाँत निकाल्नु पर्ने अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने कसलाई कहाँ लिएर जाने होला
3: ल किन चिन्ता लिनु अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मैले नि आज भर्खरै दाँत मिलाएर आएको सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि
4: हजुर हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने दाँत सफा र पोलिस गर्ने दाँतको जरादेखि उपचार आरसीटी गर्ने दाँत कलरको सिमेन्ट भर्ने नक्कली स्थायी र अस्थायी दाँत राखिने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
5: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98 15 92 37 34
6: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ
7: के तपाईँको मलद्वारमा मासु पलाएको छ
6: अथवा दुख्ने पोल्ने चिलाउने पिप बग्ने घाउ खटिएर आउने कब्जियत हुने बारम्बार दिसा लाग्ने आदि भएको छ
7: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्
6: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ
7: हाम्रा विशेषताहरू
6: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा
7: ग्यास्ट्रिक कब्जियत जन्डिस हाड जोड्नी नसा बाथ युरिक एसिड प्यारालाइसिस छाती दम रुगा खोकी पिनास माइग्रेन पोस्टरेज पिसाकु इन्फेक्सन स्त्री रोग बाँझोपन महिनावरी गडबडी पुरुषहरू को यौन दुर्बलता छाला सम्बन्धी डिप्रेसन अनिन्द्रा स्मरण शक्तिमा कमी मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा
6: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
7: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ
6: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि मोबाइल नम्बर 9843333898 9913831000
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद

0: मा नीलकण्ठ नगरपालिका तीन धादिङ बेसी पुछार बजार ट्राफिक बीट अगाडि मोबाइल नम्बर 9843333 98 9913 8371 00।
1: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्तो इन्टरनेट
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
2: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमलपित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
2: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
3: रंगबहार रंगबहार
4: बजर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
3: बजर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बजर पेन्ट
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाडजोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोर्नी उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251 2048, मोबाइल नम्बर 98 41 14 94 84। शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङबेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 0105 2038 र 0105 2063 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि।
3: किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
2: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।

0: एनिमल रिलायंस लाइफ इंश्योरेंस खुले रजियो रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेन्स
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस, बिग्रिएको पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: शुभलाभ पोलिक्लिनिक प्राली नीलकण्ठ तीन धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याउ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
4: उता हेर त भान्जा।
5: हेरिरहेको छु त मामा।
4: के देखाउ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
4: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
6: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
7: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर

0: 9 6 7 97 5 10 97 7 78
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजुपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि, मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, 20 बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 MHz।

0: भएको बलियो न्यून चापीय प्रभावका कारण नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसमविदहरूबाट पूर्व जानकारी प्राप्त भएको छ। यसबाट मध्य तथा पश्चिम नेपाल बढी प्रभावित हुन सक्ने सम्भावना देखिएको छ। ती क्षेत्रसँगै हालैको बाढ़ी प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा थप सतर्कता आवश्यक देखिन्छ। वर्षाको मात्रा र प्रभावित क्षेत्रबारे पूर्वानुमान अझै परिवर्तन हुन सक्ने भएकोले जल तथा मौसम विज्ञान विभागका सूचनालाई नियमित गर्दै जनता र सम्बद्ध निकायलाई सुसूचित राख्न ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले माथतका निकायलाई परिचालन गरिसकेको निवेदन गर्दछु। पूर्वानुमानलाई सम्भावित जोखिमको संकेतका रूपमा लिनुपर्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत सबैलाई आग्रह गर्दछु। धन्यवाद। नेपालको जय होस्।
1: माननीय सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको छ। सोको बेहोरा म पढेर सुनाउँछु। सम्मान्य राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट सम्मान्य प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूको सम्मत 2083 साल असोज 6 गते मंगलबार संयुक्त राष्ट्रिय संघको 81 महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुभएकोले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नु दैनिक प्रशासनीय कार्य नेपालको संविधान बमोजिम सम्मान्य प्रधानमन्त्रीज्यूको सिफारिसमा मान्य अर्थमन्त्री डाक्टर स्वर्ण मागले सम्हाल्ने गरी तोक्नु भएकोले बेहोरा जानकारी गराउँछु। मिति 2083 6 महिना 6 गते महादेव पन्थ सचिव। मान्य सदस्यहरू, अब मान्य पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई फोहर मैला व्यवस्थापना विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।

को जोखिम न्यूनीकरण गर्न सक्ने गरी सुरक्षालाई उच्च प्राथमिकता राखेर योजना तर्जुमा गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको समेत जानकारी गराउँछु। अन्त्यमा सम्मान्य सभामुख महोदय, यसै साता बंगालको खाडीमा विकसित भइरहेको

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली 2083 को नियम 105 बमोजी कुनै पनि मान्य सदस्यको विरोधको सूचना प्राप्त नभएकोले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएकोले घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म मान्य पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
0: धन्यवाद। सम्माननीय सभामुख महोदय, फोहोर मैला उत्सर्जन संकलन विसर्जन र समग्र व्यवस्थापनको नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भूमिका र जिम्मेवारी स्पष्ट गर्न र यी निकायहरूबीच प्रभावकारी समन्वयन कायम गर्न फोहोर मैलाको समुचित तथा प्रभावकारी व्यवस्थापनद्वारा स्वच्छ तथा स्वास्थ्य वातावरण कायम गर्न मानव स्वास्थ्य तथा वातावरणमा पार्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न र चक्रीय अर्थतन्त्रको अवधारणा अनुरूप फोहोर मैला प्रशोधन गरी स्रोत सामग्रीको रूपमा उपयोग गर्न समेत व्यवस्थापनको लागि वाञ्छनीय भएकाले संघीय संसद प्रतिनिधि सभा समक्ष यो विधेयक प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब मान्य अर्थमन्त्री डाक्टर स्वर्ण वाग्लेलाई नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि तसर्थ विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्रै छलफल हुने बेहोरा अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डाइकसँगै बसेको कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्राविधिको माध्यमबाट उपलब्ध गराइदिनु अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यहरू 3 मिनटको समय निर्धारित गरिएको छ। सर्वप्रथम माननीय सुशील खड्का।

0: सम्माननीय सभामुख महोदय, नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 मा आफ्नो पूर्ण रूपमा सैद्धान्तिक समर्थन छ भन्दै म केही प्रिन्सिपल कुराहरू चाहिँ राख्न चाहे। यो नागरिक लगानी कोष अर्थात् इम्प्लोइमेन्ट प्रोभिडेन्ट फण्ड, यो भनेको चाहिँ नेपाली हाम्रो राष्ट्र सेवक कर्मचारी लगायत अन्य, अहिले त त्यो त्यसको चाहिँ दायरा पनि बढाएको छ, उहाँहरूको चाहिँ कर्मचारीले चाहिँ सेभिङ्सबाट चाहिँ जम्मा भएको कोष हो र यस्ता कोषहरूलाई चाहिँ राज्यले लङ टर्म डोमेस्टिक सेभिङ्स जुन यो छ यसलाई चाहिँ राज्यले चाहिँ एउटा इकोनोमिक ग्रोथको लागि चाहिँ चाहिने इम्पोर्टेन्ट टुलको रूपमा चाहिँ युज गर्नुपर्छ, युज गर्न सक्छ र संसारभरि यस्ता पेन्सन फण्डसहरू, यस्ता सेभिङ्स फण्डसहरू चाहिँ यसरी नै अर्थतन्त्रलाई चाहिँ चलायमान बनाउनलाई, इकोनोमिक ग्रोथलाई चाहिँ सहयोग पुर्याउनको लागि चाहिँ प्रयोग भएका छन् र यस संशोधनमा पनि अब जुन मौजुदा व्यवस्थामा चाहिँ हामीले यो नागरिक लगानी कोषलाई त्यति इफेक्टिभ तरिकाले यहाँ भएको कोष, यहाँ भएको जुन फण्ड छ क्लोज टु 3 खर्ब भन्दा पनि बढी जुन कोष चाहिँ यहाँ जम्मा भएर बसेको छ यसलाई चाहिँ हामीले अलिकति चलायमान तरिकाले चाहिँ प्रयोग गर्न सक्ने अवस्था थिएन। यो संशोधनले चाहिँ त्यसलाई अझ बढी, त्यो कोषलाई चाहिँ अझ बढी मोबाइल बनाउने, यो लङ टर्म इन्भेस्टमेन्टहरू जस्तो हाइड्रो पावर, ट्रान्समिसन लाइन्स अनि पीभीसीलाई पनि यसले यो संशोधनले चाहिँ डोरहरू ओपन गरिरहेछ। यो सञ्चालन गर्ने जुन मेकानिजम छ, सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालकहरूलाई पनि राखेर, यो विषय विज्ञ इन्भेस्टमेन्टसँग जोडेका विषय विज्ञलाई पनि राखेर यसलाई पनि अझ बढी चुस्त दुरुस्त बनाउने, अब लङ टर्म ग्रोथ हामीले ट्रान्समिसन लाइनहरू बनाउनु पर्यो, 200, 400, 500, 600 मेगावाटका हाइड्रो पावर बनाउने, एआई सेन्टर, डेटा सेन्टरहरू गर्नलाई चाहिँ यस्ता यहाँ भएको पैसा, आइडल भएको पैसा चाहिँ युज गर्न सक्ने तरिकाले चाहिँ आएको छ र यसै गरी यो मात्रै नभएर चाहिँ कर्मचारी सञ्चयको यो दुईटा जोड्दाखेरि चाहिँ क्लोज टु 10 खर्ब जति हामीसँग चाहिँ पैसा हुँदो रहेछ। त्यो भनेको हाम्रो चाहिँ 66-70 खर्बको जीडीपीमा चाहिँ तपाईँ आफै हिसाब गर्न सक्नुहुन्छ, त्यो भने धेरै ठूलो रकम हो। तर अहिले चाहिँ त्यही कर्मचारीले चाहिँ आफ्नो जम्मा गरेको पैसाको अगेन्स्टमा लोन लिनेमा मात्रै बढी पैसा चाहिँ सीमित भएको छ। अब यो दायरा चाहिँ बढ्नेवाला छ, बढाउनु पर्छ। नर्वे जस्तो कन्ट्री, नर्वेको चाहिँ आफ्नै पेन्सन फन्ड संसारको सबभन्दा ठूलो छ, 2.2 ट्रिलियन डलर भन्दा पनि बढी, र त्यसको जीडीपी जम्मा 500 बिलियन डलर छ। हाम्रो चाहिँ आफ्नो जीडीपी भन्दा पनि 4 गुणा चाहिँ उनीहरूको पेन्सन फण्ड छ। त्यसले चाहिँ लङ टर्म इन्भेस्टमेन्ट चाहिँ नर्वे, सिङ्गापुर जस्ता कन्ट्रीहरूले गरेका छ। त्यही हामीले चाहिँ गुड प्र्याक्टिसेसलाई चाहिँ सिको गरेर यसलाई चाहिँ हामीले राष्ट्रिय पुँजी निर्माणको रूपमा चाहिँ यो टुललाई युज गरौं र भन्दै मेरो समर्थन फेरि पूर्ण छ भन्दै बिदा हुन्छु। धन्यवाद।
1: मान्य कृष्ण हरि बुढा थोकी, त्यसपछि मान्य नीतिमा भण्डारी कार्की।

0: आम्दानीको ऐन 2027लाई समय सापेक्ष संशोधन गर्न बनेको यस विधेयक 2083को सैद्धान्तिक छलफलमा सहभागी भएको छु।
1: लगानी गर्दा लाखौं नागरिक
2: माननीय सदस्य गोविन्द पन्त, त्यसपछि माननीय सदस्य प्रभा कार्की।
3: सम्माननीय सभामुख महोदय, नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 सम्बन्धी आफ्नो धारणा प्रस्तुत गर्न उपस्थित भएको छु। नागरिक लगानी कोषमा लाखौं नेपाली नागरिकको बचत रहेको र अहिले यसले करिब 3 खरब 37 अरब नागरिकको बचत व्यवस्थापन गरिरहेकोले यो अझ पारदर्शी, सुरक्षित र उत्पादनशील बनाउने संस्थाको जिम्मेवारी हो, किनकि यसमा बचतकर्ताको भविष्य र भरोसा पनि जोडिएको हुन्छ। कर्मचारी, शिक्षक, प्रहरी, सेना र संस्थाका कर्मचारी समेतले आफ्नो दुःख गरेर गरेको आमदानी काटेर जम्मा गरेको पैसा कोषमा राख्छन्। त्यो रकमको पछाडि एउटा परिवारको भविष्य, छोराछोरीको शिक्षा, बुढेसकालको सुरक्षा र जीवनभरको आशा जोडिएको हुन्छ। त्यसैले पहिलो नागरिककर्ताको रकम सुरक्षित हुनुपर्छ, प्रतिफल न्यायोचित हुनुपर्छ र संस्थाको निर्णय प्रक्रिया पूर्ण रूपमा पारदर्शी हुनुपर्छ। दोस्रो, नागरिक लगानी कोषसँग ठूलो मात्रामा दीर्घकालीन पुँजी पहिचान गर्ने क्षमता छ। यो पुँजी निष्क्रिय राखिनु हुँदैन, उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्छ। कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, पर्यटन तथा रोजगार सिर्जना गर्ने क्षेत्रमा सुरक्षित र प्रतिफलयुक्त लगानी विस्तार गर्न सकियो भने कोषले आफ्ना लगानीकर्तालाई प्रतिफल दिने मात्र होइन, देशको अर्थतन्त्र निर्माणमा सबै समेत महत्वपूर्ण योगदान दिन सक्छ, जुन कुरा सरकारले विधेयक मार्फत गर्न खोजेको देखिन्छ, जुन सकारात्मक छ। तर यहाँ एउटा सावधानी अत्यन्त आवश्यक छ, लगानी विस्तारको नाममा जोखिम विस्तार हुनुहुँदैन। सभामुख महोदय, अबको नागरिक लगानी कोष कर्मचारी र संस्थाको मात्र होइन, प्रत्येक लगानीकर्ताले आफ्नो संस्था हो भनेर महसुस गर्ने संस्था बन्नुपर्छ। त्यसको लागि लगानीकर्ताले आफ्नो खातामा कति रकम छ, कति प्रतिफल प्राप्त भयो, कोषले कहाँ कहाँ लगानी गरेको छ, लगानीबाट कस्तो प्रतिफल प्राप्त भइरहेको छ भन्ने कुरा सहजै डिजिटल माध्यमबाट हेर्न सक्ने पारदर्शी प्रणाली आवश्यक छ। त्यसै गरी संस्थाको नेतृत्व संरचना क्षमता परिवर्तनलाई स्वीकार गरेको अनुभवी, व्यावसायिक र इमान्दारलाई प्राथमिकता दिनुपर्छ। नियामक र व्यवस्थापकीय जिम्मेवारीमा बसेकाहरूलाई स्पष्ट जवाबदेही बनाउनुपर्छ। अन्त्यमा सभामुख महोदय, नागरिक लगानी कोषको पैसा नागरिकको पसिनाको पैसा हो, त्यसैले प्रतिफल खोज्दा जोखिम लुकाउनु हुँदैन र लगानी विस्तार गर्दा नागरिकको बचतलाई परोक्षले बनाउनु हुँदैन। नागरिकको बचतमा राज्यको भरोसा छ भने नागरिकको राज्यप्रतिको भरोसा पनि सुरक्षित हुनुपर्छ। त्यसैले म यो विधेयकलाई सैद्धान्तिक रूपमा समर्थन गर्दै आगामी दफावार छलफलमा लगानीकर्ताको हित, पुँजीको सुरक्षा, उचित प्रतिफल, पारदर्शिता, व्यावसायिकता, व्यवस्थापन, उत्पादनशीलता लगायतको संशोधन गर्न सरकार तथा
2: माननीय सदस्य प्रभा कार्की, त्यसपछि माननीय सदस्य पशुराम तामाङ।
4: सम्माननीय सभामुख महोदय, सम्माननीय कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डाक्टर स्वर्णी मार्लेज्यूले प्रस्तुत गर्नुभएको नागरिक लगानी कोष ऐन 2047लाई सम्बोधन गर्न बनेको यस विधेयकमाथिको सैद्धान्तिक छलफलमा आफ्ना केही धारणाहरू राख्न गइरहेकी छु। समग्रमा नागरिकको बचतलाई परिचालन गर्ने, पुँजी बजारलाई थप गतिशील बनाउने र कोषलाई बदलिदो आर्थिक वातावरण अनुसार अघि बढ़ाउने उद्देश्यलाई म सकारात्मक र समय अनुकूल प्रयासका रूपमा हेर्दछु। तर एउटा कुरा, नागरिकको बचतबाट गरिएको लगानीमा अवसर जति महत्वपूर्ण हुन्छ त्यसको सुरक्षा त्यसभन्दा धेरै महत्वपूर्ण हुन्छ। आज हामीले बनाउने एउटा लगानी सम्बन्धी व्यवस्था भोलि नागरिकको अवकाश पछिको सुरक्षा, परिवारको आर्थिक भविष्य र युवाको बचतसँग जोड़िन्छ। त्यसैले म विधेयकका केही प्रावधानमा केन्द्रित हुन चाहन्छु। दफा 32 म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डमा लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। यो नयाँ अवसर पनि हो, तर नयाँ जोखिम पनि बन्न सक्छ। प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्दा पैसा लामो समयसम्म बाँधिन सक्छ र तत्काल बिक्री गरेर नगदमा बदल्न कठिन हुने अवस्था सृजना हुन सक्छ। त्यसैले यस्तो लगानीका लागि कुल पोर्टफोलियोको कति हिस्सा जोखिमयुक्त वा कम तरल सम्पत्तिमा राख्ने र निश्चित नियमित जोखिम परीक्षण तथा जोखिम प्रतिवेदन कसरी गर्ने भन्ने कुरा कानून वा स्पष्ट नियामकीय मापदण्डमा राख्न सकियो भने अझ राम्रो हुन्छ। त्यसै गरी उपदफा चारको ख दुईमा कोषले आवास परियोजनामा लगानी गर्ने र सहभागीलाई घर घडेरी किन्ने कर्जा दिने कुरा राखिएको छ। यो कुरा राम्रो हो, तर घर जग्गा भनेको तत्काल नगदमा बदल्न कठिन हुने सम्पत्ति हो। भोलि बजारमा अलि मन्दी आयो र कोषलाई एक्कासी ठूलो नगद चाहियो भने गाह्रो पर्न सक्छ। त्यसैले आवासमा लगानी गर्दा एउटै क्षेत्रमा धेरै पैसा नथुप्रियोस् र तरलताको जोखिम पहिले नै नाप्ने स्पष्ट मापदण्ड बनोस् भन्ने मेरो सुझाव छ। अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि ठूला संस्थागत लगानीकर्ताले नयाँ सम्पत्तिमा लगानी गर्दा लगानीको विविधीकरण, पर्याप्त तरलता, सम्भावित जोखिमको पूर्ण परीक्षण जस्ता विषयलाई महत्व दिएको देखिन्छ। अन्त्यमा यो संशोधन विधेयकको हाम्रा लगानीका दायराहरूलाई फराकिलो बनाउँदै आर्थिक समृद्धिमा ठूलो योगदान पुर्याउनेछ भन्नेमा म विश्वस्त छु र विधेयकको पूर्ण सफलताको कामना गर्दछु। धन्यवाद, नमस्कार।
2: मान्य सदस्यहरू पशुराम तामाङ, त्यसपछि मान्य सदस्य अमृता विक्क।
5: सभामुख महोदय, प्रस्तुत विधेयकमा मेरा केही सैद्धान्तिक मतहरू राख्न चाहन्छु। सबभन्दा पहिला यो विधेयक परिमार्जन गर्न आवश्यक थियो, त्यसकारण यो मैले समयानुकूल ठानेको छु। यसले लगानीका क्षेत्रलाई विस्तार गर्ने कुराहरू ल्याएको छ। एउटा कोषलाई सञ्चालन गरेर त्यसलाई नाफा, संस्थालाई नाफा पनि दिने अनि लगानीकर्तालाई पनि नाफा दिनको लागि त्यो आवश्यक पनि छ। तर यसमा दुईटा कुरा चाहिँ गम्भीर छ भन्ने लागेको हुनाले म अर्थमन्त्रीज्यूको ध्यान आकर्षण गर्छु। पहिलो कुरा के हो भन्दाखेरि चाहिँ यसमा रियल इस्टेट बिजनेसमा लगानी गर्ने कुरा छ। संसारमा रियल इस्टेट बिजनेसले नै पुँजीवादलाई धराशयी र क्राइसिसमा लगेको कुरा हामीले भुल्नुहुन्न। त्यसो भएको हुनाले त्यो गम्भीर कुरा भएको हुनाले यसलाई हामीले कसरी प्रयोग गर्छौँ भन्ने कुरा महत्वपूर्ण छ। त्यसकारण मलाई त्यो रियल इस्टेट बिजनेसमा जाने कुरा चाहिँ गम्भीर कुरा लागेर मैले त्यहाँ अर्को त्यसमा के छ भन्दाखेरि चाहिँ नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई चाहिँ मौलिक हकको रूपमा लिन्छ र त्यो व्यवसाय बिस्तारै सरकारले त्यसमा ग्यारेन्टी गर्नुपर्छ। सर्वसाधारणको स्वास्थ्य चाहिँ सरकारको जिम्मा हुनुपर्छ भनेपछि यहाँ चाहिँ शिक्षा र स्वास्थ्यमा लगानी गर्ने कुरा पनि छ। त्यसो भएको हुनाले त्यो कुरा चाहिँ नेपालको संविधानको स्पिरिटसँग मिल्दैन अथवा विपरीत छ। त्यसको यो दुईटा कुरा मैले यहाँलाई राखेँ। मेरो तेस्रो कुरा चाहिँ के छ भन्दाखेरि अहिले नेपालमा के अरे तपाईँको क्यापिटलको ब्याङ्कहरूमा लिक्विडिटी प्रशस्त छ, एग्रिगेट डिमान्ड कम छ तर सप्लाई बढी भएको छ। यस्तो अवस्थामा फेरि यो कोषको चाहिँ क्यापिटल किन बढाउनु पर्यो? यहाँ एउटा गम्भीर प्रश्न चाहिँ उठेको छ। त्यसकारण म सैद्धान्तिक रूपमा अर्थमन्त्रीजीको ध्यान पनि आकर्षण गर्छु। किन भन्दाखेरि यो कोषको पुँजी निर्माणको घटक संगठन के हो त भन्दाखेरि नेपाल सरकार हो, जसले 23%, बीमा कम्पनी 31%, नेपालको स्टक एक्सचेन्जले 10%, वित्तीय संस्थाहरूले 15, सर्वसाधारणले 20% हुन्छ। यहाँ जनताको पैसा बढाउने होइन, नागरिकहरूको पैसा बढाउने नभइकन यही क्यापिटल उबाट चाहिँ हामीले बढाउने हो भने त सरकारसँग भएको फन्ड त फेरि अलि रिजर्भ तान्ने भयो। त्यसो भएको हुनाले मेरो कुरा के हो त भन्दाखेरि चाहिँ हामीले सरकार विस्तार गर्दा चाहिँ नागरिकहरूको लिएर विस्तार गर्ने यसलाई बढाउनेतिर हामी जानुपर्छ भन्ने मलाई लाग्छ। त्यसकारण यो दुई तिनवटा कुरामा ध्यान दियोस् भन्ने कुरा राख्छ। यो समितिमा पठाइयोस् यसमा हामी दफादार रूपमा बढी छलफल गर्न सक्छौँ भन्ने म आग्रह गर्न चाहन्छु। धन्यवाद।
2: मान्य सदस्य अमृता विक, त्यसपछि मान्य सदस्य राधिका रम्तेल।
6: सम्माननीय सभामुख महोदय, आज म नागरिक लगानी कोष एन 2047 संशोधन गर्न बनेको विधेयक 2083 माथि छलफलमा धारणा राख्न चाहन्छु। जस्ट इमेजिन गरौं, एक सामान्य शिक्षकले जस्तै महिनै पछि थोरै थोरै रकम बचत गरेर नागरिक लगानी कोषमा लगानी गर्नुहुन्छ ताकि रिटायरमेन्ट पछि उहाँको परिवार चलाउन सहज होस्। नागरिक लगानी कोष भनेको यस्तो लाखौं सामान्य नेपालीको वृद्ध अवस्थाको आधार हो। यो ऐन 36 वर्ष अगाडि 2047 सालमा बनेको हो। त्यति बेला न आज जस्तो शेयर बजार थियो न त आधुनिक वित्तीय उपकरणहरू। अहिले अर्थतन्त्र धेरै फेरिएको छ तर कानून उही पुरानै ठाउँमा थियो। यही खाडलपूर्ण सरकारले यो संशोधन विधेयक ल्याएको छ। पहिलो कोषको अधिकृत पूँजी 8 अरबबाट बढ़ाएर 10 अरब र चुक्ता पूँजी 3 अरबबाट 6 अरब 80 करोड पुर्याउँदैछ ताकि कोष अझ बलियो र समक्ष बनोस्। दोस्रो, कोषले अब पूर्वाधार विकास बैंकमा मुद्दती निष्पक्ष राख्न र प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फण्डमा समेत लगानी गर्न पाउनेछ। यसले लगानीको दायरा फराकिलो बनाउनेछ। तेस्रो, कोषले ऊर्जा, यातायात, पर्यटन, सूचना प्रविधि, कृषि, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रका राष्ट्रिय प्राथमिकता प्राप्त पूर्वाधार आयोजनामा ऋण लगानी गर्न सक्नेछ। साथै साझेदारीमा बनेका आवश्यक योजनामा घर किन्न किस्ताबन्दीमा ऋण पनि दिन सक्नेछ। चौथो, कार्यकारी निर्देशनको पदावती र जवाबदेहिता स्पष्ट पारिएको छ। 4 वर्ष कार्यकाल र काम असन्तोषजनक भए जुनसुकै बेला हटाउन सकिने व्यवस्था यसले सुशासन बलियो बनाउनेछ। सभामुख महोदय, यी परिवर्तन स्वागत योग्य छन्, समय समक्ष आवश्यक पनि, तर एउटा कुरामा म सदनको ध्यान आकर्षण गराउन चाहन्छु। प्राइभेट इक्विटी र भेन्चर क्यापिटल जस्ता लगानी विश्वभर उच्च प्रतिफलमा साथसाथै उच्च जोखिम बोकेका हुन्छन्। यो त सामान्य नागरिकको जीवनभरको बचत निजको वृद्ध अवस्थाको एकमात्र सहारा हो, जुवा खेल्ने रकम होइन। त्यसैले म सरकारसँग विनम्र आग्रह गर्दछु, यस्ता नयाँ किसिमका लगानीमा कड़ा जोखिम व्यवस्थापन मापदण्ड तय गरियोस् र यसको लगानी विवरण नियमित रूपमा सदनमा समेत प्रतिवेदन गरियोस् ताकि सामान्य लगानीकर्ताको मेहनतको पैसा सधैँ सुरक्षित रहोस्। यसै भनाइका साथ म यो विधेयकलाई सैद्धान्तिक तर्फ समर्थन गर्दछु। धन्यवाद।
2: मान्य सदस्य राधिका रम्तेल, त्यसपछि मान्य सदस्य श्रीराम नेउपानी।
7: सम्माननीय सभामुख महोदय, आज नागरिक लगानी कोषको 3रो संशोधन विधेयकमाथि माननीय सदस्यहरूले आफ्ना सैद्धान्तिक धारणा राखिसक्नु भएको छ। म पनि त्यसै सन्दर्भमा केही प्रश्न र सुझाव राख्न चाहन्छु। पहिलो कुरा, पुँजी कोषको पुँजी 8 अरबबाट 10 अरब पुर्याउने कुरा आएको छ। पुँजी बढाउने हो भने त्यो पैसा कहाँ लगानी गर्ने भन्ने योजना पनि स्पष्ट हुनुपर्छ। मेरो सुझाव छ, आगामी केही वर्षमा कुन क्षेत्रमा कति लगानी गर्ने भन्ने योजना बनाइयोस्। दोस्रो कुरा, जोखिम। अब नागरिकको पैसा म्युचुअल फण्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न सकिने कुरा आएको छ। यसबाट राम्रो आमदानी हुन सक्छ तर जोखिम पनि हुन्छ। त्यसैले मेरो सुझाव छ, जोखिम भएका क्षेत्रमा कति पैसा लगानी गर्न पाइन्छ भन्ने सीमा स्पष्ट गरियोस्। तेस्रो कुरा, परियोजना छनौट। ऊर्जा, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा लगानी गर्ने भनिएको छ तर परियोजना कसरी छनौट गर्ने? मेरो सुझाव छ, जसले रोजगारी दिन्छ, उत्पादन बढाउँछ र राम्रो प्रतिफल दिन्छ त्यस्ता परियोजनालाई प्राथमिकता दियोस्। चौथो कुरा, जवाबदेहिता। लगानी गर्दा नाफा भयो भने राम्रो भयो तर लगानी डुब्यो भने जिम्मेवारी को हुने? त्यसैले लगानीको निर्णय गर्ने व्यक्ति वा निकायको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ। अन्तिम कुरा, नतिजा। नागरिकको पैसा कति जम्मा भयो भन्ने मात्र हेरेर पुग्दैन, त्यो पैसाले कति रोजगारी सिर्जना गर्यो, कति उत्पादन बढायो र देशलाई कति फाइदा भयो त्यो पनि देखिनु पर्छ। त्यसैले मेरो सुझाव छ, यो विधेयकले नागरिकको बचत सुरक्षित राख्दै त्यसलाई उत्पादन र रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्ने व्यवस्था अझ स्पष्ट बनाइयोस् भन्दै यस विषयलाई समर्थन गर्छु। हवस्, धन्यवाद।
2: माननीय सदस्य श्रीराम नेवानी, त्यसपछि माननीय सदस्य गणेश बहादुर विश्वकर्मा।
8: सम्माननीय सभामुख महोदय, आज म नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 को समग्रमा समर्थन जनाउँदै केही सैद्धान्तिक अवधारणा अगाडि राख्न चाहन्छु। सानो सानो बचतबाट ठूलो पूँजी निर्माण हुन्छ। नागरिकको पसिना नै राष्ट्रको शक्ति हो। सुरक्षित बचतलाई उत्पादनमा लगाई देश निर्माणमा हातेमालो गर्नु नागरिक लगानी कोषको धर्म हो। सम्माननीय सभामुख महोदय, हाम्रो समाजमा बचत गर्ने परम्परा पुरानो हो। नागरिकले खुत्रुकेमा पैसा जम्मा गर्ने मनोबल गर्दै गर्दा मनोबल बढ्थ्यो, भविष्य सुरक्षित ठानिन्थ्यो। तर आजको आवश्यकता बचतलाई आधुनिक वित्तीय प्रणाली मार्फत उत्पादन, रोजगारी र आर्थिक वृद्धिको स्रोत बनाउनु हो। लामो समयदेखि नागरिकको बचत परिचालन गर्दै आएको यस संस्थाको अबको आवश्यकता भनेको यसलाई समय अनुकूल, प्रतिस्पर्धी र प्रभावकारी दीर्घकालीन लगानी संस्थाको रूपमा विकास गर्नु हो। कोषमा जम्मा हुने रकम निष्क्रिय स्रोत होइन, यो राष्ट्र निर्माणको पुँजी बन्नुपर्छ। त्यसैले यसको परिचालन ऊर्जा, जलविद्युत, पूर्वाधार, कृषिमा आधुनिकीकरण, पर्यटन, सूचना प्रविधि, उद्योग तथा निर्यात प्रवर्धन जस्ता उत्पादनमूलक क्षेत्रमा केन्द्रित रहनुपर्छ। सम्माननीय सभामुख महोदय, नागरिकको विश्वासको रकम लगानी गर्दा प्रतिफलसँगै पारदर्शिता, सुशासन, जोखिम नियन्त्रण र वित्तीय अनुशासन अनिवार्य छन्। व्यावसायिक अध्ययन र दीर्घकालीन राष्ट्रिय हितका आधारमा लगानी गर्दै नागरिक लगानी कोषले बचतलाई उत्पादन, रोजगारी र समृद्धिसँग जोड्नुपर्छ। यस सन्दर्भमा मेरा केही सुझाव छन्। नागरिक लगानी कोष केवल रकम जम्मा गर्ने संस्था होइन, यो नागरिकको भविष्य सुनिश्चित गर्ने भरोसाको आधार हुनुपर्छ। राष्ट्रिय प्राथमिकताका प्रतिफलमूलक परियोजनामा लगानी विस्तार गर्दै डिजिटल प्रविधि मार्फत पारदर्शिता बढ़ाउनुपर्छ। साथै नागरिकको विश्वास जित्ने गरी सुशासन, जवाफदेहिता र आन्तरिक नियन्त्रणलाई अझ मजबूत बनाउनुपर्छ। नागरिक लगानी कोष नेपालको परम्परागत खुत्रुके होइन, यो आधुनिक नेपालको आर्थिक विकासको वित्तीय इन्जिन हो। सानो बचत पनि सही र सुरक्षित क्षेत्रमा लगानी हुँदा अर्थतन्त्रलाई चलायमान बनाउन र समृद्धिको आधार तयार गर्न सक्छ। विशेष गरी ऊर्जा र जलस्रोतको उपयोग नेपाली भूमिभित्रै हुने गरी लगानी विस्तार गर्न र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा लगानी होस् भन्ने अपेक्षा गर्दछु। अन्त्यमा बचतलाई पुँजी बनाऊ, पुँजीलाई उत्पादनमा लगाऊ, उत्पादनबाट आत्मनिर्भर र समृद्ध नेपाल बनाऊ भन्ने मूल मन्त्रलाई यसले।
2: मान्य सदस्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि मान्य सदस्य प्रेमलाल चौधरी।
9: सम्मान्य सभामुख महोदय, सर्वप्रथम नारी लगानी कोष तेस्रो संशोधन विधेयक 2083 को सैद्धान्तिक रूपमा समर्थन गर्न चाहन्छु। नागरिक लगानी कोष मूलत सामाजिक सुरक्षा प्रदायक संस्था हो, यो कुनै विकास बैंक अथवा पूर्वाधार बैंक होइन। त्यसैले विधेयकलाई हामीले केवल पूँजी बढ़ाउने र लगानीका क्षेत्र विस्तार गर्ने प्राविधिक कानूनको रूपमा होइन, यसको मूल प्रश्न श्रमिक, कर्मचारी र नागरिकले जीवनभरको श्रमबाट जम्मा गरेको बचत कसको हितमा र कसरी परिचालन हुन्छ भन्ने कुरालाई ध्यान दिनुपर्दछ। वित्तीय पूँजी आफै तटस्थ हुँदैन, पूँजी कहाँ लगानी हुन्छ, कसको नियन्त्रणमा हुन्छ र यसबाट सृजित प्रतिफल कसले प्राप्त गर्छ भन्ने प्रश्नलाई प्राथमिकतामा राखिनुपर्दछ। नागरिक लगानी कोष कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोष जस्ता दीर्घकालीन कोष बीच नियमन सुपरिवेक्षण र सिस्टमेटिक रिस्क म्यानेजमेन्टमा समन्वय सुनिश्चित गर्ने गरी कानून बनाउनु उपयुक्त हुन्छ भन्ने लाग्दछ। विधेयकले कोषको पूँजी बढ़ाउने र लगानीका क्षेत्र विस्तार गर्दै ऊर्जा पूर्वाधार कृषि पर्यटन भन्ने कुरालाई ध्यान दिनुपर्दछ। वित्तीय पूँजी आफै तटस्थ हुँदैन, पूँजी कहाँ लगानी हुन्छ, कसको नियन्त्रणमा हुन्छ र यसबाट सृजित प्रतिफल कसले प्राप्त गर्छ भन्ने प्रश्नलाई प्राथमिकतामा राखिनुपर्दछ।

0: नाफा भयो भने कसको, घाटा भयो भने कसले बेहोर्ने? अर्थात नाफा निजीकरण हुने र जोखिम सामाजिकरण हुने अवस्था आउनु हुँदैन। श्रमिकको बचतलाई जोखिमपूर्ण क्षेत्रमा प्रचार गर्ने हो भने त्यसको जोखिम व्यवस्थापन लगानी सीमा पारदर्शिता तथा स्वतन्त्र मूल्यांकन र उत्तरदायी ऐनमै पर्याप्त रूपमा सुनिश्चित गर्नु राम्रो हुन्छ। राजनीतिक अर्थशास्त्रमा पूँजीको उत्पादन प्रक्रियासँगको सम्बन्धलाई महत्वपूर्ण मानिन्छ। त्यसैले नागरिक लगानी कोषको पैसा केवल शेयर बजारमा घुम्ने वित्तीय पूँजी मात्र बनाइनु हुँदैन। पूँजीले राष्ट्रिय पूँजीमा योगदान गरोस्, जसमा आर्थिक सामाजिक रूपान्तरण सम्बन्धी राष्ट्रिय गौरवका योजनाहरू बनाउन सकियोस्। लगानी कोषमा पैसा जम्मा गर्ने श्रमिक र कर्मचारी हुन्, तर निर्णय गर्ने संरचना उनीहरूको आवाज कतिको प्रभावकारी हुन्छ अथवा हुँदैन। जसको श्रमबाट कोषमा पैसा जम्मा हुन्छ उसको निर्णय प्रक्रियामा प्रतिनिधित्व अनिवार्य हुनुपर्दछ। त्यसैले संचालक संरचना, लगानी नीति तथा अनुगमनमा योगदानकर्ताको सहभागिताको सुनिश्चितता र प्रतिनिधित्व सुनिश्चित हुन जरूरी छ। त्यसैले नागरिक लगानी कोषलाई केही ठूला लगानीकर्ताको हित सुरक्षित गर्ने वित्तीय संस्था होइन। श्रमिक, कर्मचारी, किसान, निम्न मध्यम वर्ग अथवा नागरिकको दीर्घकालीन आर्थिक सुरक्षाको सार्वजनिक वित्तीय संस्था बनाउने गरी कानून बनाऊ। यसमा चाहिँ अनौपचारिक क्षेत्रका मजदूरहरूलाई समेत उनीहरूको 10% र लगानीकर्ताको 10 अथवा रोजगारदाताको 10% राख्ने गरिकन यो अनौपचारिक क्षेत्रलाई पनि यसमा समेट्न सक्दाखेरि यसले विशेष गरिकन यो अनौपचारिक क्षेत्रका चाहिँ मजदूरहरू जो चाहिँ रिटायर हुँदाखेरि अथवा बुढेसकाल हुँदाखेरि अत्यन्तै चाहिँ असामाजिक असुरक्षामा बाँच्नुपर्ने हुन्छ, त्यसतर्फ ध्यान दिनका लागि म ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य प्रेमलाल चौधरी, त्यसपछि मान्य सदस्य आशिष गजुरेल।
2: सम्माननीय सभामुख महोदय, यस सम्मानित सदनमा माननीय अर्थमन्त्रीज्यूले पेश गर्नुभएको नागरिक लगानीको तेस्रो संशोधन विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा आफ्नो धारणा राख्ने अनुमति दिनुभएकोमा आभार व्यक्त गर्दछु। नागरिक लगानी कोष नेपालको पूँजी बजार र आम नागरिकको बचत संकलन गर्ने एक महत्वपूर्ण संस्था हो। 83 असार मसान्तमा संस्थाको कोष मौजदा 336 अर्ब र लगानी 327 अर्ब रहेको छ भने अधिकृत पुँजी 8 अर्ब, चुक्ता पुँजी 3 अर्ब रहेकोमा अधिकृत पुँजी 10 अर्ब तथा चुक्ता पुँजी 6 अर्ब 80 करोड प्रस्ताव गरिएकोमा स्वागत गर्दछु। बदलिदो आर्थिक वातावरण, प्रविधिको विकास र लगानीका नयाँ क्षेत्रहरूलाई सम्बोधन गर्नका लागि यो ऐनमा संशोधन आवश्यक भएको परिप्रेक्ष्यमा म यो विधेयकको सैद्धान्तिक पक्षको पूर्ण समर्थन गर्दछु र विधेयकको केही गम्भीर सैद्धान्तिक पक्षहरूमा ध्यान दिन जरूरी कुरा राख्न चाहन्छु। पहिलो, कोषको लगानी सुरक्षा र विविधीकरण। आम सर्वसाधारण र राष्ट्रसेवक कर्मचारीहरूले जम्मा गरेको रकमको सुरक्षाको प्रत्याभूति पहिलो शर्त हो भने कोषको रकमलाई उत्पादनशील र अधिक प्रतिफल दिने क्षेत्रमा लगानीको लागि स्पष्ट खाका तयार गर्नु दोस्रो शर्त हुनुपर्दछ। साथै बढ़ी जोखिम भएको क्षेत्रमा लगानी हुन नपाउने ठोस कानूनी संयन्त्र आवश्यक छ। दोस्रो, संस्थागत सुशासन र स्वायत्तता। यस संस्थाको व्यावसायिकता र दक्षता वृद्धिका लागि राजनीतिक हस्तक्षेपबाट अलग गर्दै पदाधिकारीहरूको नियुक्तिमा योग्यता, निष्पक्षता र पारदर्शिताको सुनिश्चितता हुनुपर्दछ। तेस्रो, प्रविधि मैत्री र जनउत्तरदायी सेवा। साना लगानीकर्ता र अनौपचारिक क्षेत्रका श्रमिक कर्मचारीहरूलाई समेट्ने र बचत तथा प्रतिफल, कोषको आर्थिक अवस्था तुरन्तै थाहा पाउने अनि सहज रूपमा सेवा लिन पाउने डिजिटल प्रणाली अप्नाउन कानूनमै व्यवस्था गर्नुपर्दछ भन्ने कुरा विधेयकमा स्पष्ट हुन जरूरी छ। तसर्थ यो विधेयकलाई थप परिमार्जन र स्पष्ट बनाउन दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सदस्य आशिष गजुरेल, त्यसपछि मान्य सदस्य बालावती शर्मा।
3: सम्माननीय सभामुख महोदय, म आज यो नागरिक लगानी कोष ऐन 2047 संशोधन गर्न विधेयकलाई पूर्ण रूपमा समर्थन गर्दै केही सुझावहरू राख्न चाहन्छु। नागरिक लगानी कोषलाई केवल नागरिकको बचत संकलन गर्ने संस्था नभई नागरिकको दीर्घकालीन बचतलाई सुरक्षित, पारदर्शी र व्यावसायिक ढंगबाट उत्पादनमूलक क्षेत्र, पूर्वाधार, पूँजी बजार तथा राष्ट्रिय पूँजी निर्माणमा परिचालन गर्ने प्रमुख संस्थागत लगानीकर्ताका रूपमा विकास गर्न आवश्यक भएकोले प्रस्तुत विधेयकमा केही सुझावहरू प्रस्तुत गर्न चाहन्छु।

0: पहिलो प्रस्तावित विधेयकमा पहिलो मेरो चाहिँ सुझाव लगानीको परिभाषा विस्तार गर्ने, नागरिक लगानी कोषको रकमलाई दीर्घकालीन पूर्वाधार, उत्पादनमूलक उद्योग, कृषि, ऊर्जा, हरित परियोजना, वन तथा अन्य स्वीकृत पूँजी बजारको उपकरणमा लगानी गर्न सक्ने स्पष्ट व्यवस्था गरियोस्। दोस्रोमा दीर्घकालीन लगानी नीति, कोषले प्रत्येक पाँच वर्षको रणनीति लगानी योजना बनाई लगानी प्रतिफल जोखिम र तरलताको स्पष्ट लक्ष्य निर्धारण गर्नुपर्ने व्यवस्था गरियोस्। तेस्रो, कोषको रकम सुरक्षित तथा उत्पादनमूलक परिचालन विभिन्न योजनाबाट प्राप्त रकम र कोषको आफ्नै रकमलाई स्पष्ट रूपमा छुट्याई सहभागीको हित र योजनाको दायित्वलाई असर नपर्ने गरी उत्पादनमूलक तथा दीर्घकालीन क्षेत्रमा लगानी गर्ने व्यवस्थापन गरियोस्। त्यस्तै अर्को लगानी तथा जोखिम व्यवस्थापन समितिको सम्बन्धमा स्वतन्त्र विज्ञसहित लगानी तथा जोखिम व्यवस्थापन समिति गठन गरी लगानी स्वीकृत जोखिम सीमा, क्षेत्रगत लगानी सीमा तथा स्वार्थको द्वन्द नियन्त्रण गर्ने व्यवस्था गरियोस्। त्यस्तै कोषले प्रत्येक वर्ष आफ्नो लगानी प्रतिफल जोखिम क्षेत्रगत लगानी र वित्तीय अवस्थाको सार्वजनिक प्रतिवेदन प्रकाशन गर्नुपर्ने तथा संसदको सम्बन्धित समितिलाई जानकारी गराउनुपर्ने व्यवस्थापन गरियोस्। र अर्को यो यसमा पनि नागरिक लगानी कोषमा पनि कार्यकारी निर्देशकको चाहिँ प्रावधान गरिएको छ र ऊ चाहिँ कार्यकारी हुन्छ भनेपछि, तर यसको समितिको अध्यक्ष चाहिँ अर्कै व्यक्ति हुनुहुन्छ जो चाहिँ सेरोमोनियल हुनुहुन्छ। त्यही भएर अलिकति हामीले प्रभावकारी ढंगले डेलिभरी गर्ने हो भनेदेखि कार्यकारी अध्यक्षको अवधारणामा हामी जान सक्छौ होला भन्ने चाहिँ सभामुख ज्यू मार्फत मन्त्रीज्यूलाई चाहिँ म चाहिँ निवेदन गर्न चाहन्छु। धन्यवाद, नमस्कार।
1: मान्य सदस्य बालावती शर्मा, त्यसपछि मान्य सदस्य ललिता कुमारी।
2: सम्माननीय सभामुख महोदय, नागरिक लगानी कोष ऐन 2047 संशोधन गर्न बनेको विधेयक 2083 मैले आफ्नो धारणा राख्न चाहन्छु र यसका सकारात्मक पक्षलाई मैले समर्थन गर्दै देशको आर्थिक विकासको लागि सर्वसाधारण जनतालाई समेत पुँजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउने अवकाश कोष तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने र पुँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले यो 47 ऐनलाई चाहिँ थप स्पष्ट गर्न यो अहिले 83 ल्याइएको भनेर यसमा भनिएको छ। नागरिक लगानीको शब्द नै काफी छ, जनताको पैसा जनताको लागि जम्मा भएको जसलाई चाहिँ कसरी परिचालन गर्ने भन्ने र कानून नियमद्वारा यसलाई परिचालन गर्ने यहाँ हो र यहाँ जनताको भविष्य पनि जोडिएको छ, जीवनको कमाई र परिवारको लालन पालन यो कोषसँग, किनभने सानो सानो पैसा बचत गरेर जोडिएको हुनाले त्यहाँ भविष्य पनि सँगै जोडिएको छ। सभामुख महोदय, अधिकृत पुँजी, चुक्ता पुँजी र सेयर लगानीमा वृद्धि गर्ने प्रस्तावले कोषको आर्थिक हैसियत बनाई ठूला आयोजनामा लगानी गर्ने क्षमता बढाउन सक्छ भनिएको छ। यो राम्रै ठिकै पक्ष छ, तर सभामुख महोदय, पुँजी वृद्धिको स्रोत स्पष्ट छैन। चुक्ता पुँजी र अधिकृत पुँजी वृद्धि गर्ने भनिए पनि सोको लगानीकर्ता के हो भन्ने स्पष्ट पार्न खुलाइएको छैन र पुँजी बजारमा लगानी बढाउँदा आउने जोखिमहरू के हुन् त भन्ने कुराको पनि यहाँ स्पष्टसँग विधेयकमा भनिएको छैन। सभामुख महोदय, कसले कुन कुन क्षेत्रमा लगानी गर्ने, यद्यपि कृषि, पर्यटन, अरू थुप्रै विषयहरू भनिएको छ, सेयर बजारमा पनि भनिएको छ, स्पष्ट छैन। पूर्वाधार हो, नयाँ व्यवसाय हो, स्टार्टअप हो अथवा उद्यममा हो, यो पनि पूरै अझै स्पष्ट ढंगले गर्नुपर्छ र ठूला लगानीकर्ताले मात्र यसलाई प्रयोग गर्ने स्थिति नबनोस् भन्ने कुरामा हामीले ध्यान दिनुपर्छ। कसको दीर्घ विकासको लागि दक्ष जनशक्ति, पारदर्शिता र जवाबदेता पनि उत्तिकै आवश्यक छ, किनभने अघि नै मैले भनिसके यहाँ नागरिकको भविष्य छ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष बीचको दोहोरोपनलाई पनि कसरी एकीकृत रूपमा अगाडि बढाउने भन्ने कुरामा पनि यहाँ स्पष्ट छैन। सूचना प्रविधि युगमा भारत सरकारले सधैँ डिजिटल सिस्टमको कुरा गरिरहेको अवस्थामा डिजिटल प्रविधिको कसरी प्रयोग गर्ने भन्ने कुरालाई पनि अझै पारदर्शी ढंगले यसलाई अगाडि बढाउनुपर्छ भन्ने लाग्छ। देशको आर्थिक विकासको लागि सर्वसाधारण जनतालाई समेत पुँजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउने अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पुँजी बजारमा गतिशीलता ल्याउने उद्देश्य भन्ने कुरा जुन गरिएको छ यसलाई चाहिँ नयाँ जो अधिकार पनि नयाँ प्रत्यार्जन गर्ने भनेर जुन भनिएको छ मलाई के लाग्छ भने अर्थसँग सबै अर्थ मन्त्रालयसँग जोडिन्छ र अर्थ मन्त्रालयको दृष्टिकोणले यहाँ स्पष्ट पार्नपर्छ भन्ने मलाई लाग्छ। आफू अनुकूल ऐन कार्यान्वयन बनाउँदाखेरि नियमावलीहरूले विधेयकको मर्म अनुकूल काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा पनि आर्थिकसँग जोडिन्छ र अर्थ मन्त्रालयसँग जोडिन्छ। यस कुरामा पनि अर्थ मन्त्रालयको स्पष्ट धारणा आउनुपर्छ भन्ने लाग्छ। धन्यवाद।
1: माननीय सदस्य ललिता कुमारी त्यसपछि माननीय सदस्य गोपाल शर्मा।
3: सम्माननीय सभामुख महोदय, नागरिक लगानी कोष ऐन 2047 संशोधन गर्न बनेको विधेयक नागरिक लगानी कोष तेस्रो संशोधन 2083 माथिको सैद्धान्तिक छलफलमा म आफ्नो धारणा राख्न चाहन्छु। नागरिक लगानी कोष केवल एउटा वित्तीय संस्था मात्र होइन, यो सर्वसाधारणको बचतलाई परिचालन गर्ने, लगानीको अवसर विस्तार गर्ने, अवकाश तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा योगदान गर्ने र देशको पूँजी बजारलाई गतिशील बनाउनु महत्वपूर्ण भूमिका खेल्ने संस्था हो। त्यसले बदल्दो आर्थिक आवश्यकता र कोषको बढ्दो कारोबार अनुसार यसको कानूनी संरचना समय सापेक्ष बनाउनु आवश्यक छ। यस विधेयकको प्रमुख विषय कोषको पूँजी संरचनालाई सुदृढ बनाउने हो। प्रस्तावित व्यवस्था अनुसार अधिकृत पूँजी 8 अर्बबाट बढ़ाएर 10 अर्ब रूपियाँ तथा 100 रूपियाँ दरको शेयर संख्या 8 करोड़ बढ़ाएर 10 करोड़ कित्ता पुगाउने प्रस्ताव गरिएको छ। त्यस्तै चुक्ता पूँजी 3 अर्बबाट बढ़ाएर 6 अर्ब 80 करोड़ रूपियाँ पुगाउने व्यवस्था प्रस्तावित गरिएको छ। सभामुख महोदय, कोषको शेयर पूँजी तथा त्यसको बाँडफाँट र बनावटमा परिवर्तन गर्न नेपाल सरकार मन्त्री परिषदको पूर्व स्वीकृति र जारी पूँजीको सीमाभित्र चुक्ता पूँजी वृद्धि गर्न अर्थ मन्त्रालयको पूर्व स्वीकृति आवश्यक हुने व्यवस्था प्रस्तावित गरिएको छ। यसले संस्थागत निर्णय र सरकारी निगरानी बीच अस्पष्ट सम्बन्ध स्थापित गर्ने देखिन्छ। तर सभामुख महोदय, प्रस्तावित व्यवस्थाले परम्परागत लगानी क्षेत्रभन्दा बाहिर पूर्वाधार विकास ब्याङ्कको फिक्स डिपोजिट, म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड जस्ता क्षेत्रमा लगानीको अवसर समेत विस्तार गर्ने दिशातर्फ अघि बढेको देखिन्छ। त्यसले म सरकारसँग आग्रह गर्न चाहन्छु, यो विधेयकलाई केवल पूँजी बढाउने संशोधनको रूपमा नभई नागरिकको बचतलाई सुरक्षित, पारदर्शी, उत्पादनशील क्षेत्रमा परिचालन गर्दै कोषलाई समय सापेक्ष र सक्षम बनाउने कानून सुधारको रूपमा हेर्नुपर्छ। यी विषयहरूलाई दफादार छलफलको क्रममा अझै स्पष्ट बनाउँदै विधेयक अघि बढाउन म समर्थन गर्दछु। धन्यवाद।
1: माननीय सदस्य गोपाल शर्मा त्यसपछि माननीय सदस्य पुकार बम।
4: सम्माननीय सभामुख महोदय, कानूनहरू समय सापेक्ष संशोधन र परिमार्जन हुँदै जानु आवश्यक छ। हामी नागरिक लगानी कोष ऐनको झण्डै 36 वर्ष अघि बनेको नागरिक लगानी कोष ऐनको आज हामी तेस्रो संशोधनसँग सम्बन्धित भएर छलफल गर्दैछौ। हामीसँग एकै प्रकृतिका लगभग तीनवटा यस्ता कोषहरू छन्, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र नागरिक लगानी कोष। एकै प्रकृतिका धेरै संरचना बनाउनुभन्दा त्यसको समग्र परिभाषालाई एक ठाउँमा केन्द्रित गरेर लगानीलाई सरकारले चाहेको र नागरिकले अपेक्षा गरेको क्षेत्रमा परिचालन गर्नुपर्छ कि भन्ने मलाई लाग्छ। हाम्रा संरचनाहरू धेरै हुने र संरचनाहरूलाई हामीले व्यवस्थित र परिचालन गर्न नै हाम्रा धेरै ओहोरहरू समयहरू खर्च हुने पनि गरिरहेका छन्। त्यसकारण यसो गर्दा लगानी पनि केन्द्रीकृत हुने र पुँजी पनि केन्द्रीकृत रूपले परिचालन हुन सक्ने अवस्था देखिन सक्छ। संसदमा प्रस्तुत भएको अहिले तेस्रो संशोधनसँग सम्बन्धित विधेयकलाई हेर्दा यसले चारवटा विषयलाई अलि बढी समेटेको छ। खास गरी केही शब्दहरूको स्पष्टता, ऐनमा अस्पष्ट शब्दहरूलाई स्पष्ट गर्न खोजेको छ। दोस्रो, कोषको पुँजी वृद्धि गर्न खोजेको छ, यसलाई 8 अर्बबाट 10 अर्ब अधिकृत पुँजी बनाउने गरी प्रस्तावित गरिएको छ र शेयर किता 8 करोडबाट 10 करोड बनाउने गरी प्रस्ताव जसरी गरेको छ। खास गरी यसमा पुँजी वृद्धि गर्ने सन्दर्भबाट दोस्रो कुरा। तेस्रो कुरा, कर्जा प्रवाहमा क्षेत्रगत स्पष्टताको कुरा। यो पटक मन्त्रीज्यूले खास गरी पूर्वाधार विकास बैंकको अवधारणा ल्याउनु भएको थियो, त्यससँग सम्बन्धित भएर पूर्वाधार विकास बैंकमा यसको मुद्दती निक्षेप गर्न मिल्ने गरी यसलाई प्रस्तावित गर्न खोजेको मैले देखेको छु र पूर्वाधार को लगानी त 2077 सालमै संशोधनले समेटेको छ। संचालक समिति र कार्यकारी प्रमुखको जिम्मेवारीलाई पनि यसले स्पष्ट गर्न खोजेको छ। सभामुख महोदय, मैले खास गरी यो सन्दर्भमा मेरा केही जिज्ञासा छन्। नागरिक वा लगानीकर्ताको लगानीलाई मुद्दती निक्षेपमा राखेर ब्याज मात्रै लिने कि प्रतिफलयुक्त आयोजनामा लगानी गर्ने भन्ने कुरा एउटा। दोस्रो, सरकारले चाहेको अवस्थामा कार्यकारी निर्देशक हटाउन सक्ने लगायत विधेयकमा उल्लेखित कतिपय प्रावधानले कोषमा राजनैतिक एवं सरकारी हस्तक्षेप बढ्ने देखिन्छ। यसले नागरिकको लगानी र समग्र कोष नै संकटमा धकेल्न सक्छ। त्यसकारण कोषमा लगानी
1: मान्य सदस्य पुकार बम, त्यसपछि मान्य सदस्य निराशा चौधरी डगौरा।
5: सम्माननीय सभामुख महोदय, नागरिक लगानी कोष ऐन 2047लाई संशोधन गर्न बनेको विधेयक 2083माथि सम्माननीय सभामुख महोदयको अनुमतिले आफ्नो केही धारणा र सुझाव राख्न चाहन्छु। सर्वप्रथम, यो विधेयकको नेतृत्व गरी यहाँसम्म पुगाउनु हुने मान्य मन्त्री तथा कार्यवाहक प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु। यो विधेयकले नागरिकको बचतलाई थप व्यवस्थित रूपमा परिचालन गर्दै लगानीका क्षेत्र विस्तार गर्ने, पुँजी बजारमा योगदान बढ़ाउने तथा नागरिक लगानी कोषको संस्थागत संरचना र कार्यक्षेत्रलाई समयानुकूल बनाउने उद्देश्य लिएको देखिन्छ। विशेष गरी बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, म्युचुअल फण्ड, प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फण्डमा लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै ऊर्जा, यातायात, पर्यटन, सूचना प्रविधि, कृषि, स्वास्थ्य र शिक्षा जस्ता राष्ट्रिय प्राथमिकतामा क्षेत्रमा कर्जा प्रवाह गर्न तथा सार्वजनिक निजी साझेदारीमा निर्माण र सञ्चालन हुने पूर्वाधार आयोजना लगानी गर्न सक्ने व्यवस्था पनि प्रस्तावित गरिएको छ। यी व्यवस्थाले नागरिकको बचतलाई केवल निष्क्रिय रूपमा राख्ने भन्दा उत्पादनशील क्षेत्रमा परिचालन गर्ने र अवसर विस्तार गर्न सक्छ। सम्माननीय सभामुख महोदय, तर लगानीको दायरा विस्तार गर्दा त्यससँगै जोखिम व्यवस्थापनको व्यवस्था पनि त्यतिकै बोलियो हुनुपर्छ। विधेयकले संचालक समितिलाई आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापनका मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जिम्मेवारी दिएको छ। यो सकारात्मक व्यवस्था हो, तर नागरिकको बचतबाट परिचालित रकम प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, शेयर बजार वा ठूला पूर्वाधार आयोजनामा लगानी गर्दा जोखिमको सीमा कति हुने भन्ने विषय अझ स्पष्ट र मापदण्डमा आधारित हुन आवश्यक छ। ठूला तथा जोखिमयुक्त लगानीका लागि स्पष्ट लगानी सीमा, अनिवार्य ड्यू डिलिजेन्स, जोखिम मूल्यांकन र पोर्टफोलियो डाइभर्सिफिकेशनको व्यवस्था गरिनुपर्छ। कुन क्षेत्रमा कति रकम लगानी गर्न सकिने हो भन्ने विषयलाई पारदर्शी र मापन योग्य बनाइनुपर्छ। त्यस्तै लगानीको निर्णय कसरी भयो, त्यसको सम्भावित जोखिम र अपेक्षित प्रतिफल के हो तथा लगानीपछि त्यसको अवस्था व्यवस्था कस्तो छ भन्ने बारे नियमित संस्थागत प्रतिवेदनको व्यवस्था गरिनुपर्छ। राष्ट्रिय प्राथमिकताका आयोजनामा लगानी गर्दा प्राथमिकता निर्धारण गर्ने वस्तुगत आधार पनि आवश्यक छ। रोजगारी सृजना, उत्पादन वृद्धि, आर्थिक प्रतिफल, क्षेत्रीय सन्तुलन, पूर्वाधारको आवश्यकता र सामाजिक प्रभाव जस्ता आधारमा आयोजना छनौट गर्ने स्पष्ट व्यवस्था हुनुपर्छ। त्यस्तै नागरिकको बचत परिचालन गर्ने संस्थामा स्वार्थको द्वन्द अत्यन्त संवेदनशील विषय हो। कोषका संचालक, व्यवस्थापन वा सम्बन्धित पक्षसँग जोडिएका कम्पनी तथा आयोजनामा लगानी गर्दा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नियन्त्रण गर्ने र सम्बन्धित पक्षको कारोबारलाई पारदर्शी बनाउने स्पष्ट व्यवस्था आवश्यक छ। सम्माननीय सभामुख महोदय, योसँग म एउटा अर्को कुरा के राख्न चाहन्छु भनेपछि यो मन्त्री तथा कार्यवाह प्रधानमन्त्रीलाई म ध्यानकर्षण गर्न चाहन्छु। योभन्दा अगाडि कर्मचारी सञ्चय कोष आयो र अहिले नागरिक लगानी कोष आउँदैछ र यसपछि तपाईँको छलफल हुने चाहिँ यो सामाजिक सुरक्षा कोष पनि हुन्छ। त्यसले गर्दाखेरि सम्भवतः यसलाई चाहिँ एकीकृत रूपमा इन्टिग्रेटेड एउटा कोषको व्यवस्था गर्यो भने त्यसको यो सञ्चालनदेखि लिएर धेरै कुराहरूमा चाहिँ सजिलो हुन जान्छ। त्यसले गर्दाखेरि यसबारे पनि सोच्नलाई म माननीय मन्त्री र प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीलाई म धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू।
1: मान्य सदस्य निराशा चौधरी डगौरा, त्यसपछि मान्य सदस्य हरि मोहन भण्डारी।
6: सम्मान्य सभामुख महोदय, माननीय अर्थमन्त्री डाक्टर सोनी वाग्लेले पेश गर्नुभएको नागरिक लगानी कोष ऐन 2047 संशोधन गर्न बनेको विधेयक 2083 माथि आफ्ना धारणा राख्न चाहन्छु। नागरिक लगानी कोषमा लाखौं नागरिक कर्मचारी र श्रमिकले आफ्नो भविष्यका लागि बचत गरेको रकम जोडिएको छ। त्यसैले यो विधेयक बनाउँदा हाम्रो पहिलो प्राथमिकता नागरिकको पैसा सुरक्षित हुनु र नागरिकले उचित प्रतिफल पाउनु हुनुपर्छ। सभामुख महोदय, नागरिक लगानी कोषको अधिकृत पुँजी 8 अर्ब रूपियाँ र 8 करोड़ किट्टा शेयरको व्यवस्था छ। अहिलेको संशोधनले यसलाई 10 अर्ब रूपियाँ र 10 करोड़ किट्टा शेयर पुर्याउन खोजेको छ। पुँजी बढाउनु आवश्यक हुन सक्छ, तर मेरो प्रश्न यस्तो छ कि पुँजी बढेपछि यसको प्रत्यक्ष लाभ नागरिकले कसरी पाउँछन्? कति लगानी पारदर्शी हुन्छ? नागरिकको बचत र लगानीको सुरक्षा कसरी सुनिश्चित गरिन्छ? नागरिकको पैसा डुब्न नदिन के व्यवस्था गरिएको छ? सभामुख महोदय, दफा 2 मा लगानीको क्षेत्र विस्तार गर्दै म्युचुअल फण्ड, प्राइभेट इक्विटी र भेन्चर क्यापिटल लगायतका क्षेत्रमा लगानी गर्ने बाटो खोलिएको देखिन्छ। लगानीको क्षेत्र बढाउनु राम्रो हो, तर जोखिम पनि बढ्न सक्छ। त्यसैले नागरिकको बचत सुरक्षित गर्ने व्यवस्था बनाउन आवश्यक छ। कानून कागजमा परिवर्तन भएर मात्र हुँदैन, त्यसको सकारात्मक प्रभाव नागरिकको जीवनमा देखिनुपर्छ। नागरिकले आफ्नो पैसा कोषमा जम्मा गर्छ, त्यसैले उसले आफ्नो पैसा कहाँ लगानी भएको छ, कति प्रतिफल प्राप्त भयो र आफ्नो बचत कति सुरक्षित छ भन्ने कुरा सजिलै थाहा पाउन सक्ने व्यवस्था बनाउनु पर्छ। त्यसैले म सरकारलाई अनुरोध गर्न चाहन्छु, नागरिकको बचत सुरक्षित बनाऊ, जोखिम नियन्त्रण गरौं र नागरिकलाई उचित प्रतिफल दिने व्यवस्था गरौं। नागरिक लगानी कोषलाई अझ बलियो, पारदर्शी, व्यावसायिक र नागरिकप्रति उत्तरदायी बनाउने गरी यो विधेयकमाथि थप गम्भीर छलफल होस् भन्ने आग्रह गर्दछु। धन्यवाद। राम राम।
1: मान्य सदस्य हरि मोहन भण्डारी, त्यसपछि मान्य सदस्य ज्ञानेन्द्र सिंह मेहता।
7: धन्यवाद सभामुख महोदय। नागरिक लगानी कोष, आम जनताले इन्भेस्ट गरेर राष्ट्र ब्याङ्कले आह्वान गरेर पैसा जम्मा गरेको कोष र नेपाल सरकारको कर्मचारीबाट जम्मा भएको कोष र थुप्रै कोष रहेछ हाम्रो यहाँ। सञ्चय कोष, यो कोष, अर्को कोष आर्मी प्रहरीतर्फको कोष, एकातिर ऋणै ऋण, अर्कोतिर कोष चाहिँ पेन्डिङमा रहने, यसलाई सेभिङमा राखेर खाएर डाँड्छ, यसको कुनै अर्थ रहला जस्तो छैन। आज त दरस रहला डाँडसाप पुरा प्रधानमन्त्रीको नि भएन, आज अर्कै देखिरहेको छु डाँडसापलाई म। र यो कोषहरूलाई चाहिँ प्रोडक्टिभ क्षेत्रमा तुरन्त रिफन्ड हुने गरी के क्षेत्रमा हामीले गरेर तुरन्त रिफन्ड हुन्छ। अब यो देशमा तत्काल राहत चाहिएको छ, देशको अवस्था हेर्दाखेरि पिपुलले पनि डेलिभरी एकदम फास्ट खोजिरहेछ हामीबाट। साह्रै दुःख गरेर जम्मा गरेको कोष हो यो पब्लिकको। एकातिर यसमा ट्रान्सपरेन्सी हुनु पर्यो, एकाउन्टेबिलिटीका कुराहरू छन्, रेस्पोन्सिबिलिटीका कुराहरू छन्, र लिगल्ली यसलाई चाहिँ कसरी प्रोटेक्सन गर्न सकिन्छ यो कुराहरू पनि इम्पोर्टेन्ट छ। त्यही भएर यो कोषहरू होइन टाढा, मैले कृषि भन्छु, ऊर्जा भन्छु, पर्यटन भन्छु, यसो हेर्दाखेरि यसलाई चाहिँ त्यो क्षेत्रमा हामीले गर्न सक्यौं भने हामी एक दुई वर्षमा केही आशा लाग्दो देशको उसमा जान्छौं कि जस्तो लागिरहेछ मलाई। त्यही भएर नागरिक लगानी कोष गरीब जनतालाई रोजगार कसरी दिने यसबाट पनि एउटा नयाँ आइडिया चाहिँ लिनैपर्छ डाक्टर साहब। हामीले नयाँ आइडियामा गएनौँ भने हामी सफल हुन सक्दैनौँ जस्तो लाग्छ। र यसमा मैले सिटिजन्स फण्ड सुड बी इन्भेस्टमेन्ट प्रोडक्टिभ सेक्टर भनेर यो आइसक्यो, सबै कुराहरू आइसक्यो, धेरै कुरा यही रिभाइज के गरौँ साथीहरू सबैले यो भनिसक्नुभयो, यसको मिनिङ भनेको त्यही हो। सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ करप्सनबाट बाँच्नुपर्छ यो कुराहरू। करप्सनले फेरि काहीँ त्यो कोष भनेर त्यसमा नि खाइदिने खालका हुन्थ्यो पहिला, अहिले चाहिँ सायद यो यस्तो खालको त कल्पना पनि गर्न सकिँदैन। कोषैबाट पनि झिकेर कुनै प्रोग्रामहरू गरेर खाइदिने पैसा, अब त्यस्तो पनि हुन्थ्यो यो देशमा, हामीले यो पनि देख्थ्यौँ। त्यस्तो त हामी परिकल्पना पनि गर्दैनौँ यो गभर्मेन्टबाट, त्यो कल्पना पनि छैन। त्यही भएर अब केही गर्नुपर्छ, लौन अब के गरौं भने जस्तो यो कुरा, यो कोषहरूलाई सञ्चालित, ऋणको भार थप्नुभन्दा बरु यो कोषबाट अगाडि बढेर तिर्ने काम गर्नु डर्छ। धन्यवाद।
1: मान्य सदस्य ज्ञानेन्द्र सिंह महता, त्यसपछि माननीय सदस्य बोध नारायण श्रेष्ठ।
8: सम्मान्य सभामुख महोदय, मान्य अर्थमन्त्रीज्यूले यस सम्मान्य सदनमा प्रस्तुत गर्नुभएको नागरिक लगानी कोष ऐन 2047 संशोधन गर्न बनेको विधेयक 2083 माथिको सामान्य छलफलमा सहभागी हुँदै आफ्ना केही धारणा राख्न चाहन्छु। नागरिक लगानी कोष नागरिकको बचत, लगानी तथा अवकाश पछिको आर्थिक सुरक्षासँग जोड़िएको महत्वपूर्ण वित्तीय संस्था हो। मूल ऐन निर्माण भएको लामो समय बितिसकेको छ। यस अवधिमा नेपालको अर्थतन्त्र, वित्तीय बजार, प्रविधि तथा लगानीका क्षेत्रमा व्यापक परिवर्तन आएको छ, त्यसैले समय अनुकूल सुधार गर्नु पनि आवश्यक छ। सम्मान्य सभामुख महोदय, यस विधेयकको उद्देश्यमाथि संस्थागत सुधारसँगै नागरिकको बचत सुरक्षा, लगानीमा पारदर्शिता, सेवाग्राहीप्रतिको जवाबदेहिता सुनिश्चित गर्नु पनि आवश्यक छ। कोषमा आबद्ध लाखौं नागरिक तथा कर्मचारीको भविष्यसँग जोड़िएको रकम भएकाले लगानी गर्दा जोखिम व्यवस्थापन, व्यावसायिक निर्णय र नियमित अनुगमनलाई समेत प्राथमिकता दिन आवश्यक छ। कोषको लगानीलाई सुरक्षित तथा प्रतिफलमुखी बनाउँदै उत्पादनमूलक उद्योग, पूर्वाधार, कृषि, पर्यटन तथा रोजगारी सिर्जना गर्ने दीर्घकालीन परियोजनामा परिचालन गर्न सकिने सम्भावनाबारे पनि ध्यान दिन उत्तिकै आवश्यक छ। तर लगानीको विविधीकरण गर्दा नागरिकको रकमको सुरक्षा र उचित प्रतिफललाई पहिलो प्राथमिकता राख्नुपर्दछ जस्तो मलाई लाग्छ। त्यसैगरी योगदान, बचत, लाभ, लगानी तथा प्रतिफल सम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सकिने गरी कोषको सेवालाई थप प्रविधि मैत्री, सरल र पारदर्शी बनाउन अझ आवश्यक छ। कोषको संस्थागत सुधारका लागि संचालक समिति तथा व्यवस्थापनमा वित्तीय, लगानी, बैंकिङ, बीमा, पूँजी बजार सम्बन्धी ज्ञान तथा अनुभव भएका व्यक्तिको भूमिका सुनिश्चित गर्नुपर्दछ। लगानी सम्बन्धी निर्णयमा स्वार्थको द्वन्द्व नियन्त्रण, व्यावसायिकता र जवाबदेहितालाई विशेष महत्व दिनुपर्छ जस्तो मैले महसुस गरेका छु। सम्मान्य सभामुख महोदय, यो नागरिक लगानी कोषलाई औपचारिक क्षेत्रमा आबद्ध कर्मचारीमा मात्र सीमित नराखी स्वरोजगार व्यक्ति, विभिन्न क्षेत्रमा कार्यरत श्रमिक तथा नयाँ पुस्तालाई समेत दीर्घकालीन बचत र लगानीको संस्कृतिसँग जोड्न आवश्यक छ। यसका लागि वित्तीय साक्षरता र सेवा विस्तार कार्यक्रम सञ्चालन गर्नुपर्दछ। र अन्त्यमा नागरिक लगानी कोषलाई नागरिकको दीर्घकालीन आर्थिक सुरक्षा र पूँजी निर्माण र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्याउने सक्षम संस्थाका रूपमा विकास गर्नुपर्दछ। यसर्थ नागरिकको बचतको सुरक्षा, संस्थागत सुशासन लगानीको पारदर्शिता, उचित प्रतिफल र राष्ट्रिय हितलाई केन्द्रमा राखी आवश्यक सुधारसहित अगाडि बढाउनु पर्ने धारणा राख्दै नागरिक लगानी कोष ऐन 2047लाई संशोधन गर्न बनेको विधेयक 2083 को प्रभावकारी कार्यान्वयनको अपेक्षा सहित समर्थन गर्दछु। धन्यवाद।
1: मान्य सदस्य बोध नारायण श्रेष्ठ, त्यसपछि मान्य सदस्य विश्वराज पोखरेल।
9: सम्मान्य सभामुखज्यू, अगाडि दुईजना मान्य मन्त्रीज्यू पनि हुनुहुन्छ र कार्यवाहक प्रधानमन्त्रीज्यू नै हुनुहुन्छ, म केही आफ्नो धारणाहरू राख्ने अनुमति चाहन्छु। सबैभन्दा पहिला त मलाई लाग्छ यो विधेयकले हाम्रो परम्परागत बचत र परम्परागत लगानीको क्षेत्रलाई आधुनिकरणतर्फ लैजान्छ भन्ने विश्वास गर्न चाहन्छु। यसले क्षेत्रहरूलाई फराकिलो बनाएको छ। मलाई अलिकति हामीले नेपाल सरकारको नीति कार्यक्रममा कुरा गर्ने हो भने यो 5 वर्षमा 15 लाख रोजगार सिर्जना गर्ने भनेको छ। सबै राजनैतिक पार्टीको घोषणा पत्रलाई मैले स्मरण गराउने हो भने सबैको रोजगार सिर्जनाको प्रतिबद्धता छ। यो सबैको राजनैतिक पार्टीहरूको प्रतिबद्धता पनि यसले पूरा गर्छ भन्ने म विश्वास गर्न चाहन्छु। यो सँगसँगै हामीले अब यति धेरै रोजगार र स्वरोजगार सिर्जना गर्ने क्षेत्र एउटा महत्वपूर्ण कुरा चाहिँ विशेष गरिकन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले पनि नेतृत्व गर्नुपर्छ भन्ने मलाई लाग्छ। नयाँ क्षेत्रहरूमा जानुपर्छ भन्ने मलाई लाग्छ। यो सन्दर्भमा कुरा गर्दाखेरिमा सबभन्दा पहिला यो जोखिमको कुरा गर्दाखेरिमा हामीलाई जोखिम रिस्क म्यानेजमेन्टको कुरा गर्दाखेरिमा कहीँ कहीँ हाम्रो नवीन कुराहरूलाई यसले रोकेको छ जस्तो पनि लाग्छ। जब हामी नवीन प्रविधिको कुरा गर्छौं, नवीन कुरा गर्छौं, नवीन उद्योगको कुरा गर्छौं, हरेक कुरा गर्दाखेरिमा त्यहाँ रिस्क हाई हुन्छ। तर लगानीको क्षेत्रलाई हामीले रिस्क हाई हुन्छ भनेर लगानी नगर्ने हो भनेदेखि हाम्रो लगानीको क्षेत्रहरूलाई सीमितता गर्छ। त्यस कारणले यसलाई अलिकति फरक रिस्क म्यानेजमेन्टको कुरालाई डिफरेन्टली हेर्नुपर्छ भन्ने मलाई लाग्छ एउटा क्षेत्र। अर्को मलाई लागेको यो कार्यकारी निर्देशकको जिम्मेवारी पनि अलिकति रिभ्यू गर्न आँटेको छ। यसमा मलाई के लाग्छ कार्यकारीलाई कसरी हायर गर्ने भन्ने कुरा एकदम महत्वपूर्ण। म चाहिँ यो संसदीय सुनाई समितिको सभापति नै भएको हुनाले मेरै समितिमा आउनुपर्छ त भन्दिनँ, तर चाहिँ कार्यकारी हायर गर्दाखेरिमा चाहिँ एउटा ओपन गर्नुपर्ने कुरा चाहिँ के महत्वपूर्ण छ भने उसको नाममा कहीँ न कहीँ चाहिँ उजुरी कल गर्ने मेकानिजम चाहिँ हुनुपर्छ। त्यस कारणले कार्यदक्षता मात्रै हेरेर पुग्दैन योभन्दा अगाडि, किन यहाँ हाम्रो नियतको कुरा चाहिँ महत्वपूर्ण छ। त्यस कारणले एउटा प्रोभिजन चाहिँ त्यो राखौँ जस्तो मलाई लागिराखेको छ। अर्को चाहिँ च्यालेन्ज फण्डको व्यवस्था पनि गर्नुपर्छ भन्ने मलाई लाग्छ। च्यालेन्ज फण्डले चाहिँ नवप्रवर्तनमा लैजान्छ भन्ने मलाई लाग्छ। अर्को चाहिँ यसले अलिकति हाम्रो इन्भेस्टमेन्ट एन्ड रिस्क म्यानेजमेन्ट टिम चाहिँ अलगै बनाएर इन्भेस्टमेन्टलाई लैजानुपर्छ, त्यही एउटै टिमले काम गर्नु हुँदैन भन्ने मलाई लागिरहेको छ। अर्को चाहिँ पारदर्शिता र यो सार्वजनिक जानकारी गर्ने कुरा चाहिँ वान टाइम एउटा वर्षको एउटा रिपोर्टले मात्रै पुग्दैन, यसलाई चाहिँ क्वार्टरली रिपोर्ट चाहिँ पब्लिस गर्ने मेकानिजम, त्यसमा चाहिँ हामीले त्रैमासिक रूपमा प्रतिवेदन, त्यसमा आमदानी लगानी लाभ
1: काम गर्नुपर्छ भन्ने मलाई लाग्छ। मान्य सदस्य विश्वराज पोखरेल, त्यसपछि यशोदा कुमारी बराल।
10: सम्मान्य सभामुख महोदय, नागरिक लगानी कोष विधेयक 2083 को सैद्धान्तिक पक्षमा म आफ्ना केही विचारहरू राख्न उपस्थित भएको छु। नागरिक लगानी कोष 2047 सालदेखि आजसम्म हेर्दा नेपालको सबैभन्दा सफल एउटा कोषको रूपमा देखिन्छ। यसमा भएको प्रविधि, यसमा भएको पारदर्शिता, यसमा भएको सुशासन सबै आजसम्म उदाहरणीय छ र अहिले यो फेरि संशोधन आयो, यो अत्यन्तै खुसी कुरा हो कि यसलाई समयानुकूल बनाउने कुरामा अर्थमन्त्रीज्यूले यसलाई समयमै संशोधन गर्दाखेर यसले अहिले आएका आर्थिक चुनौती लगायत कोषका चुनौतीहरू लगायत यसका पुँजीहरूलाई बचतकर्ताको पुँजीहरूलाई लगानी क्षेत्र पहिचान गरेर लगानी नयाँ नयाँ क्षेत्रहरूमा लैजाने कुराहरू समेतलाई यसले सम्बोधन गर्न सक्ने अवस्था रहन्छ, त्यो सम्बोधन गर्नु आवश्यक पनि छ भन्ने हिसाबले संशोधन आएको देखिन्छ। र अहिले नागरिक लगानी कोषमा बचतकर्ताको मुख्य ध्यान केमा केन्द्रित रहेको छ, यो कतिको पारदर्शी छ, कतिको प्रविधि मैत्री छ र यसले कतिसम्म चाहिँ सुशासन कायम गरेको छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुँदछ। त्यो संस्थागत सुशासन, पारदर्शिता र प्रविधि मैत्रीले चाहिँ त्यसलाई चाहिँ बलियो बनाउँदै रहन सक्दो रहेछ। त्यो मानेमा यसलाई अहिले समयानुकूल बनाउने कुराको खातिर पनि यो संशोधन आएको असाध्य स्वागत योग्य छ र अहिले खास गरी यो आउँदाखेरि तीन चारवटा कुरालाई यसले महत्व दिएको देखिन्छ जुन अत्यन्तै स्वागत योग्य छ। यसले हिजोको परम्परागत जुन लगानी प्रणाली थियो, लगानी प्रक्रिया थियो, हामी चाहिँ हिजो के थियो भनेदेखि ब्याजमा लगाउने र ब्याज दिने जुन प्रक्रिया त्योबाट अब बाहिर निस्किनुपर्छ। पुँजीको भोल्युम पनि बढ्यो, अब लगानी क्षेत्रहरू पनि धेरै विस्तार भएर गइरहेको छ र अपेक्षा प्रतिफलको अपेक्षा पनि धेरै छ, भनेपछि त्योबाट बाहिर निस्किनु पर्छ भन्ने हिसाबले यो अहिले चाहिँ संशोधन आएको देखिन्छ। त्यसले यसको केही संशोधनमा केही चाहिँ जस्तै पुँजी वृद्धि गर्ने कुरा अहिले चाहिँ 8 अरबबाट 10 करोड बनाउने कुरा, जस्तै चुक्ता पुँजी वृद्धि गर्ने कुरा 3 अरबबाट चाहिँ 6 अरब 80 करोड बनाउने कुरा, लगानी क्षेत्रको विस्तार जस्तै पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न सक्ने म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड जस्तामा लगानी गर्न सक्ने र लगानीको क्षेत्रहरू जस्तै ऊर्जा, यातायात, पर्यटन, कृषि, सूचना प्रविधि भनेर विभिन्न क्षेत्र विस्तार गरेको छ। यसले गर्दाखेरि कोषमा जम्मा भएको पुँजीलाई चाहिँ हामीले विस्तार गरेर लगानी मुलुकलाई केही कन्ट्रिब्युसन गर्न सक्ने अवस्थामा पुर्याउन सक्ने यो विधेयकले यो चाहिँ संशोधनले देखाएको छ र यसबाट चाहिँ बढीभन्दा बढी प्रतिफल पनि प्राप्त हुन सक्ने बचतकर्ता
1: मान्य सदस्य यशोदा कुमारी बराल, त्यसपछि मान्य सदस्य गुरु प्रसाद बराल।
3: सम्माननीय सभामुख महोदय, नागरिक लगानी कोष 2047लाई संशोधित गर्ने बनेको विधेयक 2083मा मेरो केही धारणा राख्न चाहन्छु। सकारात्मक पक्षलाई मैले समर्थन गर्दै यसका केही समस्या र समाधानका कुराहरू सुझाव राख्न चाहन्छु। यो विषयवस्तु कानून परिमार्जन गर्नु आवश्यकता हो, समय परिवर्तनसँगै कानून दस्तावेज हो, यसको परिवर्तन हुनुपर्छ, आवश्यकता पनि छ। तर यसले भोलि आउने समस्या र समाधान गर्ने कुराहरूलाई ध्यान नदियो भने अब अहिले यसमा चाहिँ राख्न नहुने हो, हिजोको बजेट जस्तो यो कुरा चाहिँ केही कुरा अप्ठ्यारो चाहिँ आइरहेको छ, फेरि फेलियर हुने कुरा चाहिँ यसलाई चाहिँ अहिले जुन निजी क्षेत्रमा लगानी गर्ने कुरा छ यसले चाहिँ अत्याधिक कुरालाई हिजो जुन हामीले गरेका सहकारीमा भएका समस्या छ यो नागरिक लगानी कोषमा यो समस्या देखिने उच्च सम्भावना देखिन्छ। बोल्दा एकदम तितो हुन्छ, यो यथार्थ सत्य हो, यसलाई चाहिँ एकदम गहिरिएर नागरिक लगानी कोष भन्ने बित्तिकै नागरिकको पैसा जम्मा गर्ने कुरा हो। हामीले निजी क्षेत्रमा जब लगानी गर्छौं त्यसको सुनिश्चितता कसले गर्ने? आज राज्यमा आएको सहकारीलाई समस्यालाई समाधान गर्न राज्यलाई कति भार पर्यो यो कुरालाई सबैभन्दा हेर्न जरुरी छ। यो कुरा एकदम स्पष्ट रूपमा अध्ययन गरेर मात्रै अगाडि बढाउन चाहिँ म माननीय मन्त्री अर्थमन्त्रीज्यूलाई चाहिँ पुनः आग्रह गर्न चाहन्छु। अर्थशास्त्रमा पुँजी लगानी गर्दा फाइदाका विषयलाई मात्र हेर्ने कुराहरू त तपाईँ हामीले अध्ययन गरेरै आएका कुरा हुन्। यो कुरा पछि आउने समस्यालाई समाधान गर्नको लागि अर्को कुरा, नागरिक लगानी कोष भन्ने बित्तिकै हाम्रो नेपालमा अहिले हामी वैदेशिक जुन ऋणको लागि मात्रै हात थाप्छौं, हाम्रा यत्रा कोषहरू छन् यसलाई चाहिँ सदुपयोग गर्यौं भने नागरिकका पैसा सुरक्षित गर्न र हाम्रो लगानी गर्ने ठाउँमा लगानी गर्नको लागि उपयुक्त हुन्छन्। धेरै कोषहरू छन्, यसलाई चाहिँ अत्याधिक गहिरिएर हामीले संविधान संशोधन गर्दा म हरेक पटक भन्छु हामी मात्रै हेरेर होइन, तलको समुदाय, वर्ग र क्षेत्रलाई भोलि प्रभाव र असर पर्ने कुरालाई कतिको उपयुक्त हुन्छ भन्ने दस्तावेज गर्यौं भने हामीले शताब्दीसम्म यो दस्तावेजको कार्यान्वयन गर्न सक्छौं। जब हामीले ती
11: हामी मात्रै केन्द्रित भएर जब कानून निर्माण गर्छौं संशोधन गर्छौं यो कुरालाई हामीले ध्यान नदियौं भने भोलिका आउने समस्यालाई छिट्टै चुनौतीको रूपमा देखिन्छ हामीले कार्यान्वयन गर्न सक्दैनौं त्यसैले गर्दा नागरिक लगानी कोष स्पष्ट देखिन्छ सबै नागरिकलाई त्यहाँ संलग्न अहिले त म के भन्छु यो नागरिक लगानी कोषमा कर्मचारीलाई मात्रै संलग्नता छ व्यवसाय गर्ने हरेक मान्छेलाई त्यहाँ जोडौं र हामीले नागरिकलाई त्यहाँ नागरिकको पैसाहरू सुरक्षित राखौं र अरू ठाउँमा लगानी गरेर ब्याजका कुराहरू पनि केही वृद्धि गरेर सुरक्षित निकाय सरकार जवाबदेह
1: मान्य सदस्य गुरू प्रसाद बराल त्यसपछि मान्य सदस्य अम्बिका देवी संग्रौला

0: सभामुख महोदय, सभामुखको अनुमतिले नागरिक लगानी कोष 2047 को संशोधनसँग सम्बन्धित सैद्धान्तिक छलफलमा म उभिएको छु। सभा महोदय, यो संस्थाको स्थापनालाई केलाउँदा यो ऐनले 35 वर्षका अनुभवहरू हासिल गरेको छ र संस्था वयस्क भएको छ। आज नागरिक लगानी कोषमा देखा परेका व्यावहारिक समस्याहरू, ऐनमा देखा परेका अस्पष्टताहरूलाई सुधार गर्न यो आएको छ। ऐन मार्फत लगानी कोषलाई गतिशीलता दिन यो विधेयकले ध्यान दिनुपर्छ। लगानीकर्ताको अवकाश प्रबन्ध र सामाजिक सुरक्षाको व्यापक भरपर्दो व्यवस्थालाई हामीले विधेयकमा सुधार गरेर क्रियाशील बनाउनुपर्छ। नागरिक लगानी कोषको ठूलो हिस्सा अर्थात लगभग 49% आज बैंकहरूमा स्थिर डिपोजिटको रूपमा रहेको कुरा चिन्ताको विषय हो। अर्कोतर्फ सस्तो ब्याजले पनि कर्जा प्रवाह हुन सकेको छैन। यसबाट स्पष्ट हुन्छ हामीले उत्पादनशील क्षेत्रमा लगानीका क्षेत्रहरूको पहिचान गर्नु आजको आवश्यकता रहेको छ। यसको सँगसँगै महालेखा परीक्षकले पनि केही संकेत गरेको छ कि आन्तरिक सुशासन एउटा चुनौती रहेको छ। निर्णय प्रक्रियामा छिटो छरितो र कोषको वित्तीय हितलाई ध्यानमा राखेर नै कोषको परिचालन गर्नु आजको आवश्यकता रहेको छ। हाम्रा पूर्वाधारहरू प्रविधि मैत्री छैनन् र जनशक्ति पनि तद अनुरूपको पर्फेक्टनेस देखिएको छैन। त्यसै हुनाले यो क्षेत्रमा विधेयकले ध्यान दिनु जरूरी छ। जोखिम न्यूनीकरणका औजारहरूलाई हामीहरूले उचित परिचालन गर्ने कुरामा ध्यान दिनुपर्छ। आज सापटी मात्रै 90% लगानी भएको एउटा सानो दृष्टान्तलाई हेर्दा हामीले अब ध्यान दिनुपर्ने कुरा के छ भने करिब 3 अर्ब को पूँजी परिचालन गर्ने क्षमता रहेको यो संस्थाको समग्र सुधारका लागि हामीले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ। माननीय अर्थमन्त्री यसबारेमा ज्ञाता हुनुहुन्छ, यसमा गम्भीरतापूर्वक ध्यान देऊ र सुधार गरौं। धन्यवाद।
1: माननीय सदस्य अम्बिका देवी संगरौला, त्यसपछि माननीय सदस्य मधु कुमार चौलागाई।
2: सम्माननीय सभामुख महोदय, म आज नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 छलफल गर्न उभिएको छु। यस विधेयकमा हाम्रो देशको पूँजी बजारलाई आधुनिकीकरण गरिने भनिएको छ। लगानीका अवसर विस्तार गर्ने दावी गरिएको छ। यस विधेयकलाई सूक्ष्म रूपमा अध्ययन गरे, यसमा संरचनात्मक त्रुटिहरू छन्। कोषको संस्थागत स्वायत्तता र नेपाली नागरिकहरूको कड़ा परिश्रमको बचत खतरामा छ। अधिकृत र चुक्ता पूँजी बढ़ाउनु पर्ने आवश्यकतालाई म स्वीकार गर्छु, तर यस विधेयकलाई अगाडि बढ़ाउनु अघि यस सदनले सम्बोधन गर्नुपर्ने गम्भीर आपत्तिहरू म प्रस्तुत गर्न चाहन्छु। पहिलो, कार्यकारी निर्देशकको पूर्ण राजनीतिकरण। यस विधेयकको दफा 11 प्रस्ताव गरेको दफा 42(1)(ख)ले सरकारलाई कार्यकारी निर्देशकलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ भन्ने अधिकार प्रदान गरेको छ। एकातिर विधेयकले 4 वर्षको कार्यकाल तोक्छ अनि अर्कोतिर सरकारको हातमा अधिकार दिन्छ। जब कुनै कार्यकारी प्रमुखको जागिरको सुरक्षा पूर्णतया अर्थ मन्त्रालयको दैनिक तजवीजमा भर पर्छ भने त्यस्तो व्यक्तिबाट हामीले कसरी अरबौंको रूपियाँको कोषका लागि विवेकपूर्ण, स्वतन्त्र र दीर्घकालीन वित्तीय निर्णयहरूको अपेक्षा गर्न सक्छौ? यो दफाले विधिको शासन र प्राकृतिक न्यायको सिद्धान्तलाई उल्लंघन गर्दछ। यसले एक जिम्मेवार नेतृत्व होइन, केवल एक राजनीतिक कठपुतली खड़ा गर्छ। दफा 8 प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड तथा पूर्वाधार र आवास परियोजनाहरूका लागि प्रत्यक्ष कर्जा समावेश गर्ने गरी कोषको लगानीको दायरालाई उल्लेख रूपमा विस्तार गरेको छ। लगानी विविधीकरण गर्नु एक आधुनिक वित्तीय अभ्यास हो, तर सम्माननीय सभामुख महोदय, यो निवृत्तिकरण र सञ्चय कोष कोषको रकम हो। कडा र कानूनी बाध्यकारी लगानी सीमा बिना नै जनताको बचतलाई सूचीकृत नभएका र उच्च जोखिमयुक्त भेन्चर क्यापिटल र प्राइभेट इक्विटीमा हाल्नु कुनै वित्तीय होइन, यो राज्यद्वारा सुरक्षित हुनुपर्छ। अन्त्यमा सभामुख महोदय समर्थन सहितको सुझाव यसै सम्मानित सदनमा प्रस्तुत गरे। हस्त, धन्यवाद, नमस्कार।
1: मान्य सदस्य मधु कुमार चौलागाई, त्यसपछि मान्य सदस्य भरत गिरी।
3: सम्माननीय सभामुखज्यू, मान्य अर्थमन्त्रीज्यूले पेश गर्नुभएको संशोधन विधेयकमा मेरो सैद्धान्तिक सहमति छ। फण्ड जुटाएर मात्रै हुँदैन, यसको लगानी, सुरक्षा र प्रतिफलमा पनि त्यत्तिकै ध्यान दिनुपर्ने हुन्छ। यो फण्ड जुटाउने क्रममा सैद्धान्तिक रूपमा कृषि, यातायात, पर्यटन, निर्माण, उद्योग, कल कारखाना र साना व्यवसायमा कार्यरत श्रमिकहरूका लागि कोषको बचत योजनामा आबद्ध गराउनु आवश्यक छ। रोजगारदातालाई नै कोषमा आफ्ना श्रमिकहरूको लगानी सुनिश्चित गराउन बाध्यकारी कानूनी व्यवस्था गर्नु र कोषमा जम्मा हुन आएको रकममा प्रोत्साहनको रूपमा सरकारको तर्फबाट पनि फण्ड थपिदिने व्यवस्था गर्नु पनि आवश्यक देखिन्छ। वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको कमाई आज कामविहीन अवस्थामा छ, त्यो जहिले पनि अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। अनुत्पादक क्षेत्रमा खर्च भएको त्यो रकमलाई कसरी हुन्छ, हामीले वैदेशिक रोजगारीमा जानु पूर्व नै कोषमा आबद्ध हुने व्यवस्था गरी त्यहाँ उहाँलाई प्रोत्साहन स्वरूप केही रकमहरू थप्ने व्यवस्था गरी यो कोषको पुँजीवृद्धि गर्न सकिन्छ र कोषलाई डिजिटल मोबाइल ब्याङ्किङ मार्फत पनि प्रत्यक्ष रूपमा बचत गर्न सक्ने कानूनी बाटो पनि खोल्नुपर्ने अवस्था छ। त्यसका लागि पनि ई ब्याङ्किङ र वालेट अनलाइन प्रणाली मार्फत स्वतः रकम कट्टा हुने गरी कानूनी व्यवस्था गरियो भने कोषलाई सबलीकरण गर्न अझै सहज हुनेछ। आयकरमा हामीले कोषमा जम्मा भएको रकममा आयकर छुटमा अहिले लगाइराखिएको आयकरको व्यवस्थामा केही परिमार्जन गरी छुट दियो भने धेरै मान्छेहरू प्रोत्साहित हुन्छन् र यो कोषमा रकम जम्मा गर्ने अभियान नै चल्छ। त्यसले गर्दा कोषको पुँजीवृद्धि हुन जान्छ। नागरिक लगानी कोषमा संकलित रकमलाई निष्क्रिय नराखी जलविद्युत, द्रुतमार्ग, पोडवे, केबल कार, पर्यटकीय क्षेत्र, पूर्वाधार विकास र कृषि क्षेत्रमा लगानी गरेर यसको प्रतिफल हामीले प्राप्त गर्ने सुनिश्चितता कायम गर्नुपर्ने हुन्छ भन्दै अन्तमा यो कानून सहज रूपमा लागू हुने गरेर निर्माण गरौं, कानूनका दफाहरू स्पष्ट बनाऊ। धन्यवाद।
1: मान्य सदस्य भरत गिरी।
4: सम्माननीय सभामुख महोदय, यो विधेयकको बारेमा म केही धारणाहरू राख्न चाहन्छु। सर्वप्रथम त माननीय अर्थमन्त्रीज्यूलाई यो विधेयक सदनमा ल्याउनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। दशकौं पुरानो ऐनलाई समय सापेक्ष बनाउने, अधिकृत पुँजी 10 अरब रूपियाँ पुर्याउने, लगानीको दायरा विस्तार गर्ने यो कदम नेपालको वित्तीय बजार र पुँजी निर्माणका लागि दूरदर्शी र स्वागत योग्य छ। विधेयकको दफा 3 कोषको चुक्ता पुँजी 3 अरबबाट बढ़ाएर 6 अरब 80 करोड़ रूपियाँ पुर्याउने प्रस्ताव गरिएको छ। यसले संस्थाको वित्तीय सामर्थ्य त बढ़ाउँदछ, तर साबिकको राष्ट्रिय बीमा संस्थान खारेज भई राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड बनेको यो अन्य संस्थागत शेयरधनीहरूको स्वामित्व संरचनामा आएको फेरबदललाई पारदर्शी रूपमा व्यवस्थापन गर्नुपर्छ। दफा 8 म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्डहरूमा लगानी खुल्ला गरिएको छ। यो अर्थतन्त्रका लागि अत्यन्तै आधुनिक र सकारात्मक कदम हो तर आम नेपाली नागरिकले आफ्नो पसिना बगाएर जम्मा गरेको अवकाश कोषको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ उच्च जोखिमयुक्त वैकल्पिक वित्तीय उपकरणमा लगानी गर्दा कड़ा नियम स्पष्ट जोखिम व्यवस्थापन मापदण्ड कानूनमै थप स्पष्ट गरिनुपर्छ दफा 11 ले कार्यकारी निर्देशकको पदावधि 4 वर्ष हुने र नेपाल सरकारले जुनसुकै बखत पनि पदबाट हटाउन सक्ने प्रावधान राखेको छ यसले व्यावसायिक नेतृत्वलाई उत्तरदायित्व बनाउँछ तर कार्यकारी नेतृत्वको स्थायित्व र व्यावसायिक स्वायत्ततामा अनुचित हस्तक्षेप नहोस् भन्ने तर्फ पनि मन्त्रालय सचेत हुनुपर्छ अन्तमा यी प्रस्ताव र सुरक्षात्मक पक्षहरूलाई दफावार छलफलका क्रममा अझ परिमार्जन गर्ने शर्तसहित यो विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई म पूर्ण समर्थन गर्दछु धन्यवाद
1: माननीय सदस्यहरू अब माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई छलफलमा उठेको प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु
5: सम्मान्य सभामुख महोदय नागरिक लगानी कोष 2047 संशोधन गर्न बनेको विधेयक 2083 माथि भएको सैद्धान्तिक छलफलमा माननीय सदस्यज्यूहरूले सान्दर्भिक सुझावहरू सल्लाहहरू चिन्ता चासोहरू राख्नुभएको छ त्यो सबैको म स्वागत गर्न चाहन्छु र धन्यवाद पनि दिन चाहन्छु लगभग 32-33 मान्य सांसदज्यूहरूले आफ्ना टिप्पणीहरू राख्दै गर्दा मैले ध्यानपूर्वक सुनेर करिब 5 उपशीर्षकमा यिनीहरू बुदाहरूलाई संश्लेषण गरेको छु पहिलो त नागरिक लगानी कोष को महत्व बारे जुन साझा बुझाई यहाँ प्रकट भयो त्यसको लागि म आभार व्यक्त गर्न चाहन्छु धेरै विधेयकहरूमा विपरीत ध्रुवका विचारहरू पनि व्यक्त हुन्थे आज अभूतपूर्व मतैक्यता देखे मैले यहाँ र त्यसको लागि पनि म खुशी छु यो संस्थाले साच्चिकै धेरै नागरिक नेपाली नागरिकहरूको जनजीवनसँग जोडिएको ले नै होला यो संस्था पनि प्रिय र यसले गर्न खोजेको कुराबारे यहाँहरूले जुन सकारात्मक धारणाहरू राख्नुभयो त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु मूलत सैद्धान्तिक रूपमा आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि लगानी गर्नुपर्दछ लगानी मूलत दुईटा स्रोतबाट आउँछन् एउटा आन्तरिक स्रोत अर्को बाह्य स्रोत आफ्नो देशभित्रकै लगानी नपुग्दाखेरि अरू देशको बचतमा पनि हामीले हात हाल्नुपर्ने हुन्छ विदेशीहरूले गरिदिएको बचत आफ्नो देशमा लगानीको रूपमा ल्याउनेलाई नै कुरालाई नै हामीले प्रत्यक्ष विदेशी लगानी भनेर भन्ने गर्छौं एफटीआई त्यो आफ्नो देशमा बचत अपुग भयो भने अर्को देशले गरेको बचत विभिन्न उत्प्रेरणाहरू दिएर आफ्नो देशमा आकर्षित गर्न सक्नु नै एफटीआईको मकसद रहेको छ केही धारणाहरू आउँछन् यही आफ्नै बचत यत्रो धेरै रहेछ कसै कोष रहेछ यो ऋण लिनु परेन बाहिरबाट ल्याउन नपर्ला कि भन्ने मान्य सांसदज्यूहरूको धारणाको म सम्मान त गर्छु तर त्यो सुविधामा हामी छैनौं जुन अपेक्षा जुन आकांक्षा जुन लगानीको मात्राको हामी कुरा गरिरहेका छौं हाम्रो राष्ट्रिय बचतले मात्र धान्दैन अहिले सरकारी खर्चकै व्यवस्थापन गर्दा पनि मान्यज्यूहरूलाई थाहा छ बजेटकै प्रसंगमा पनि जम्मा 1250 अर्ब जति हाम्रो राजस्व उठेको हो गत साल यो वर्ष हामीले खर्च गर्छौं भनेका छौं 2124 अर्ब त्यसैले ठूलो खाडल छ, भयभरका स्रोतहरू हामीले परिचालन गर्नुपर्नेछ र अहिले त्यसै मेसोमा यो नागरिक लगानी कोषले हाम्रो आन्तरिक बचतको एउटा हाँगो चाहिँ यो एउटा आधार चाहिँ यो एउटा राय पनि आयो यहाँ मान्य सांसदज्यूहरूबाट यो कोषै कोष रहेछन् यसलाई एकत्रित गरौं कि भन्ने पनि जस्तो सामाजिक सुरक्षा कोष छ, कर्मचारी सञ्चय कोष छ, यी सबै कोषहरूको प्रारम्भिक उद्देश्य फरक फरक हुन् यट कम्प्लिमेन्ट्री चाहिँ हुन् फेरि र यी सबैमा अब सरकारले हस्तक्षेप गर्ने हो कि कार्यकारी निर्देशक संचालक समितिका कुराहरूमा पनि यो सरकारको डिस्क्रेसन अलिकति बलियो रूपमा हामी निजी बैंकमा धेरै हस्तक्षेप गर्दैनौं, उसलाई रेगुलेटरी आर्मबाट गर्ने हो तर सरकारको आफ्नो वित्तीय नीति वित्त नीति मौद्रिक नीतिहरू लागू गर्ने क्रममा केही औजारहरू चाहिन्छन् उपकरणहरू चाहिन्छन् र आफ्ना संस्थाहरू पनि चाहिन्छ नभए आफ्नो पोलिसी एक्जिक्युट गराउन गाह्रो हुन्छ त्यो पोलिसी एक्जिक्युट गर्नको लागि सरकारको स्वामित्व पनि भएको उसैले नियुक्त गरेको सीईओहरू नेपाल सरकारले नै नियुक्त गरेको अध्यक्षहरूलाई उत्तरदायी पनि बनाउनु पर्दछ उनीहरूलाई फ्री ह्यान्ड आफैले छानेको व्यक्तिले सकेसम्म कार्यकाल पूरा गरोस् भन्ने चाहना सरकारको पनि हुन्छ तर सरकारको घोषित नीतिहरूको मर्म अनुसार काम भएन भने उसलाई हटाउन सक्ने त्यतिको डिस्क्रेसनरी पावर चाहिँ सरकारले राखेको हुन्छ किनकि यो उसैको लगानीमा उसैको नियन्त्रणमा नियमनमा रहने एउटा निकाय पनि हो त्यसैले पहिलो कुरा यही सेभिङ्स इन्भेस्टमेन्टलाई मिडिएट गर्ने धेरै अङ्गहरू धेरै निकायहरू मध्येको एउटा औजारको रूपमा नागरिक लगानी कोषलाई लिएको छ तर यसले थोपा थोपा बचत गरेर आफ्नो भविष्य सुनिश्चित गर्न खोज्नुहुने 10,00,000 नेपाली नागरिकहरूसँग यो जोडिएको भएको हुनाले यसको महत्व यसमा चासो जुन व्यक्त भएको छ त्यो स्वागत योग्य छ र मैले सुरुमै भने यो संस्थाको महत्व र यसले गर्न खोजेको कामको सान्दर्भिकता बारे जुन संसदमा आज एउटा साझा बुझाइ रह्यो त्यसबाट म प्रसन्न छु। दोस्रो अब यो 47 सालमा आएको विधेयक बनेको संस्था यसलाई समयानुकूल रूपमा अध्यावधि गर्दै अगाडि लानुपर्ने बारे जुन प्रस्तावहरू गरिएको छ पुँजीको वृद्धि बारे लगानीको दायरालाई फराकिलो बनाउने कुराहरू र केही व्यवस्थापकीय सुधारहरू जुन प्रस्तावहरू छन् त्यसबारे पनि मान्य सांसदज्यूहरूले सकारात्मक राय दिनुभएको छ त्यसलाई पनि म स्वागत गर्न चाहन्छु। आज यहाँहरूले अलिकति सचेत गराउन खोज्नुभएको विषय चाहिँ जोखिम व्यवस्थापनको टपिकमा धेरै कुराहरू आएका छन्। एकजना मान्य सांसदले यो प्रफिट नाफाहरू निजीकरण गर्ने घाटाहरू चाहिँ सामाजिकीकरण गर्ने एउटा मार्मिक कुरा राख्नुभएको छ मलाई घत परेर मैले यसलाई साइट गरेँ होइन यस्तो पनि नहोस् वित्तीय व्यवस्थापनमा कि प्रफिट्स आर प्राइभेटाइज्ड लसेज आर सोसियलाइज्ड भन्ने त्यसले गर्दाखेरि धेरै मुलुकहरूमा यसले सङ्कट निम्ति आएको छ नेपालमा चाहिँ यस्तो नहोस् भन्ने जुन मर्म राख्नुभएको छ त्यसको पनि म स्वागत गर्न चाहन्छु। तर यो जोखिम व्यवस्थापनको विषय निश्चित सीमाहरू तोक्ने कुन सेक्टरमा कतिसम्म लगानी गर्न सकिने भन्ने बारेमा एकदम विवेकपूर्ण निर्णयहरू गर्ने संस्थाले आफूलाई अनुशासनमा बाँध्ने तर ऊ जसको मातहतमा रहेको छ त्यसको नियमनको खाकाभित्र पनि रहने परियोजनाका छनौटदेखि लिएर अन्य विषयहरूमा पनि कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा पनि यहाँ आएको छ स्वार्थ नबाजियोस् भन्ने चासो मान्य सांसदज्यूहरूले राख्नुभएको छ यी सबै कुराहरू रिस्क म्यानेजमेन्ट जोखिम व्यवस्थापनसँग जोडिएको हुनाले त्यसलाई हामीले सचेत भएर अगाडि बढाउने नै छौं। त्यसबारे पनि यो अहिलेको प्रस्तावित विधेयक संशोधन मलाई लाग्छ जिम्मेवारपूर्ण ढंगले नै अगाडि आएको छ। एकजना मान्य सांसदज्यूले चाहिँ यो हामी धेरै रिस्क अवर्स भयौं कि जोखिम धेरै लिन हुँदैन भन्दा भन्दै यो जम्मै निष्क्रिय पुँजीको रूपमा बस्ने कोही पनि नआट्ने र हुनुपर्ने आज नवप्रवर्तन मन्त्रीज्यू पनि यहाँ हुनुहुन्छ इनोभेशनको लागि त सक्सेस भन्दा बढी फेलियरहरू हुन्छ त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको हो कि भनेर अलिकति विपरीत विचार पनि राख्नु भएको छ त्यो पनि स्वागत योग्य विचार नै हो। यद्यपि त्यस्ता कुराहरू नागरिक लगानी कोष जनताको पैसा थुपारिएर संकलन गरिएको कोषहरूलाई स्पेकुलेटिभ एक्टिभिटिजहरू असाध्यै रिस्की एक्टिभिटिजहरूमा कुन हदसम्म जान दिने नदिने भन्ने कुरा चाहिँ प्राइभेट एन्टिटीले त उसले आफैले रिस्क लिन्छ आफैले रिटर्न पनि हासिल गर्छ होइन हाई रिस्क हाई रिवार्ड भन्ने चलन पनि छ। तर यस्ता सार्वजनिक संस्थाहरूमा चाहिँ हामी अलिकति कन्जर्भेटिभ चाहिँ हुनैपर्छ भन्ने धारणा नेपाल सरकारको रहेको नै छ। यद्यपि यहाँहरूको मूल धारणा जुन हो जोखिम पारिएर संकलन गरिएको कोषहरूलाई स्पेकुलेटिभ एक्टिभिटिजहरू असाध्यै रिस्की एक्टिभिटिजहरूमा कुन हदसम्म जान दिने नदिने भन्ने कुरा चाहिँ प्राइभेट एन्टिटीले त उसले आफैले रिस्क लिन्छ आफैले

0: त्यसलाई मैले सकारात्मक रूपमा लिएको छु। चौथो बुदा अलिकति डिजिटल प्रविधिको उपयोग, डिजिटल यो अडप्सनको कुराहरू छन्, त्यसलाई पनि त्यसमा पनि विमति राख्नुपर्ने कारण केही पनि छैन। र पाँचौं चाहिँ केही स्पेसिफिक पोइन्टहरू आएका छन्, यसो राखिदिएको भए हुन्थ्यो, यो थपिदिएको भए हुन्थ्यो भन्ने कुराहरू। मलाई के लाग्दछ भने सम्मान्य सभामुख मार्फत मान्य सांसदजीहरूलाई भन्न चाहन्छु, सबै कुरा ऐनमा अटाउँदैनन्, सबै कुरा ऐनमा राख्न पनि हुँदैन, त्यति बुझिलो पनि बनाउनु हुँदैन। किनकि ऐन अब यो 47 सालको ऐन, हामी तेस्रो संशोधन हो यो, तर एकदम स्पेयरिङली मात्रै संशोधनको लागि आउँछ, अमेन्डमेन्टको लागि आउँछ, र त्यसले हात बाँधिदिनु हुँदैन। त्यसैले धेरै कुरा चाहिँ हामीले नियमावली कार्यविधिमा गएर सम्बोधन गर्नुपर्ने हुन्छ। र यहाँहरूले एकदमै रिटेल लेभलमा राख्नुभएका तर महत्वपूर्ण सुझावहरूलाई ती ठाउँहरूमा गएर सम्बोधन हुने नै छन् भन्ने आश्वासन पनि म दिन चाहन्छु। बाँकी विषयहरू, अलिकति पक्ष विपक्षका विषयहरू, यसो गर्न हुन्छ कि हुँदैन भन्ने जस्ता विषयहरू चाहिँ मलाई लाग्छ सम्बन्धित समितिमा यी विषयहरूको उठान हुने नै छ, र समितिमा दफावार छलफल हुँदाखेरि त्यति बेला पनि म मन्त्रालयको नेपाल सरकारको तर्फबाट आफ्ना धारणाहरू राख्ने नै छु, र मान्यज्यूहरूले पनि थप अध्ययन गरेर विज्ञहरू बोलाएर सरसल्लाह गरेर यो प्रस्तावित विधेयकलाई थप समृद्ध बनाउनको लागि सहयोग गर्नुहुने नै छ भन्ने आशा राख्दै म आजको यो सैद्धान्तिक छलफलका क्रममा उठेका लगभग सबै सुझाव राय टिप्पणीको स्वागत गर्दै धन्यवाद पनि दिन चाहन्छु। हस्त नमस्कार।
1: मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछ। मान्य सदस्यहरू, नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 माथि प्रतिनिधि सभा नियमावली 2083 को नियम 112 बमोजिम संशोधनको सूचना दिन चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा संघीय संसद सचिवालय सिंहदरबारमा सूचना दिन सक्नुहुनेछ। मान्य सदस्यहरू, अब माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भुक्तानी तथा फरछुट पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले भुक्तानी तथा फरछुट पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब भुक्तानी तथा फरछुट पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायलसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरिएको छ।

0: सर्वप्रथम माननीय सदस्य सुशील खड्का, त्यसपछि माननीय सदस्य नीतिमा भण्डारी कार्की। सम्माननीय सभामुख महोदय, भुक्तानी तथा फसुल ऐन पहिलो संशोधनमाथि मेरो केही धारणा राख्न चाहन्छु। यस संशोधन विधेयकलाई पूर्ण रूपमा सैद्धान्तिक सहमति छ भन्दै यस संशोधन विधेयकलाई मैले हाम्रो इकोनोमीको जुन हाम्रो 66-70 खर्बको इकोनोमीलाई चाहिँ टोटल्ली फर्मलाइज गर्ने कन्टेक्स्टमा चाहिँ मैले यसलाई लिएको छु। यसमा धेरै इनोभेटिभ संशोधनहरू परेका छन् यस संशोधन विधेयकमा, जस्तै यो डिजिटल भुक्तानी, डिजिटल तथा वित्तीय नयाँ नयाँ उपकरणहरूको कुराहरू यसमा जोडिएको छ। यसले गर्दाखेरि चाहिँ जस्तो पछिल्लो चरणमा के देखिया छ भने हाम्रो 66 खर्बको जीडीपी छ, तर क्लोज टू 40-50% इकोनोमी अझै पनि फर्मलाइज छैन भन्ने चाहिँ रिपोर्टहरू आएको छ। यो राष्ट्र ब्याङ्क आफैले पनि यो निकालेको चाहिँ प्रतिवेदन हो, र त्यसलाई चाहिँ सामान्य अर्थमा हेर्दाखेरि चाहिँ 35-40 लाखको श्रम स्वीकृति लिएर गएका नेपालीहरूकै कन्टेक्स्टमा हेर्ने हो भने पनि एभरेजमा एउटा नेपालीले अघिल्लो वर्ष 23 खर्ब टोटल हाम्रो नेपालमा चाहिँ रेमिटेन्स आयो भन्नेलाई मात्रै हिसाब गर्ने हो भने जम्मा 25-50 हजार प्रति महिना चाहिँ रेमिटेन्स चाहिँ नेपाल पठाएको देखिन्छ। त्यो भनेको अत्यन्तै कम रकम हो, बाँकी पैसा चाहिँ अन्य च्यानलहरूबाट चाहिँ पेमेन्टहरू भएको हुन सक्छ। तर हामीले चाहिँ अहिले जुन यो विधेयकमा चाहिँ नयाँ ढोकाहरू खोलेका छौँ, जस्तो पियर टू पियर लेन्डिङ चाहिँ यो विधेयकले चाहिँ परिकल्पना गरेका छ, र इन्टरनेसनल पेमेन्ट सिस्टमहरू जस्तो पेपाल जस्ता कम्पनीहरू अब नेपालमा आधिकारिक रूपमा पनि उनीहरू चाहिँ आएर सञ्चालन गर्न सक्ने त्यो लेभलको पनि यसले परिकल्पना गरेका छ। त्यसका साथै यो भुक्तानीका इन्स्ट्रुमेन्टहरूलाई पनि अलिकति वृहत बनाएको छ, भुक्तानीको मेथड, तरिका र इन्स्ट्रुमेन्ट त्यसलाई पनि वृहत गर्ने हिसाबले चाहिँ यो आएको छ। त्यही भएर मैले यो विधेयकलाई चाहिँ व्यापक रूपमा त हाम्रो अर्थ समितिमा पनि आएर हामी छलफल अवश्य गरिने नै छ। यो विधेयक चाहिँ हाम्रो जीडीपी, इन्फर्मल जीडीपीलाई चाहिँ क्लोज टू फर्मल 100% त बनाउन नसकेला हाम्रो सोसियो इकोनोमिक स्ट्रक्चर, हाम्रो पोलिटिकल स्ट्रक्चरको कारणले गर्दाखेरि, तर हाम्रो चाहिँ उद्देश्य चाहिँ क्लोज टू 80-90% जति चाहिँ हामीले फर्मलाइज गर्न सक्यौँ भने हामीले सजिलै $100 बिलियन प्लसको इकोनोमी पनि बनाउन सकिन्छ 5-7 वर्षमा, 7-10% इकोनोमिक ग्रोथ पनि हासिल गर्न सकिन्छ भन्दै फेरि पनि म यो विधेयकलाई पूर्ण सहमति छ भन्दै म बिदा हुन्छु। धन्यवाद। माननीय सदस्य नीतिमा भण्डारी कार्की, त्यसपछि माननीय सदस्य यज्ञमणि न्यौपाने।
1: सम्मान्य सभामुख महोदय, डिजिटल भुक्तानी प्रणालीको विस्तार, नयाँ प्रविधिको परीक्षण, कराको हित संरक्षण तथा भुक्तानी प्रणालीमा तरलता व्यवस्थापनलाई थप व्यवस्थित गर्ने उद्देश्य सहित सरकारले प्रस्तुत गरेको भुक्तानी तथा फर्चेट एन 2075 संशोधन गर्न बनेको विधेयक प्रति मेरो पूर्ण रूपमा सैद्धान्तिक समर्थन छ। यस व्यवस्थापनलाई थप प्रभावकारी बनाउन डिजिटल वित्तीय प्रणालीको विस्तारसँगै नियमन, स्पष्ट पूर्वानुमान, योग्य र जोखिम आधारित हुन आवश्यक छ। यस सन्दर्भमा सरकारलाई म केही सुझाव दिन चाहन्छु। पहिलो, विदेशी भुक्तानी सेवा प्रदायक नेपालमा प्रवेश दिने व्यवस्था बैंकको निर्धारण गरेको योग्यता भनी मात्र व्यवस्था पर्याप्त हुँदैन। पूँजी अनुभव, अन्तर्राष्ट्रिय उपस्थितिका आधारभूत योग्यता कानूनमै स्पष्ट तोकिनुपर्छ, ताकि अनुमति प्रक्रिया पारदर्शी र पूर्व अनुमान योग्य होस्। दोस्रो, डिजिटल वित्तीय सेवा तथा नयाँ प्रविधिका भुक्तानी सेवाको स्वीकृति तथा परीक्षणमा स्पष्ट समय सीमा तोकिनुपर्छ। निवेदनमाथि कति समयभित्र निर्णय गर्न हुने भनी कानूनी व्यवस्था नहुँदा नियामकीय अनिश्चितता बढ़न सक्छ, त्यसैले निश्चित समयभित्र निर्णय गर्नुपर्ने व्यवस्था आवश्यक देखिन्छ। त्यसो नयाँ डिजिटल सेवा सञ्चालन परीक्षण गर्दा मनी लाउन्डरिङ तथा आतंकवादी वित्तीय जोखिमको मूल्याङ्कन गर्न अनिवार्य गरिनुपर्छ। साथै विदेशी संस्थाको अन्तिम लाभग्राहीको पहिचान खुलासा सुनिश्चित गर्ने व्यवस्था पनि स्पष्ट रूपमा राखिनुपर्छ। नेपाल हाल वित्तीय कार्यवाही कार्यदल एफएटीएफको इन्क्रिज मोनिटरिङ अन्तर्गत रहेको अवस्थामा यस्तो अवस्थामा अझै महत्वपूर्ण छ। चौथो एजेन्ट नियुक्ति गर्ने व्यवस्थासँग एजेन्टको कार्यबाट उत्पन्न हुने दायित्व सम्बन्धित भुक्तानी सेवा प्रदायको कति हुने भन्ने कुरा स्पष्ट गरिनुपर्छ। त्यसैले ग्राहकको संरक्षण र उत्तरदायित्व दुवै सुनिश्चित गरिनुपर्छ। पाँचौं अन्तिम फर्चुटका लागि नेपाल राष्ट्र बैंकको उपलब्ध गराउने तरलता सुविधाको पहुँच योग्यता सीमा र प्रक्रियाबारे पारदर्शी मापदण्ड तयार गर्नुपर्छ। यसबाट सबै योग्य संस्थाले समान आधारमा सुविधा पाउने वातावरण बन्नेछ। छैटौं विदेशी संस्था संलग्न विवादका लागि प्रभावकारी र विश्वसनीय विवाद समाधान संयन्त्र आवश्यक। त्यसैले विद्यमान विवाद समाधानलाई व्यवस्थालाई थप स्पष्ट र अन्तर्राष्ट्रिय व्यावसायिक अभ्यास अनुकूल बनाउन आवश्यक छ। सभामुख महोदय, विधेयकका यी विषय समेटी डिजिटल वित्तीय क्षेत्रको विस्तारसँगै ग्राहकको हित र वित्तीय प्रणालीको स्थायित्व पनि सुनिश्चित गर्न सरकारको म ध्यान आकर्षण गर्न चाहन्छु। अन्तमा यो विधेयकलाई म पूर्ण समर्थन गर्दछु। सबै नेपाली जनको भलो होस्। पश्चिमनाथले सबको कल्याण गरून्। धन्यवाद।
2: मान्य सदस्य प्रेमलाल चौधरी, त्यसपछि मान्य सदस्य कृष्णहरि बुढाथोकी।

0: सम्माननीय सभामुख महोदय, माननीय अर्थमन्त्रीज्यूबाट यस सम्मानित सदनमा प्रस्तुत भुक्तानी तथा प्रसूत सेवा ऐन 2075 संशोधन गर्नुपर्नेको विधेयक 2083माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै आफ्नो धारणा राख्न चाहन्छु। बढ़दो प्रविधिको प्रयोगसँगै कानूनमा समय सापेक्ष परिभाषण आवश्यक भएर यो विधेयकले वित्तीय नवप्रवर्तन फाइनेन्सियल इनोभेशन र नेपालको डिजिटल इको सिस्टमलाई विश्वव्यापी बनाउन प्रयास गरेको देखिन्छ। यसको सैद्धान्तिक छलफल गर्दा निम्न कुराहरूमा ध्यान दिन जरूरी छ। पहिलो नवप्रवर्तनलाई प्रोत्साहन, रेगुलेटरी स्यान्डबक्स, वित्तीय क्षेत्रका प्रविधि र डिजिटल भुक्तानी मोडेलहरूमा परीक्षण र स्वीकृतिको अवधारणा राम्रो रहेसँगै यसले नेपाली युवा स्टार्टअप र फिनटेक कम्पनीहरूलाई नेपालमै नयाँ प्रविधिको विकास र परीक्षण गर्ने अवसर प्रदान गर्नेछ। दोस्रो, विदेशी भुक्तानी कम्पनीको प्रवेश र नेपाली बजारको संरक्षण। विगत 10 वर्षदेखि भुक्तानी कारोबार गरिरहेका विदेशी संस्थाहरूलाई नेपालमा सञ्चालन अनुमति दिने व्यवस्थाले अन्तर्राष्ट्रिय वित्तीय पहुँच र वैदेशिक लगानी ल्याउन सहयोग पुग्ने देखिन्छ। तर हाम्रा भुक्तानी प्रदायक संस्था पीएसपी र भुक्तानी प्रणाली सञ्चालक पीएसओहरूलाई संरक्षण गर्ने गरी लेभल प्लेइङ फिल्ड सुनिश्चित गर्न जरूरी छ। विदेशी कम्पनीले पुँजी र राजस्व बाहिरिने जोखिमप्रति सजग हुन पनि जरूरी छ। तेस्रो, उपभोक्ता सुरक्षा र ई मनीको ग्यारेन्टी। विधेयकले ग्राहकको ई मनी डिजिटल वालेटमा रहेको रकमको सुरक्षा सुनिश्चित गर्न कड़ा व्यवस्था र एजेन्ट नियुक्तिमा नयाँ मापदण्ड तोकेसँगै वालेट कम्पनीहरू फेल भएमा वा ह्याक भएमा सर्वसाधारणको रकम सुरक्षा गर्ने र निक्षेप सुरक्षण सरहको व्यवस्था डिजिटल वालेटमा कसरी लागू गर्ने भन्ने कुरा ऐनमै स्पष्ट र पारदर्शी बनाइनु जरूरी छ। चौथो, प्राविधिक प्रदायक संस्थाको नियमन। प्रविधि प्रदायक संस्थाहरूलाई ऐनको दायरामा ल्याए सफ्टवेयर र बैंकिङ प्रणाली उपलब्ध गराउने कम्पनीहरूलाई समेट्नु राम्रो रहेसँगै वित्तीय संस्थाहरूमा सिस्टम डाउन हुने समस्या र साइबर चुनौतीहरूलाई सम्बोधन गर्न व्यावहारिक र प्रभावकारिताको लागि यो नियमबारे स्पष्टता आवश्यक छ। पाँचौं, साइबर सुरक्षा र वित्तीय अपराध नियन्त्रण। डिजिटल भुक्तानीसँगै अनलाइन ठगी, साइबर अपराध र एआई मार्फत हुने वित्तीय धोका बढ़िरहेकोले नेपाल राष्ट्र ब्याङ्कको सुपरिवेक्षण क्षमता बढ़ाउने र साइबर सुरक्षाका राष्ट्रिय मापदण्ड पालना गराउन बलियो कानूनी आधार निर्माण गर्न आवश्यक रहेको छ भन्ने कुरा राख्दै यो विधेयकको पूर्ण समर्थन गर्दछु। धन्यवाद।
1: माननीय सदस्य कृष्ण हरि बुढाथोकी, त्यसपछि माननीय सदस्य गणेश पौड्याल।
2: सम्माननीय सभामुख महोदय, माननीय अर्थमन्त्रीज्यूले यस सम्मानित सदनमा प्रस्तुत गर्नुभएको भुक्तानी तथा फ्रसियट ऐन 2075 संशोधन गर्न बनेको विधेयक 2083माथिको सैद्धान्तिक छलफलमा म सहभागी भएको छु। यस विधेयकले अत्यन्त राम्रो उद्देश्य लिएको छ। भुक्तानी तथा फ्रसियट प्रणालीलाई समय सापेक्ष बनाउने, व्यवस्थित, सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्य राखेको छ भने ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्या तथा अस्पष्ट प्रावधानलाई सम्बोधन गर्दै केही शब्दहरू स्पष्ट गर्ने, संचालक समितिमा रहने मनोनित विज्ञ सदस्यको योग्यता तथा अनुभव सम्बन्धी मापदण्ड स्पष्ट गर्ने, बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले एजेन्ट नियुक्त गर्न सक्ने व्यवस्था गर्ने तथा नेपालमा कारोबार गर्न अनुमति प्राप्त विदेशी संस्थाको अनुमति पत्र नवीकरणमा प्रक्रियालाई व्यवस्थित गर्ने विषय यसमा समेटिएका छन्। बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रको विस्तारसँगै यस्तो कानूनी व्यवस्थालाई समयानुकूल बनाउनु आवश्यक छ र यस्तो प्रशंसनीय कार्यप्रति माननीय अर्थमन्त्रीज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। समूह महोदय, भुक्तानी तथा फर्च्युट प्रणालीलाई रकम हस्तान्तरण गर्ने माध्यमका रूपमा सहित यो बचतलाई लगानीमा र लगानीलाई उत्पादन र उत्पादनलाई रोजगारी तथा आयसँग जोड्ने महत्वपूर्ण वित्तीय पूर्वाधारको रूपमा लिनुपर्छ। सुरक्षित, सहज र भरपर्दो भुक्तानी प्रणालीको विकासले मात्र औपचारिक वित्तीय प्रणालीप्रतिको विश्वास बढ़ाउँछ, वित्तीय पहुँच विस्तार गर्छ र अर्थतन्त्रमा रहेको बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पुर्याउँछ। त्यसैले कृषि, उद्योग, ऊर्जा, पर्यटन, पूर्वाधार तथा साना तथा मझौला उद्यममा लगानी विस्तार गर्न पनि प्रभावकारी भुक्तानी प्रणालीकै महत्वपूर्ण भूमिका रहन्छ। यससँगै डिजिटल कारोबारको विस्तार हुँदा साइबर सुरक्षा, उपभोक्ता संरक्षण, व्यक्तिगत तथा वित्तीय तथ्याङ्कको सुरक्षा र प्रभावकारी नियमनलाई पनि सँगसँगै यस विधेयकले प्राथमिकता दिएको छ। सभामुख महोदय, राष्ट्रिय स्वतन्त्र पार्टीले परिकल्पना गरेको सामाजिक न्याय सहितको समुद्र अर्थतन्त्र निर्माण गर्ने को लागि आधुनिक, समावेशी र विश्वसनीय वित्तीय प्रणाली आवश्यक हुन्छ। प्रस्तुत विधेयकले भुक्तानी तथा फ्रसियट प्रणालीमा देखिएको व्यावहारिक समस्या र कानूनी अस्पष्टतालाई सम्बोधन गर्दै प्रणालीलाई थप प्रभावकारी बनाउने आधार तयार गर्ने अपेक्षा गर्न सकिन्छ। आर्थिक वृद्धिको चक्रलाई बलियो बनाउँदै वित्तीय प्रणालीलाई समुन्नत नेपालको निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्नु हो। यसै दृष्टिकोणबाट प्रस्तुत विधेयकको सैद्धान्तिक अवधारणा मेरो समर्थन रहेको व्यवहार म यहाँ राख्न चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य गणेश पौड्याल, त्यसपछि माननीय सदस्य निनु कुमारी कर्ण।

0: सम्माननीय सभामुख महोदय, भुक्तानी तथा फर्स्योट सम्बन्धी पहिलो संशोधन विधेयक 2083 समर्थन गर्दै केही सैद्धान्तिक छलफलमा आफ्नो धारणा राख्न चाहन्छु। सर्वप्रथम यो विधेयकमा वैदेशिक विदेशबाट नेपालमा चाहिँ यसमा कारोबार गर्न चाहने संस्थाहरूलाई पनि अनुमति दिनको लागि खुलाउने गरेर त्यसको आवश्यक प्रक्रिया कागजातहरूको लागि व्यवस्थापन गर्ने सहित कुरा यसमा राखिएको छ। त्यसले गर्दा भुक्तानी तथा फर्सेटमा विदेशी संस्थाहरू पनि सहभागी हुने यो विधेयकले त्यो कुरा राखेको छ। र त्यसमा मैले चाहिँ के राख्न चाहन्छु भने त्यस्तो भुक्तानीहरू गर्दाखेरि आज ब्याङ्क मात्रै नभएर विभिन्न खालका डिजिटल प्रविधिहरू प्रयोग हुन्छन् र त्यसमा हुन सक्ने जोखिमहरूलाई चाहिँ कसरी न्यूनीकरण गर्न सकिन्छ र त्यससँग सहभागी सेवाग्राहीहरूको चाहिँ हितलाई कसरी सुरक्षित गरिन सकिन्छ भन्ने विषयमा चाहिँ विशेष ध्यान दिएर राख्नुपर्छ भन्ने मलाई यो विषय म राख्न चाहन्छु पहिलो कुरा भने। दोस्रो, यो विधेयक आइरहँदाखेरि विदेशबाट भुक्तानी तथा फर्सफुट गर्ने कुरालाई सहज बनाउँदाखेरि हाम्रो जति पनि प्रवासमा रहेका व्यक्तिहरूले पनि सहजै रूपमा रकम पठाउनलाई सक्ने आधार पनि तयार हुन्छ र त्यसले हाम्रो अर्थतन्त्रलाई पनि चलायमान बनाउनलाई अझ सहज पुग्छ भन्ने मैले विश्वास पनि दिएको छु। त्यसै गरी अब समस्याहरू समाधान गर्नलाई विदेशी संस्थाहरू यहाँ दर्ता भयो भने उहाँहरूले दिने सेवाबाट कुनै पनि खालका गुनासाहरू समस्याहरू देखा पर्यो भने त्यसलाई समाधान गर्नको लागि चाहिँ स्वदेशमै त्यसको कुनै जवाफ दिने एउटा स्पष्ट निकाय चाहिँ व्यवस्था हुनुपर्छ र त्यस्ता खालका जति पनि समस्याहरू देखिन्छन् भुक्तानीसँग सम्बन्धित जोडिएर त्यो भुक्तानीसँग देखिएका समस्याहरूलाई चाहिँ एउटा समय सीमा नै तोकेर यति समयमा कुनै त्यसमा भएका कुराहरूको फर्स्युट हुन्छ अथवा उहाँहरूको चाहिँ हित सुरक्षित हुन्छ भन्ने स्पष्ट व्यवस्था गर्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु। र अन्तमा यो विधेयकको पूर्ण समर्थन गर्दै म आफ्नो कुराहरू यति नै राख्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य निनो कुमारी कर्ण, त्यसपछि मान्य सदस्य प्रेम बहादुर बाइक।

0: मान्य सभामुख महोदय, भुक्तानी तथा पर्सेट ऐन पहिलो संशोधन विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै आफ्नो धारणा राख्न चाहन्छु। मुलुकको समग्र भुक्तानी समाशोधन तथा फर्सेट प्रणालीको विकास, विस्तार, प्रबन्धन, निगरानी तथा नियमन गर्ने उद्देश्यले भुक्तानी तथा फर्सेट ऐन 2075 हाल कार्यान्वयनमा रहेको छ। यस विधेयकको मूल ऐनमा यी कुराहरू समेटेर स्पष्ट कानूनी आधार दिएको छ। जस्तै उपभोक्ताको सुरक्षा, नियमन, वित्तीयमा नागरिकको सहज पहुँच, शुल्क र पारदर्शिता। यो विधेयकले मूलत विदेशी कम्पनीहरूलाई नेपालमा लगानी गर्ने बाटो खुलाउने देखिन्छ। डिजिटल माध्यम वा वालेटमा रहेको ग्राहकको रकम सुरक्षाका लागि खडा कानूनी प्रावधानको व्यवस्था गर्नुपर्दछ। यदि कुनै भुक्तानी सेवा प्रदायकको लाइसेन्स खारेज भएमा वा नवीकरण भएमा उक्त संस्थाले ग्राहकको वालेटमा रहेको ई मनी तीस दिनभित्र गर्नुपर्नेछ। कानूनी व्यवस्था गरिएको छ। नेपालको डिजिटल ब्याङ्किङ, ई कमर्स र अन्तर्राष्ट्रिय रेमिट्यान्स तथा भुक्तानी प्रणाली तथा थप सुरक्षित र विश्वव्यापी सञ्जालसँग जोड्न अपेक्षा गरिएको पक्षहरू, केही सकारात्मक पक्षहरू यो विधेयकमा रहेको छ, जसको कानूनी आधारहरू स्पष्ट रूपमा व्यवस्थापन गर्न आवश्यक छ। डिजिटल भुक्तानीको विस्तारसँगै नियमन, उपभोक्ताको सुरक्षा, साइबर जोखिम जस्ता महत्वपूर्ण पक्षहरूमा नेपाल राष्ट्र ब्याङ्कको भूमिका र जवाफदेहिताका विषयमा समावेश गरिनुपर्ने आवश्यक देखिन्छ। त्यस्तै नागरिकको पैसा, व्यक्तिगत विवरण र अधिकारको सुरक्षा पनि महत्वपूर्ण छ। यसको बलियो प्रावधान हुनुपर्छ र प्रविधि जनताको सुविधा बन्न सक्नुपर्छ। त्यसैले अन्त्यमा यो विधेयकलाई दफावार छलफल गर्न समितिमा पठाइयोस् भन्ने अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सदस्य प्रेम बहादुर पाइक, त्यसपछि मान्य सदस्य मधु कुमार चौलागाई। सम्माननीय सभामुख महोदय, माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेज्यूले प्रस्तुत गर्नुभएको भुक्तानी तथा फर्सेट ऐन पहिलो संशोधन विधेयक 2083 को सैद्धान्तिक छलफलमा भाग लिँदै आफ्ना विषयवस्तुहरू राख्न चाहन्छु। हिजो साँगुरो रूपमा हुने हाम्रा आर्थिक गतिविधिहरू आज समय सन्दर्भ र आवश्यकताले अत्यन्तै फराकिलो रूपमा फैलिँदै गएका छन्। विभिन्न उद्देश्यले मानिसहरू बाहिरिने र भित्रिने क्रममा आजको विश्वमा नियमित र सामान्य नै भइसकेको छ। यसलाई समय अनुकूल हुने गरी भुक्तानी तथा फर्सेट पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भनी प्रस्तुत गरिएको विधेयकमा विदेशी भुक्तानी सेवा प्रदायकहरूको नेपाली बजारमा प्रवेशको निश्चितता तथा मापदण्ड कायम गर्ने र त्यसको स्पष्ट कानून बनाउने विधेयकले गरेको प्रावधान सकारात्मक नै रहेको छ। यो सँगै विश्व बजारमा स्थापित कम्पनीहरूको प्रवेशसँगै हाम्रा स्वदेशी कम्पनीहरूसँग प्रतिस्पर्धा तथा प्रविधिको हस्तान्तरण हुने नै छ। यो सँगै विदेशी सेवा प्रदायक कम्पनीहरूले आफूले आर्जन गरेको मुनाफा फिर्ता लैजाँदा हाम्रो राष्ट्रिय विनिमय सञ्चितमा कस्तो प्रभाव पर्न सक्छ? सेवा प्रदायक कम्पनीहरूको मुनाफाको केही अंश प्रविधि हस्तान्तरणको लागि राख्न सक्ने प्रावधानमा विधेयकले ध्यान पुर्याउन सकेको भए हुने थियो। यस्तै बढ़दै गएको साइबर सुरक्षा र वित्तीय अपराधका सम्भावित जोखिमको आकलन गरी यसको डाटा गोपनीयता तथा सुरक्षातिर पनि विधेयकले पर्याप्त ध्यान पुर्याउनु पर्ने देखिन्छ। लामो समयदेखिको अनुभव र उच्च स्तरीय प्रविधिहरूको प्रयोगबाट स्थापित सेवा प्रदायक कम्पनी भित्रिँदै गर्दा नेपालमै आफ्नो अनुभव र प्रविधिले सेवा दिइरहेका कम्पनीको प्रतिस्पर्धा गर्न सक्ने अवस्था अवस्था के कस्तो छ तिनीहरूको संरक्षणतर्फ पनि विधेयकले पर्याप्त ध्यान पुर्याउनु पर्ने देखिन्छ। विधेयकले परिकल्पना गरेको विदेशी लगानी भित्र्याउने अन्तर्राष्ट्रिय व्यापार र ई कमर्समा हुन सक्ने सहजतासँगै विश्व बजारमा हुन सक्ने गुणस्तरीय प्रतिस्पर्धाको सम्भावना तथा पर्यटन प्रवर्धनको दृष्टिकोण आवश्यकता रहेको छ। यति हुँदै हामीले हाम्रो आन्तरिक सेवा प्रदायकहरूको अवस्था, हाम्रो डाटाको सुरक्षा तथा पूँजी पलायनतर्फ विशेष ध्यान दिनुपर्ने विषय पनि यत्तिकै महत्वपूर्ण रहेको छ। धन्यवाद।
2: मान्य सदस्य मधु कुमार चौलागाई, त्यसपछि मान्य सदस्य यशोदा कुमारी बराल।
3: सम्माननीय सभामुखज्यू, माननीय अर्थमन्त्रीज्यूबाट प्रस्तुत भुक्तानी तथा फरछोट पहिलो संशोधन विधेयक 2083 नेपालको पेमेन्ट सिस्टम, डिजिटल ब्याङ्किङ र फिटनेस फिनटेक क्षेत्रमा व्यापक परिवर्तन ल्याउन खोजेको देखिन्छ। यो सराहनीय कुरा हो। यसमा यो विधेयकमा संचालक समिति र संचालनको विषयमा संचालक समिति र संचालन ढाँचामा नयाँ व्यवस्था गर्न खोजिएको छ। यो सकारात्मक कदम भए तापनि संचालक समितिको स्वायत्तता र विज्ञता, चयनको पारदर्शिता एवं योग्यताको थप स्पष्ट मापदण्ड कायम गर्नु आवश्यक देखिन्छ। बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकले भुक्तानी सेवा सम्बन्धी काम गर्न एजेन्ट नियुक्ति गर्न सक्ने भन्ने कानूनी व्यवस्था थप हुँदा अन्य प्रचलित कानूनहरू निष्क्रिय र निष्प्रभावी नहुने गरी कानूनी व्यवस्था गरिनुपर्दछ, किनकि एजेन्टले गर्ने काम फ्रड, साइबर अपराध वा उपभोक्ताको रकम दुरूपयोगको अन्तिम जिम्मेवारी कसको हुने भन्ने एजेन्टको नियम र दायित्वको सीमा तोकिनुपर्दछ। यो विधेयक फिनटेक क्रान्तिका लागि सबैभन्दा महत्वपूर्ण संशोधन भएको महसुस भएको छ। तर गैर बैंकिङ डिजिटल वित्तीय सेवा प्रदायकलाई कतिको लचिलो बनाइन्छ र यसको नियमनको लागि कस्तो नियमको व्यवस्था गर्छौं त्यसले नेपालको नवप्रवर्तनलाई निर्धारण गर्ने भएकोले स्पष्ट कानूनी व्यवस्था हुनु आवश्यक छ। नयाँ प्रकृति प्रविधिको भुक्तानी सेवाको परीक्षणका लागि निश्चित समय सीमा शर्त र अनुमति दिन सकिने व्यवस्था छ। यो नयाँ फिनटेक स्टार्टअपका लागि स्वागत योग्य कदम हो। यद्यपि परीक्षण असफल भएमा सेवाग्राहीको पैसा कसरी सुरक्षित हुन्छ भन्नेतर्फ ध्यान दिई ग्राहकको रकम बैंकिङ प्रणालीको स्वामित्वमा रहने गरी संरक्षित खातामा जम्मा हुने स्पष्ट कानूनी व्यवस्था गर्नु आवश्यक देखिन्छ। भुक्तानी कारोबार सम्बन्धी विवाद समाधानका लागि राष्ट्र बैंकको सम्बन्धित विभाग हेर्ने कार्यकारी निर्देशकको अध्यक्षतामा 5 सदस्यीय विवाद समिति बनाउने प्रस्ताव गरिएको छ र यो विवाद समितिले गरेको निर्णय अन्तिम हुनेछ भन्ने व्यवस्था गरिएको छ। यो अन्तिम हुनेछ भन्ने व्यवस्था हाम्रो न्यायिक मान्यता विपरीत छ, किनभने जुनसुकै निर्णयको पनि पुनरावलोकन गर्न पाउने अधिकार संविधानले दिएको छ। त्यसकारणले सम्बन्धित अदालतहरूमा पुनरावेदन गर्न पाउने व्यवस्था पनि राख्नुपर्ने अवस्था देखिन्छ। म सुझावको रूपमा सरकारी स्वामित्व र नियन्त्रणमा आधारित राष्ट्रिय भुक्तानी गेटवेको कानूनी व्यवस्था हुनुपर्ने, जसका लागि नागरिकको दैनिक वित्तीय कारोबार, खर्च गर्ने शैली, वित्तीय डाटा अत्यन्त संवेदनशील हुन्छन्। निजी वा विदेशी कम्पनीको नियन्त्रणमा रहने भुक्तानी गेटवेबाट डाटाहरू लिकेज हुने वा दुरूपयोग हुने जोखिम उच्च रहन्छ। तसर्थ डिजिटल भुक्तानीको मुख्य पूर्वाधार पूर्ण रूपमा नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको स्वामित्व, नियन्त्रण र प्रत्यक्ष रेखरेखमा रहने गरी यसमा नै स्पष्ट कानूनी व्यवस्था गरिनुपर्छ। धन्यवाद।
2: मान्य सदस्य यशोदा कुमारी बराल, त्यसपछि मान्य सदस्य परशुराम तामाङ।
4: सम्माननीय सभामुख महोदय, यस विधेयकमा मेरा केही धारणा राख्न चाहन्छु। भुक्तानी, डिजिटल भुक्तानी अहिलेको आवश्यकता, हामीले 10 रुपियाँको तरकारी किन्दा पनि डिजिटल नै भुक्तानी हुन्छ। यो परिमार्जन गर्न र अहिलेको आवश्यकता अनुसार डिजिटल युगमा यसले राखेका धारणा केही सकारात्मक छन्, यसमा पूर्ण सहयोग समर्थन गर्न चाहन्छु। तर यो डिजिटल भुक्तानीमा हुने समस्या, अहिले भइरहेका प्रभाव, अर्को मुख्य कारण भनेको हामीले 10 रुपियाँ भुक्तानी गर्दा 10 रुपियाँ नै थप गर्नुपर्ने समस्यालाई यसले उजागर गर्ने कि नगर्ने, यो कुरा चाहिँ हेर्न स्पष्ट डिजिटल भुक्तानीमा केही सेवा सुविधा हुँदा पनि केही समस्या छ। अर्को कुरा, डिजिटल भुक्तानीमा अहिले विश्व बजारमा प्रत्यक्ष पैसा बोकेर त्यहाँ कोही पनि पुग्दैन हुने डिजिटल भुक्तानी हो, त्यो भुक्तानीलाई सुरक्षित कसरी गर्ने? हाम्रा डाटा सुरक्षित छन् छैनन्? हामीले भुक्तानी गरेका पैसाहरू कतिको सुरक्षित छन्? हामीले बैंकिङ कारोबार गरेका या अरू ठाउँमा भुक्तानी गरेका कुराहरू कतिको सहज र सजिलो छ भन्ने कुरालाई अलि उजागर गर्न र त्यसलाई चाहिँ स्पष्ट पार्नको लागि म आग्रह गर्न चाहन्छु। अर्को धेरै समस्या देखिएको विदेशी डिजिटल भुक्तानी नेपालमा आउने कुरा स्वागतयोग्य हो, तर त्यसमा हुने समस्या, हामीलाई सुरक्षित राख्ने, हाम्रो डिजिटल भुक्तानीमा भएका फाइदाहरू नेपाललाई कति पर्सेन्ट भन्ने स्पष्टता छ कि छैन? हामीलाई के फाइदा उहाँहरूले गरेका डिजिटल भुक्तानीमा भएका समस्यालाई त्यहाँको अहिले विदेश रहेका लाखौं नेपालीहरूको भुक्तानी गर्नको लागि केही समस्या छ, तर विदेशी भुक्तानीहरू नेपालमै डिजिटल भयो भने त त्यसलाई फाइदाजनक नै हो, तर त्यसमा हुने बेफाइदाहरू, हाम्रा सेक्युरिटीका कुराहरू, हामीले गर्ने भुक्तानीका कुराहरूलाई लिएर एकदम स्पष्ट छ। अर्को उदाहरण म दिन चाहन्छु, मैले अस्ति पनि बोले, मेरो ई सेवाबाट 21,900 रुपियाँ चाहिँ हरायो, त्यो डिजिटल भुक्तानीको कारण मैले केही पनि गरेको थिइनँ। यस्ता लाखौं नेपालीहरूका पैसा अहिले हराइरहेका छन्। हामीले डिजिटल भुक्तानीमा कतिको सुरक्षित छौं, त्यसलाई सुरक्षित गर्न सक्छौं या सक्दैनौं, त्यो कुरालाई प्राथमिकता दिँदै सबैभन्दा पहिला सेक्युरिटी नै सबैभन्दा ठूलो कुरा हो। हामी नेपालमा अहिले पनि सुरक्षित छैनौं, हाम्रो भुक्तानी सुरक्षित छैन, हाम्रो पैसा सुरक्षित कहाँ कसरी राख्ने भन्ने कुराहरू चाहिँ स्पष्टता हुनुपर्छ, र सामान्य डिजिटल भुक्तानी गर्दा लाग्ने चार्जलाई चाहिँ अन्त्य गर्नुपर्छ, र अन्तर्बैंकीय कुराहरू, र अर्को, मैले आज हालेको पैसा 3 दिनसम्म चाहिँ वेटिङमा रहिदिन्छ, कुनै दिन त्यो सर्भर नचलेर, सर्भरलाई कसरी एक्टिभ गर्ने त्यो कुरालाई पनि यो डिजिटल भुक्तानीमा प्राथमिकता दिदिनको लागि माननीय मन्त्री अर्थमन्त्रीज्यू मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद, नमस्कार।
2: माननीय सदस्य परशुराम तामाङ।
5: सभामुख महोदय, प्रस्तुत विधेयकमाथि मेरा केही धारणाहरू राख्न चाहन्छु। सबभन्दा पहिलो त यो अहिले डिजिटल प्लेटफर्म जस्ता नयाँ सन्दर्भ जोडिएको सन्दर्भमा यो विधेयक आउनु स्वाभाविक थियो, त्यसो भएको हुनाले मैले यसलाई स्वाभाविक रूपमा लिएको छु। तर अहिलेको हाम्रो यो वित्तीय तथा आर्थिक क्षेत्र चाहिँ जसरी ग्लोबलाइज भएको छ, त्यति नै हामीमाथि चुनौतीहरू पनि आएका छन्, च्यालेन्जेसहरू पनि आएको छ। त्यसो भएको हुनाले यो हामीले मल्टिनेसनल कम्पनीहरूलाई स्वाद गर्न, अब स्वाद नगर्दा पनि प्रविष्ट गरिसकेको अवस्था छ, त्यसो भएको हुनाले स्वाभाविक रूपमा आउने भयो। तर च्यालेन्जेस पनि त्यत्तिकै छ, किन भन्दाखेरि भइरहेको ब्याङ्कहरू अथवा यहाँको संस्थाहरूकोलाई प्रतिस्पर्धी बनाउने कुरा के हो त्यो महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ। र होइन भने चाहिँ मल्टिनेसनल कर्पोरेसनले कम्पनीहरूले अहिले धेरै देशहरूमा देखिएको कुरा चाहिँ के हो भने देशीय तपाईँको उद्योग व्यवसायहरूलाई चाहिँ धराप पारेर गइरहेको सन्दर्भमा यो हामीले सुरक्षा कसरी गर्छौं भन्ने कुरा चाहिँ महत्वपूर्ण छ भन्ने मलाई लाग्छ। मेरो दोस्रो कुरा चाहिँ के छ भने विवाद समितिको निर्णयलाई अन्तिम भनिएको छ। मेरो पनि योभन्दा अगाडि चाहिँ राख्नुभएको माननीयजीसँग मेरो सहमति छ, त्यो अदालतमा पुनर्वेदन जानुपर्छ भन्ने पनि मेरो मान्यता छ। मेरो तेस्रो कुरा चाहिँ के छ भन्दाखेरि अहिले चाहिँ तपाईँको यो मल्टिपोलर यो विश्व चाहिँ मल्टिपोलर हुँदैछ, बहुध्रुवीय हुँदैछ, र त्यति मात्रै होइन अलिक डलरको सट्टामा नयाँ करेन्सीको कुरा पनि आएको छ र बायोलेटरल लोकल करेन्सी प्रयोग पनि भएको छ। त्यसो भएको हुनाले यो सन्दर्भमा हाम्रो यो चाहिँ विधेयक कसरी बोल्छ, किनभने यो चुनौती त अब आइसक्यो अगाडि, र हाम्रो छिमेकी दुइटै होइन तपाईँको चाहिँ भारत पनि चीन पनि अब ब्रिक्स लाई प्रबोधन गर्दै बायोलेटरल र एउटा नयाँ करेन्सीमा गएको अवस्थामा, र डलर चाहिँ तपाईँ एक प्रकारले भन्नुहुन्छ डलर एम्पायर इज तपाईँको चाहिँ क्रम्बलिङ, यो चाहिँ अब उभइरहेको छ। त्यसो भएको हुनाले हामीले एउटा नयाँ ढाँचा
6: हाम्रो तर्फबाट कसरी जान्छौ भन्ने पनि एउटा प्रिकसनरी क्षेत्रबाट सोच्ने बेला चाहिँ भएको छ भन्ने मलाई लागेको छ। र अन्तिम कुरा चाहिँ यो प्रदेश सरकार र स्थानीय सरकारको तहमा यो विधेयकले कसरी हेर्छ भन्ने कुरा चाहिँ यहाँ काहीँ पनि देखिँदैन।
2: मान्य सदस्यहरू, अब माननीय अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।
7: सम्मान्य सभामुख महोदय, भुक्तानी तथा फरछोट ऐन 2075 संशोधन विधेयकमा भएको यस सैद्धान्तिक छलफलमा उठेका विभिन्न राय टिप्पणी सुझावहरूलाई मैले ग्रहण गरेको छु र अघिको विधेयकमा छलफल हुँदा राखेको जस्तै यसलाई पनि सम्बन्धित समितिमा छलफल हुँदा हामी अलि गहिराईमा जान्छौ नै। यो पेमेन्ट एण्ड सेटलमेन्ट्स एक्ट, यसलाई अब यति फास्ट मुभिङ टेक्नोलोजी छ, यो अब वित्तीय प्रविधि फिनटेकमा एकदमै द्रुत विकास भइरहेको छ, अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकहरूको सम्भावित प्रवेश, उपभोक्ताको तथ्याङ्क सुरक्षा डाटा प्रोटेक्सन, प्रणालीगत तरलता, जोखिम न्यूनीकरण जस्ता विषयहरू हाम्रो ऐनहरूले क्याचअप गर्नै सकिराखेका छैनन्। हाम्रो अभ्यास यति द्रुत गतिमा अगाडि बढेको छ कि यसलाई, त्यही भएर यो 75 सालकै ऐनलाई पनि हामीले अहिले तत्कालै अपडेट गर्नुपर्ने भएर यो महत्व दिएर नै आज यहाँ पेश गरिएका छौं र हामीले छलफल पनि गरेका छौं। यो नयाँ सरकार आएपछि अर्थतन्त्रको औपचारिकीकरण, अर्थतन्त्रको आधुनिकीकरण इत्यादिका लागि सुधारका दर्जनौ पहलहरू एकै पटक थालेका छौं हामीले र त्यसको एउटा सानो हागो वा पाटोको रूपमा पनि यसलाई मान्यज्यूहरूले बुझिदिनु भएको छ नै। केही टिप्पणीहरू अलिकति आधारभूत, यो विधेयकको आधारभूत चरित्रभन्दा अलि अलि अलि फराकिलो भएर पनि गयो, त्यसैले म यो जवाफ दिने क्रममा 6-7 यसका विशेषताहरू मान्य सांसदज्यूहरूलाई स्मरण गराउँदै अन्य छलफल चाहिँ हामी समितिमै गर्ने आश्वासनसहित म अगाडि बढ्न चाहन्छु। पहिलो विशेषता यसको परिभाषा र कार्यक्षेत्रको जुन फराकिलो दायरा स्थापित गर्न खोजिएको छ त्यो नै हो। यसले भुक्तानी सेवा प्रदायकको परिभाषाबाट संस्था र सेवाग्राही बीचमा भन्ने सीमित दायरा बोक्ने शब्दावली हटाएको छ। यसले नियमनकारी निर्देशन कम्पनीलाई मात्र दिन सकिने प्रावधान पनि यसलाई हटाइएको छ। दोस्रो, हामीले यो टेक्नोलोजीमा धेरै इनोभेसनलाई प्रश्रय दिनुपर्नेछ, त्यसैले यो रेगुलेटरी स्यान्ड बक्सको अवधारणा यहाँ ल्याइएको छ, जस अन्तर्गत नयाँ प्रकृतिका वित्तीय प्रविधिको परीक्षण गर्न, एक्सपेरिमेन्ट गर्न पनि नेपाल राष्ट्र बैंकले निश्चित अवधि र सीमा निर्धारण गरेर सेवा सञ्चालन अनुमति दिन सक्ने एउटा वैधानिक बाटो हामीले खोल्न लागेका छौं। त्यस्तै बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूले आफ्नो भुक्तानी कार्य सहज बनाउन आधिकारिक एजेन्ट नियुक्त गर्न सक्ने स्पष्ट कानूनी आधार हामीले तयार गर्न खोजेका हौं। तेस्रो विषयमा यो अन्तर्राष्ट्रिय भुक्तानी संस्था र अनुमति प्रक्रियालाई असाध्यै सिम्प्लिफाई, सरलीकरण चाहिँ हामीले गरेका छौं। कम्तीमा 10 मुलुकमा भुक्तानी कारोबार सञ्चालन गरिरहेका विदेशी संस्थाहरूले नेपालमा कारोबार गर्न अनुमति पाउने प्रक्रिया समावेश गरेका छौं र यस्ता अन्तर्राष्ट्रिय अनुभव प्राप्त संस्थाको हकमा स्थलगत निरीक्षणको अनिवार्यता हटाई प्रक्रिया छरितो बनाउन खोजिएको छ। भुक्तानी अनुमतिको आवधिक नवीकरण, यो पिरियोडिक रिन्युअललाई पनि हामीले छूट दिएका छौं। त्यस्तै चौथो यसको विशेषता यो विधेयकको विशेषता के छ भने संस्थागत सुशासन पूर्वाधार र उपकरण व्यवस्थापनमा रहेको छ। यसमा अब यो संस्थाको सम्पूर्ण काम कर्तव्य र अधिकार प्रचलित कानूनको अधीनमा रही संचालक समितिमा नियुक्त रहने व्यवस्था गरी संचालकहरूलाई पूर्ण जिम्मेवार बनाइएको छ। सीईओको पदावतीमा रहेको यो एम्बिगुइटी यसलाई हटाएका छौं हामीले र भुक्तानी उपकरण र संस्थाहरू राष्ट्रिय भुक्तानी स्विच नेशनल पेमेन्ट स्विचमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने बाध्यात्मक व्यवस्था पनि गरिएको छ। त्यस्तै यो डेटा प्रोटेक्सन यो तथ्याङ्कको गोपनीयता तथा ग्राहक हितको संरक्षण का लागि पनि केही दफा उपदफाहरूको व्यवस्था गरेका छौं। सेवाग्राहीको व्यक्तिगत विवरण हिसाब किताब र स्रष्टाको गोपनीयता अनिवार्य गरिएको छ। त्यस्तै प्रविधि प्रदायक सफ्टवेयर र यो सिस्टम भेण्डरहरूलाई वित्तीय तथ्याङ्क उपलब्ध गराउँदा नेपाल राष्ट्र ब्याङ्कले तोकेको मापदण्ड पालना गर्नुपर्ने स्पष्ट सीमा पनि निर्धारण गरिएको छ। त्यस्तै संस्थाको अनुमति पत्र खारेज भएमा वा नवीकरण नभएमा ग्राहकको वालेटमा रहेको ई मनी बापतको मौजदात रकम 30 दिनभित्र अनिवार्य फिर्ता गर्नुपर्ने सुरक्षात्मक व्यवस्था पनि हामीले गरेका छौं। त्यस्तै छैठौं यसको विशेषता के हो भने फर्स्योर्टको सुनिश्चितता यो सेटलमेन्टको फाइनालिटी र तरलता व्यवस्थापनमा पनि नेपाल राष्ट्र बैंकले बैंक तथा संस्थाहरूलाई निश्चित ब्याजदर र अवधिमा तरलता ऋण सुविधा उपलब्ध गराउन सक्ने प्रावधान हामीले थपेका छौं। त्यस्तै कुनै संस्था दामासाहीमा परेमा ऐन बमोजिमको फर्स्योर्ट सम्पन्न भएपछि मात्र दामासाही कानून आकर्षित हुने व्यवस्था गरी प्रणालीगत जोखिम यो सिस्टमिक रिस्कलाई चाहिँ हामीले योबाट चाहिँ वित्तीय चक्रलाई सुरक्षित गर्न खोजेका छौं। त्यसै र अन्त्यममा यो फौजदारी दायित्व गुनासो र विवाद निरूपण बारे पनि केही नयाँ प्रावधानहरू छन्। ऐन विपरीतका प्रमुख कसुरहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता 2074 अनुसूची एकमा समावेश गरी सरकारवादी मुद्दा बनाइएको छ। त्यस्तै सर्वसाधारणको गुनासो सम्बोधनका लागि राष्ट्र बैंकभित्र गुनासो सुन्ने इकाई तोकिएको छ। संस्थाहरू बीच उत्पन्न हुने व्यावसायिक विवाद 15 दिनभित्र निरूपण गर्न नेपाल राष्ट्र बैंकको डेपुटी गवर्नरको अध्यक्षतामा 5 सदस्यीय अधिकार सम्पन्न विवाद समाधान समिति गठनको व्यवस्था गरिएको छ र राष्ट्र बैंकलाई ऐन कार्यान्वयनका लागि विनिमयका अतिरिक्त आवश्यक कार्यविधि बनाउने तथा आदेश जारी गर्ने अधिकार पनि हामीले दिएका छौं। त्यसैले यो फर्मलाइजेशन मोडर्नाइजेशन इन्टरनेशनलाइजेशन यी सबै हाम्रो यो वृहत आर्थिक सुधारको जुन एउटा आक्रामक पहलहरू छन् त्यसलाई यो विधेयक पारित भएर चाहिँ ऐन बन्दै गर्दा हामीले धेरै नै अगाडि जान सक्ने ठाउँहरू छन्। मान्य सांसदज्यूहरूले केही संशयहरू राख्नु भएको छ त्यस उजागर गर्नुभएको छ। यो यहाँको यो डिस्प्युट सेटल गर्ने एउटा राष्ट्र ब्याङ्कको कमिटीले गरेको कुरा नै फाइनल हुन्छ कि भन्ने छ। यसलाई हामी थप छलफल गरौं समितिमा। मुलुकको संविधान मुलुकका प्रचलित ऐनभन्दा माथि यो विधेयकका प्रस्तावित मुद्दाहरू हुन सक्ने ठाउँ छैन। यसलाई हामीले संविधानको स्पिरिट र अन्य ऐनहरूसँग बाजिने खण्डमा यसलाई संशोधन गरेर अगाडि बढ्न सक्ने ठाउँ प्रशस्त छन् र बाँकी चाहिँ डिटेलमा हामीले छलफल चाहिँ अघि मैले निवेदन गरे जस्तै विज्ञहरूसँग र हामी सांसदहरूमाझ नेपाल सरकारको विभिन्न सम्बन्धित निकायहरू नेपाल राष्ट्र बैंक सबैको उपस्थितिमा यस विधेयकलाई पनि छलफलबाट नै थप समृद्ध बनाएर हामी अगाडि जाने प्रण गर्दै अहिले मान्यज्यूहरूले राख्नुभएका महत्वपूर्ण सुझावहरूको लागि धन्यवाद दिन चाहन्छु। हस्त
2: मान्य सदस्यहरू, अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म भुक्तानी तथा फर्स्योर्ट पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ भुक्तानी तथा फर्स्योर्ट पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, भुक्तानी तथा फर्स्युट पहिलो संशोधन विधेयक 2083 माथि प्रतिनिधि सभा नियमावली 2083 को नियम 112 बमोजिम संशोधनको सूचना दिन चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा संघीय संसद सचिवालय सिंहदरबारमा सूचना दिन सक्नुहुनेछ। मान्य सदस्यहरू, अब माननीय कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायलसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरिएको छ।

0: सर्वप्रथम मान्य सदस्य अशोक कुमार चौधरी, त्यसपछि मान्य सदस्य रमेश कुमार मल्ल। सम्मान्य सभामुख महोदय, राष्ट्रिय सभाबाट उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विचार गरोस् भन्ने प्रस्तावमाथि आफ्नो सैद्धान्तिक धारणा राख्न चाहन्छु। सभामुख महोदय, हाम्रो ग्रामीण अर्थतन्त्रको मुख्य आधार कृषि र पशुपालन हो। लाखौं नेपाली किसानको जीविकोपार्जन, खाद्य सुरक्षा र पोषणको अवस्था प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पशुधनसँग जोडिएको छ। त्यसैले पशुमा फैलिने संक्रामक रोग पशु स्वास्थ्यको विषय मात्र होइन, यो किसानको आय, खाद्य सुरक्षा र समग्र प्रणालीमा ग्रामीण अर्थतन्त्रसँग जोडिएको विषय हो। विगतमा विभिन्न संक्रामक रोग, पशु रोग तथा महामारीका कारण किसानहरूको ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ। नेपाल पशु चिकित्सा परिषदको अनुमान अध्ययनले ब्लड फ्लू, लम्की स्किन र अफ्रिकन स्वाइन फेभरको जस्तो रोगका प्रकोपका कारण किसानले करिब यो 3 वर्षभित्र 2080 साउन यही साउनसम्म करिब 75 अर्ब 52 करोड़ रुपियाँ बराबरको आर्थिक क्षति भोग्नु परेको छ। त्यसैले रोग फैलिसकेपछि नियन्त्रण गर्नेभन्दा समयमै पहिचान, रोकथाम र प्रभावकारी प्रतिक्रिया दिन सक्ने कानूनी तथा संस्थागत संरचना आजको आवश्यकता हो। यही दृष्टिले पशु विधेयक आएको छ, म यसलाई स्वागत योग्य पनि भन्न चाहन्छु। सहमध्ये यस विधेयकले संक्रामक पशु तथा माछाजन्य रोगको रोकथाम, नियन्त्रण, निवारण र उन्मूलन गर्न आवश्यक कानूनी आधार निर्माण गर्न खोजेको छ। रोगको प्रकोप देखिन साथ संघ प्रदेश र स्थानीय तहबीच समन्वय गरी क्वारेन्टाइन तथा बफर जोन निर्धारण गर्ने र पशु तथा पशुजन्य उत्पादनको सुरक्षित व्यापारका लागि आधार तय गर्ने व्यवस्था यसमा सकारात्मक रहेको छ। तर कानून प्रभावकारी हुन कानूनको क्षमता पनि त्यतिकै बलियो हुनु आवश्यक छ। सभामुख महोदय, केही महिना अघि कोशी प्रदेशमा बर्ड फ्लूको संक्रमणका कारण सुनसरी, मोरङ र झापाका केही किसानहरू प्रभावित भएका थिए। रोग पहिचानका लागि एक किसानले कुखुराको नमूना परीक्षणको लागि काठमाडौँ पठाउनुभयो, तर रिपोर्ट आउन 1 हप्ता लाग्यो, तर खोर त्यतिकै रित्यो। यस्तो अवस्थामा रोग नियन्त्रणको गति र प्रयोगशाला परीक्षणको गति एउटै हुनुपर्छ। त्यसैले साथै प्रदेशमा आवश्यक पूर्वाधार र जनशक्ति सहितको पशु रोग परीक्षण प्रयोगशाला स्थापना र शुद्धिकरण गर्न म सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। त्यसैसँग पशुबाट मानिसमा सर्न सक्ने रोगको जोखिमलाई ध्यानमा राख्दै पशु स्वास्थ्य, मानव स्वास्थ्य र वातावरणीय स्वास्थ्य बीचको समन्वयलाई एक स्वास्थ्य अवधारणा अनुसार संस्थागत गर्न आवश्यक छ। सहमध्ये महामारी नियन्त्रणका क्रममा किसानको पशुधन नष्ट गर्नुपर्ने अवस्था आएमा त्यसको सम्पूर्ण आर्थिक भार किसानले मात्र बोक्नु हुँदैन। वैज्ञानिक मूल्याङ्कनको आधारमा समयमै पारदर्शी र सहज रूपमा राहत र क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था सुनिश्चित हुनुपर्छ र क्षतिपूर्ति लिन किसानले कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। अन्त्यमा पशु विधेयकको समर्थन गर्दछु, धन्यवाद।
1: माननीय सदस्य रमेश कुमार मल्ल, त्यसपछि माननीय सदस्य समीना मिया।
2: संक्रामक पशु रोग नियन्त्रण भनेको पशु बचाउने मात्र होइन, किसानको आय, ग्रामीण अर्थतन्त्र, खाद्य सुरक्षा तथा मानव स्वास्थ्य जोगाउने विषय हो। हामीले पछिल्ला वर्षमा यसको ठूलो मूल्य चुकाएका छौं। गाई भैँसीमा फैलिएको लम्की स्किन, बंगुरमा फैलिएको अफ्रिकन स्वाइन लिभर फिभर र बर्ड फ्लू कारण पन्छी अण्डा दाना नष्ट गर्न पर्ने अवस्था पटक पटक आएको छ। यसको अर्को पक्ष भनेको आर्थिक अवस्थासँग जोडिएको विषय हो। अन्तर्राष्ट्रिय बजार, विशेष गरी चीनमा नेपाली मासुको निर्यातको सम्भावना धेरै राम्रो छ। त्यो हुँदाहुँदै पनि खोरेतको कारण हामीले त्यसको पूर्ण लाभ लिन सकिरहेका छैनौं। हामीले केही निश्चित जिल्ला र क्षेत्रलाई मात्रै खोरेतमुक्त क्षेत्र घोषणा गर्न सकेको अवस्था छ। त्यसैले संक्रामक पशुजन्य रोग नियन्त्रणलाई रोगमुक्त क्षेत्र विस्तार गरी नेपाली पशुजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने रणनीतिसँग पनि जोड्नु पर्दछ। यो विधेयकले रोकथाम, निगरानी, क्वारेन्टाइन र संघ प्रदेश तथा स्थानीय तहको समन्वयलाई कानूनी आधार दिन खोजेको छ, जुन सकारात्मक छ। राज्यले सार्वजनिक स्वास्थ्य र रोग नियन्त्रणका लागि किसानको पशु नष्ट गर्ने निर्णय गर्छ भने त्यसबाट भएको प्रमाणित आर्थिक क्षतिको न्यायचित क्षतिपूर्ति किसानको अधिकार र राज्यको दायित्व हुने गरी स्पष्ट गर्नुपर्दछ। क्षतिपूर्ति कसरी मूल्याङ्कन गर्ने, कति समयमा निर्णय गर्ने र कति समयमा किसानको खातामा रकम पुग्ने भन्ने कुरा कानून वा नियममा समयबद्ध हुनुपर्दछ। त्यसै गरी किसानले रोग देख्ने बित्तिकै सरकारलाई सूचना दिन सक्ने वातावरण बन्नुपर्दछ। सूचना दिँदा आफ्नो पशु गुम्छ भन्ने डर होइन, सरकारलाई खबर गरेपछि राज्यले संरक्षण गर्छ भन्ने विश्वास पैदा हुने वातावरण बनाउनुपर्दछ। सामान्य सभा महोदय, हाम्रो खुला सीमाको चुनौती पनि त्यत्तिकै छ। पशु तथा पशुजन्य वस्तुको आवत जावत बाट रोग प्रवेश गर्ने जोखिमलाई ध्यानमा राखी सीमानाकामा क्वारेन्टाइन, स्वास्थ्य परीक्षण, नमूना परीक्षण र जोखिममा आधारित निगरानी प्रभावकारी बनाउनु पर्दछ। देशभित्र स्वास्थ्य प्रमाणपत्र र ट्रेसिङ प्रणाली बलियो बनाउन आवश्यक छ। रोग फैलिएपछि नियन्त्रण गर्नुभन्दा रोग प्रवेश गर्न नदिने प्रारम्भिक चरणमै पहिचान गर्ने प्रणालीमा लगानी गर्नुपर्छ। गाउँमा पशु चिकित्सक प्रयोगशाला खोप र प्राविधिक सेवा विस्तार गर्नुपर्दछ। अर्को विषय हो पशु पक्षीको बीमा। किसानले बीमा गरेपछि विपत्तिको समयमा दाबी भुक्तानीमा ढिलाइ हुनु हुँदैन। सरकारी निकाय, स्थानीय तह र बीमा कम्पनी बीच प्रमाणित विवरण आदान प्रदान हुने र किसानले एउटै कागज बोकेर कार्यालय धाउन नपर्ने व्यवस्था बनाउन आवश्यक छ। सभा महोदय, यो कानून कार्यान्वयनको लागि पशु चिकित्सक र सरकारी कर्मचारीको लागि त हो नै, मूलत यो किसानको जीवन लगानी र भविष्यसँग जोडिएको कानून बन्नुपर्दछ। किसानले राज्यसँग ठूलो कुरा मागेका छैनन्। आफ्नो लगानीको सुरक्षा, रोग पर्दा राज्यको साथ र क्षति भएपछि समयमा न्यायचित क्षतिपूर्तिको माग गरेका छन्। तसर्थ किसानको गोठ सुरक्षित भयो भने गाउँको अर्थतन्त्र सुरक्षित हुन्छ, गाउँको अर्थतन्त्र सुरक्षित भयो भने नेपालको खाद्य सुरक्षा र निर्यातका सम्भावनाहरू सुरक्षित हुन्छन्। त्यसैले विधेयकलाई किसानको वास्तविक समस्या, वैज्ञानिक पशु स्वास्थ्य प्रणाली र अन्तर्राष्ट्रिय बजारको सम्भावनासँग जोडेर अझ प्रभावकारी र कार्यान्वयनमुखी बनाउन आवश्यक।
1: मान्य सदस्य समीना मिया, त्यसपछि मान्य सदस्य शोभा खनाल।
3: सम्माननीय सभामुख महोदय, माननीय कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि सामान्य छलफलमा केही महत्वपूर्ण विषय राख्न चाहन्छु। सम्माननीय सभामुख महोदय, नेपालको कृषि क्षेत्र र ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार लाइफ स्टक सेक्टर हो। लाखौं किसानको आमदानी, रोजगारी र जीविकोपार्जन पशुपालनसँग जोड़िएको छ, तर लम्पी स्किन डिजिज, अफ्रिकन स्वाइन फिभर, बर्ड फ्लू, फूड एण्ड माउथ डिजिज जस्ता संक्रमण रोगका कारण किसानहरूले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ। मेरो पहिलो प्रश्न हो, हामी रोग फैलिएपछि मात्र नियन्त्रण गर्ने कि प्रिभेन्सन एण्ड प्रिपेयरनेसमा जोड़ गर्ने? मेरो विचारमा अब हाम्रो प्राथमिकता प्रिभेन्सन फर्स्ट हुनुपर्दछ। रोगको प्रारम्भिक पहिचान अर्थात अर्ली डिटेक्सन, रेगुलर डिजिज सर्भिलेन्स, प्रभावकारी ल्याबोरेटरी टेस्टिङ र समयमै सूचना प्रभाव गर्ने प्रणालीलाई बलियो बनाउन आवश्यक छ। दोस्रो विषय फेडरल, प्रोभिन्सियल एण्ड लोकल लेभल कोअर्डिनेशन, संघ प्रदेश र स्थानीय तहको जिम्मेवारी कानूनमा मात्र होइन व्यवहारमा पनि स्पष्ट हुनुपर्दछ। रोगको प्रकोप देखिएपछि हु विल डु वाट एण्ड हु विल बी एकाउन्टेबल भन्ने प्रश्नको स्पष्ट उत्तर हुनुपर्दछ। यसको लागि प्रभावकारी कोअर्डिनेशन मेकानिजम र पर्याप्त स्रोत साधन सुनिश्चित हुनुपर्दछ। तेस्रो र सबैभन्दा महत्वपूर्ण विषय भनेको फार्मर प्रोटेक्सन। रोग नियन्त्रणको क्रममा किसानको पशुधन नष्ट गर्नुपर्ने अवस्था आउन सक्छ। यस्तो अवस्थामा किसानलाई फेयर एण्ड टाइमली कम्पेन्सेसन दिने व्यवस्था प्रभावकारी हुनुपर्दछ, किनभने किसानको पशु केवल एउटा पशु होइन, त्यो उसको इन्भेस्टमेन्ट, इन्कम एण्ड लाइभलीहुड हो। चौथो विषय ओन हेल्थ एप्रोच। पशु स्वास्थ्यलाई मानव स्वास्थ्य र वातावरणीय स्वास्थ्यबाट अलग गरेर हेर्न सकिँदैन, त्यसैले एनिमल हेल्थ, ह्युमन हेल्थ एण्ड इन्भाइरोमेन्टल हेल्थलाई एकीकृत गर्दै ओन हेल्थ एप्रोचबाट संक्रामक रोग नियन्त्रण गर्न आवश्यक छ। सम्माननीय सभामुख महोदय, सांसदको भूमिका विधेयकलाई समर्थन वा विरोध गर्नुमा मात्र सीमित हुँदैन। हाम्रो भूमिका ल मेकिङ, ओभरसाइट एण्ड एकाउन्टेबिलिटी सुनिश्चित गर्नु पनि हो। त्यसैले यो विधेयक किसानको वास्तविक समस्या समाधान गर्ने तीन तहका सरकारको जिम्मेवारी स्पष्ट गर्ने र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने बनाउने सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। अन्त्यमा मेरो आग्रह छ, यो विधेयक रियाक्टिभ ल होइन प्रिभेन्टिभ ल बनोस्। रोग फैलिएपछि दौड़ने होइन, रोग आउनु अघि नै तयारी गर्ने व्यवस्था होस्। किसानको पशुधन जोगाउने र क्षति हुँदा राज्यले तत्काल साथ दिने इफेक्टिभ सिस्टम निर्माण होस् कानून बलियो भयो भने मात्र होइन कानून बलियो भयो भने मात्र होइन त्यसको इम्प्लिमेन्टेशन बलियो भयो भने किसान सुरक्षित हुन्छन् धन्यवाद
1: मान्य सदस्य शोभा खनाल त्यसपछि मान्य सदस्य गंगा लक्ष्मी अवाल
4: सम्माननीय सभामुख महोदय संक्रामक पशुरोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083ले पशुरोग नियन्त्रण सम्बन्धी छरिएका कानून व्यवस्थालाई एकीकृत गरी स्पष्ट र समन्वयात्मक कानूनी आधार निर्माण गर्न खोजेको छ यो यस विधेयकको महत्वपूर्ण पक्ष हो तर संसदले नै निर्धारण गर्नुपर्ने कतिपय मूलभूत विषयलाई नियमावली निर्देशिका वा मापदण्ड मार्फत पछि व्यवस्था गर्ने गरी विधेयकले व्यापक प्रत्यायोजित विधायनमा अधिकार छोडिएको देखिन्छ त्यसैले प्रत्यायोजित अधिकारलाई आवश्यक विषय र सीमाभित्र राख्दै संसदको मूल विधायकीय अधिकार कुण्ठित नहुने व्यवस्था गर्न म माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु त्यसै गरी विधेयकले संघ प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट गरी संक्रामक पशुरोग नियन्त्रणमा तीनै तहको भूमिकालाई समेटेको छ यो संघीयता कार्यान्वयनको दृष्टिले सकारात्मक कदम हो तर अधिकारको दोहोरोपन देखिने अवस्थामा कुन तहले नेतृत्व गर्ने समन्वय कसरी हुने र अन्तिम निर्णयको अधिकार कसमा रहने भन्ने विषय स्पष्ट हुन आवश्यक देखिन्छ सम्माननीय सभामुख महोदय रोग नियन्त्रणका क्रममा पशु तथा पशुजन्य पदार्थ नष्ट गर्ने वा प्रतिबन्ध लगाउने जस्ता व्यवस्था विधेयकमा गरिएको छ तर त्यसबाट किसान तथा व्यवसायीलाई हुने आर्थिक क्षतिको क्षतिपूर्ति र राहतबारे विधेयक पर्याप्त स्पष्ट छैन किसानको जीविकोपार्जनलाई ध्यानमा राख्दै क्षतिपूर्तिको स्पष्ट कानूनी आधार तयारको व्यवस्था गरियोस् त्यस्तै पशु कल्याण र करूणालाई ध्यान दिँदै करूणा मृत्युको व्यवस्था गर्नु यस विधेयकको अत्यन्तै सकारात्मक पक्ष हो तर यस्तो निर्णय पशु चिकित्सा विज्ञानमा आधारित रहेर कसले गर्ने र पशु धनीको सहमति आवश्यक हुने वा नहुने विषय स्पष्ट हुनुपर्दछ अन्तत सभामुख महोदय यस विधेयक रोग लागेपछि मात्र नियन्त्रण गर्ने नभई पूर्व निगरानी शीघ्र पहिचान वैज्ञानिक नियन्त्रण र उन्मूलनमा आधारित प्रभावकारी प्रणाली बन्नुपर्दछ र किसानको जीविकोपार्जन पशु कल्याण जनस्वास्थ्य र अन्तर्राष्ट्रिय मापदण्ड बीच सन्तुलन कायम गर्दै क्षतिपूर्ति निर्णय प्रक्रिया र संघीय समन्वयलाई अझ स्पष्ट बनाउन म सम्माननीय सभामुख मार्फत माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु धन्यवाद
1: माननीय सदस्य गंगा लक्ष्मी अवाल त्यसपछि माननीय सदस्य माधव बहादुर थापा
5: सम्माननीय सभामुख महोदय जजलपा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083
4: सन्तुलन कायम गर्दै क्षतिपूर्ति निर्णय प्रक्रिया र संघीय समन्वयलाई अझ स्पष्ट बनाउन म सम्माननीय सभामुख मार्फत माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु धन्यवाद

0: गत यथार्थमा आधारित सुझावहरू राख्न चाहन्छु। सभामुख महोदय, नेपाल एक कृषि प्रधान देश हो र यहाँका लाखौं किसानहरूको जीविकोपार्जन पशुपालन र कृषिमा निर्भर छ। हामीले समय समयमा समाचारहरू सुन्दै आएका छौं, देख्दै आएका छौं। अज्ञात रोगका कारण पशुहरू मरे, किसानहरू चिन्तित र लाखौं करोड़ौं किसानहरूको लगानी डुबेको कुराहरू हामीले सुन्दै आएका छौं र भर्खरै पनि केही वर्ष यता यही लम्पी स्किन रोग, अफ्रिकन स्वाइन फिभर र बर्ड फ्लूबाट हजारौं लाखौं पशुहरू मृत्यु भएको हामीले देखेका छौं, देखिसकेका छौं र किसानहरूलाई पशुधनको क्षति भएर किसानहरू ठूलो आर्थिक ऋणमा डुबे। यस्तो गम्भीर पृष्ठभूमिमा पशु स्वास्थ्य, जनस्वास्थ्य र पशु जन्य व्यापारलाई सुरक्षित गर्न यो नयाँ विधेयक ल्याउनु सरकारको अत्यन्तै सकारात्मक र स्वागतयोग्य छ। यद्यपि यो कानूनलाई अझ बढी व्यावहारिक र किसान मैत्री बनाउन म केही सुझावहरू राख्न चाहन्छु। जस्तै वडा स्तरमै पशु स्वास्थ्य र दक्ष प्राविधिकको पहुँच हुन आवश्यक छ। विधेयकमा संक्रामक रोगको पहिचान र रोकथाम गर्ने उत्कृष्ट लक्ष्य राखिएको छ, तर यसको सफल कार्यान्वयनका लागि वडा स्तरमै पशु स्वास्थ्य परीक्षण र दक्ष पशु चिकित्सकको उपस्थिति हुनु अनिवार्य छ। जस्तै संघीयता आउनु अगाडि जिल्ला कृषि भनेर सबै जिल्लाहरूमा कृषि कार्यालय थियो र किसानहरू जिल्ला कृषिमा गएर आफूलाई परेको समस्याहरूको बारेमा छलफल दिन्थे र विज्ञहरूले सल्लाह सुझाव दिन्थे। तर अहिले त्यो जिल्ला कृषि भनेको कुरा चाहिँ स्थानीय सरकारमा जोतेको हुनाले किसानहरू मारमा परेको छन्। चाहिने बेला विज्ञको सुझाव नपाउने गुनासोहरू आइरहेको छ। साथै यो कार्यविधि बनाएपछि पनि समय समयमा निरीक्षण गर्ने व्यवस्था गर्नुपर्छ, किनभने काम गर्दै गर्दा कस्तो समस्या कहिले आइपुग्छ थाहा हुँदैन। बीचबीचमा निरीक्षण गर्यो भने केही बिग्रियो भने सुधार गर्ने मौका हुन्छ। त्यसै गरी दुर्गम गाउँका किसानले रोग लाग्ने बित्तिकै परीक्षण गराउन सक्ने पूर्वाधार संघीय सरकारले सुनिश्चित गर्नुपर्छ। राहत र क्षतिपूर्तिको स्पष्ट कानूनी ग्यारेन्टी सरकारले गर्नुपर्छ। जस्तै भक्तपुरमै अस्ति छालिङमा ताठलीमा कुखुराहरू मरे। 5,000-6,000 कुखुरा भएको कुखुरा फार्ममा कुखुरा मरेर निरीक्षणको लागि पटक पटक ताकेता गर्दा पनि नआएर निरीक्षण आएको बेला 6 कुखुरा बाँकी थियो। 6 कुखुराको मात्रै क्षतिपूर्ति भयो क्या। यो एकदमै गैर वैज्ञानिक भयो, त्यसैले अन द स्पट तुरन्तै निरीक्षण गरेर त्यो क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ र तीन तहका सरकारबीच सहकार्य र अधिकार स्पष्टता हुनुपर्छ। त्यसैले संविधानले पनि पशु चिकित्सा र सरुवा रोग नियन्त्रणलाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा राखेको छ। महामारीको समयमा तहको सरकारले के भूमिका गर्ने भन्ने कुरा अलमल नहोस् भन्नका लागि पनि कानूनी रूपमै अधिकार र बजेटको समेत बाँडफाँड गर्नुपर्छ भन्न चाहन्छु। र अन्त्यमा हामी सबै चाहन्छौं कि यो कानूनले
1: मान्य सदस्य माधव बहादुर थापा, त्यसपछि मान्य सदस्य मोहनलाल आचार्य।

सम्माननीय सभामुख महोदय, संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 माथि म आफ्नो धारणा राख्न चाहन्छु। यो विधेयकले जब किसानहरूको गोठ मा भएको पशु ढुक्कसँग स्वस्थ छ भनेर किसान निदाउन सक्ने वातावरण जबसम्म तयार गर्न सक्दैन तबसम्म यस्ता विधेयकहरूले कार्यान्वयनको मूर्त रूप पाउन सक्दैनन् भन्ने जस्तो मलाई लाग्छ। पशुहरूको अहिले लगभग 26 प्रकारका रोगहरू देशभर कहिले महामारीको रूपमा, कहिले सामान्य रूपमा, कहिले सर्ने रोगको रूपमा देखा पर्ने गरेका छन्। किसानहरूले हार गुहार गरिरहनु भएको छ, बोलाउनु भएको छ, कतिपय सन्दर्भमा समयमै त्यो सेवाहरू पाउन सकिएको छैन, जसका कारण किसानहरू निराश हुनुहुन्छ। उहाँहरूको महामारीका कारणले धेरै पशुहरू पंक्षीहरू नष्ट गर्न परिरहेको छ। सो सन्दर्भमा उहाँहरूले क्षतिपूर्ति पनि पाउनु भएको छैन र त्यसले गर्दाखेरि यो विधेयकले निश्चित रूपमा एउटा किसानलाई उहाँहरूको लगानीमा सुरक्षित गर्ने र सिङ्गो पशु विकासलाई महत्वपूर्ण टेवा पुग्ने म आशा गर्दछु। र विभिन्न भाइरल रोगहरू, विभिन्न ब्याक्टेरियल रोगहरू, यी धेरै रोगहरू कहिलेकाहीँ यो पशु पंक्षी संक्रामक रोगलाई मानव स्वास्थ्यसँग पनि जोडेर बुझ्नु पर्दछ। कतिपय रोगहरू पशुमा लाग्ने र त्यो सँगसँगै मानवमा पनि सर्ने हुने गर्दछ, जस्तो टिबीको कुरा भयो।

0: अन्य एन्थ्रासहरू भए अन्य यो जुन विभिन्न भाइरल रोगहरू खरेद जस्ता रोगहरू धेरै महामारीको रूपमा देखिन्छ र यो रोगहरूलाई हामीले भयावह हुन प्रिभेन्सिभ पार्टमा रोग लाग्नुभन्दा अगाडि नै अहिले हामीले धेरै यो सदनमा पनि कुरा उठायौं हामीले किसानका सुनिरहेका छौं प्रिभेन्टिभ पार्टमा खोपहरूको धेरै ठाउँमा अभाव भयो खोपहरू पुगेन र त्यसले गर्दा महामारी फैलियो र किसानहरूलाई ठूलो मारमा पर्नुभयो जुन दिन यो विधेयक स्थानीय तहमा प्राविधिकको दृष्टिकोणबाट औषधिको दृष्टिकोणबाट खोपको दृष्टिकोणबाट र त्यो सँगसँगै तदारूकता र कार्यान्वयनको दृष्टिकोणबाट किसानको गोठसम्म पुगेर उहाँहरूको मुहानमा हाँसो ल्याउन सकिन्छ वा सकिन्न तबसम्म यो सफल कार्यान्वयनका लागि हामी अपेक्षाकृत नै रहिरहनु पर्ने हुन्छ त्यसकारण यदि कृषिको र पशुको यो ऐनलाई हामीले सफल बनाउने हो भने संघीय सरकारले एउटा नीति बनाउने प्रदेश सरकारले अर्को नीति बनाउने र स्थानीय सरकारले नीति बनाएर यसको ल्याब चिकित्सक जनशक्ति सम्पूर्ण हिसाबले
1: माननीय सदस्य मोहनलाल आचार्य समय 3 मिनट
2: सम्मान्य सभामुख महोदय माननीय मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि विचार गरियोस् भनिराख्नु भएको प्रस्तावको स्वागत र समर्थन गर्दै सैद्धान्तिक अवधारणामाथि आफ्ना केही विचारहरू राख्ने अनुमति चाहन्छु सामान्य सभामुख महोदय संक्रामक रोग पशुबाट पशुमा र व्यक्ति पशुबाट व्यक्तिमा सर्ने र त्यसमा पनि खास गरी यो विधेयकले पशुपन्छी र माछा दुईटालाई अलि बढ़ी कभर गर्ने गरी ल्याएको छ बर्ड फ्लू स्वाइन फ्लू इबोला भाइरस कोरोना आदि लगायतका विषयहरूमा हामीले निकै धेरै योभन्दा अगाडि थुप्रै कुराहरू भइसकेकै छौं र ती खास गरी 70% भन्दा बढ़ी महामारी पशुपन्छीमा उत्पन्न भएर मानिसमा सरेको चाहिँ भेटिएको छ उहरू र हामीले खास गरी यो विधेयकको आधार र कारणहरू विस्तृत रूपमा दिएको छ संवैधानिक व्यवस्थाहरू अन्तर्राष्ट्रिय अभ्यास तथा विभिन्न देशका कतिपय कानून पनि उल्लेख गरिएको छ र छरिएर रहेका प्रावधानको एकीकरण गर्ने गरी 45 दफा र एउटा अनुसूचीमा समेटिएको यो विधेयकमा खास गरी थुप्रै राम्रा कुराहरू छन् र केही मेरो सैद्धान्तिक सुझावहरू चाहिँ थप चाहिँ दिन चाहन्छु सामान्य सभामुख महोदय हामी दूधमा कोलिफर्म हाल्न पाउनुपर्ने र माछामा फर्मालिन हाल्न पाउनुपर्ने भन्दै आन्दोलन गर्ने संस्कारबाट हुर्कन अभिशब्द छौं खास गरी सैद्धान्तिक रूपमा यो चाहिँ मैले ड्राफ्टिङको हिसाबले केही कुरा देखेको छ विधेयकको प्रस्तावना छोटो तर स्पष्ट उद्देश्य झल्कने हुनुपर्छ छोटो नै छ तर केही कुराहरू त्यहाँ टेक्निकली हेर्न पर्ने भएको छ र विधेयक चाहिँ यसको चाहिँ प्रारम्भ चाहिँ 91 दिनदेखि लागू हुने भनिएको छ 91 नै दिन किन त्यसको आधार के हो त्यसको चाहिँ वैज्ञानिक आधार नै केही छ कि अरू केही खोज्न सकिन्छ हामीले थप छलफल गर्नुपर्छ होला सार्वजनिक व्यवस्थाहरू राख्दाखेरि कहाँ बाध्यात्मक व्यवस्था राख्ने र कहाँ अनुनयात्मक व्यवस्था राख्ने भन्ने कुरा ध्यान दिनुपर्छ र धेरै ठाउँमा त्यस्ता बाध्यात्मक व्यवस्थाहरू छन् त्यसले चाहिँ ध्यान दिन अलि आवश्यक छ होला भन्ने लागेको छ जुन दफा 11 अलि सिरियसली हेर्नपर्छ होला अनि तेस्रोमा चाहिँ संस्थागत संरचनाहरूलाई चाहिँ मान्यता दिने सम्बन्धमा चाहिँ हामीले कसरी हेर्ने गाउँपालिका नगरपालिका यीहरूलाई हामीले मान्यता दिन हुन्छ कि हुँदैन ती खालका संस्थागत संरचनाहरू राख्दाखेरि चाहिँ समावेशीकरणको कुराहरूलाई कति ध्यान दिने लगायतको कुरामा ध्यान दिन आवश्यक छ अपराध अनुसन्धान र दण्ड जरिमानाको रकम र कैद तोक्दाखेरि त्यसको वैज्ञानिक आधार के हुने भन्ने कुरामा ध्यान दिनुपर्ला संस्थागत संरचनामा प्रशासन विषय विज्ञता र समावेशी प्रकृतिको हुने कुरा राख्न पर्ला क्वारेन्टाइन चाहिँ हामी कहाँ सबभन्दा बढी इण्डियातिरबाट आउने चाहिँ पशुहरूको कारणले थुप्रै समस्याहरू भएको छ बिमाका समस्याहरू छन् अत संक्रामक पशु रोग नियन्त्रणको लागि स्थानीय तहमा बलियो संस्थागत संरचना सहित पर्याप्त औषधिको व्यवस्था प्रयोगशाला र दक्ष जनशक्तिको व्यवस्था सहित बलियो समन्वयको व्यवस्था सुनिश्चित गर्नुपर्छ त्यसको लागि प्रिभेन्टिभ र प्रोटेक्टिभ दुईटै मेजरमा ध्यान दिनुपर्छ र समेट्न सकियो भने यो विधेयक उत्कृष्ट हुन सक्छ भन्ने कुरा राख्दछु धन्यवाद
1: माननीय सदस्य समीक्षा बास कोटा त्यसपछि माननीय सदस्य पुष्पा कुमारी चौधरी

0: सम्माननीय सभामुख महोदय, मान्य मन्त्रीज्यूले पेश गर्नुभएको संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक पाटोमा आफ्नो केही भनाईहरू राख्न चाहन्छु। हामीले संक्रमण पशुबाट शुरू भएर सम्पूर्ण मानव जातिलाई नै यसले एउटा ठूलो असर गर्नेसम्म पुर्याउँछ, त्यो हामीले कोविड 19 देखेका भोगेका विषयहरू नै भए। भनेपछि हामी त्यहाँसम्म पशुसँग रिलेटेड विषय यो पूर्ण मानव जातिसम्म पनि पुग्छ भनिसकेपछि त्यो लेभलको हाम्रो डेप्थ स्टडीहरू चाहिन्छ भन्ने कुरामा हामीले क्लियर हुनु पर्यो। र अर्को कुरा, कृषि र पशुपालन यी अर्थतन्त्रका आधारभूत खम्बा हो कि होइनबाट नै हामीले बहस शुरू गर्नुपर्छ जस्तो लाग्छ। यदि हामीले कृषि र पशुपालन चाहिँ अर्थतन्त्रको दरिलो आधारभूत एउटा खम्बा हो भनेर मान्ने हो भने त्यही अनुसारको व्यावसायिक पाटोदेखि लिएर धेरै विषयमा हामीले एकदमै डिप डाउन गएर छलफल गरिन्छ र त्यसरी नै हामीले नियम कानूनहरू बनाउनु पर्छ भन्ने लाग्छ। यो सैद्धान्तिक रूपमा भन्दा मौलिक हकसँग जोडिएका धेरै विषयहरू चाहिँ योसित जोडिएका छन्, जस्तो खाद्य सम्बन्धीको हक, उपभोक्ता सम्बन्धीको हक, स्वास्थ्य सम्बन्धीको हक र स्वच्छ वातावरण सम्बन्धीको हक पनि। र कहिलेकाहीँ हामीले ल बनाउँदाखेरि मैले जहिले पनि कानूनको विद्यार्थीको रूपमा के भन्ने गर्छु भन्दा इन्टरप्रिटेशन अफ ल र मान्य मन्त्रीज्यू आफै कानूनको विद्यार्थी हुनुहुन्छ, त्यही भएर यो भन्न चाहे, इन्टरप्रिटेशन अफ ल चाहिँ एउटा पाटो भयो तर इन्टेन्ट अफ ल मेकर कति गहिरो हुन्छ भन्ने कुरा हामीले अहिले स्वच्छ वातावरणको हकको कुरा गर्दै गर्दा 2047 संविधानले स्वच्छ वातावरणको हक सुनिश्चित गरेको थिएन, तर कानूनको विद्यार्थीको रूपमा हामी पढ्दै गर्दाखेरि गोदावरी मार्बल केस हामीले भुल्दै नहुने केस हो, जसले गएर चाहिँ सर्वोच्च अदालतले फैसला गरेको कारणले पछि संविधान सभामा चाहिँ त्यसलाई कसरी व्याख्या गरेको थियो भने राइट टू लाइफसँग जोडेर वातावरणलाई चाहिँ राइट टू लाइफसँग जोडेर यो वातावरणको हक चाहिँ सुनिश्चित भएको। भनेपछि इन्टरप्रिटेशन अफ लमा दूरदर्शिता देखियो भने त्यसले नयाँ नयाँ विषयहरूलाई पनि समेटेर जान सक्दो रहेछ, त्योमा पनि सचेत हुनलाई मैले या त ध्यान आकर्षण गर्न चाहे। अर्को भनेको, यहाँ धेरै कुराहरू समेटेको छ जुन स्वागत योग्य छ, डब्ल्यूटीओको विषयमा छ, र मैले एउटा जोड्नै खोजेको चाहिँ पशुजन्य उत्पादनमा जस्तो हामी पश्मिना र छुर्पीको कुरा गर्छौं तर व्यावसायिक रूपमा यिनीहरूलाई कति प्रवर्धन गर्छौं भन्ने कुरामा चाहिँ हामी धेरै अगाडि बढ़न सकेको छैन। पश्मिनाले कलेक्टिभ मार्क दर्ता गरेको छ प्राइभेट सेक्टरले, छुर्पी सायद सम्भवतः गएको वर्ष मात्र 2000+ टन चाहिँ डगछुको रूपमा एक्सपोर्ट भएको छ, तर क्वारेन्टाइनको समस्या धेरै देशहरूमा हुन्छ र त्यसको हामीसित क्वारेन्टाइनको व्यवस्था पनि छैन, प्रयोगशालाको पनि छैन र विभिन्न रोगको कारणले गर्दा किसानहरू, पशुपालनमा रहेका किसानहरू विस्थापित भएको छन्, यसको जिम्मा कसले लिन्छ? धन्यवाद।
1: मान्य सदस्य पुष्पा कुमारी चौधरी, त्यसपछि मान्य सदस्य गणेश बहादुर विश्वकर्मा।
2: सामान्य सभामुख महोदय, आज हामीले छलफल गरिरहेको संक्रामक पशु रोग नियन्त्रण विधेयकको 2083 नेपाल पशुपालन क्षेत्र किसानको आर्थिक सुरक्षा र खाद्य सुरक्षा र जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको यो अत्यन्त महत्वपूर्ण विधेयक हो। यो विधेयकलाई समर्थन गर्दै म आफ्ना केही सुझावहरू राख्न चाहन्छु। सामान्य सभामुख, नेपालको ग्रामीण अर्थतन्त्रमा पशुपालन केवल आय आर्जनको माध्यम मात्र होइन, लाखौं किसान र परिवारजनको जीविका पार्जनको आधार हो। त्यसैले एउटा संक्रामक रोग प्रकोपले पशु मात्र प्रभावित हुँदैन, यसको किसानको लगानी, आमदानी र रोजगारी, खाद आपूर्ति र समग्र अर्थतन्त्रमा समेत गम्भीर असर पार्न सक्छ। हामीले विगतमा विभिन्न किसिमका पशु रोगहरूका प्रकोपबाट किसानले बेहोर्नु पर्ने क्षति देखिसकेका छौं। यस्ता अनुभवबाट पाठ सिक्दै फैलिएका मात्र नियन्त्रण रोग होइन, आउनु अघि नै पूर्व तयारी, निगरानी र पहिचान र रोकथाम गर्ने प्रणाली निर्माण गर्न आवश्यक देखिन्छ। सामान्य सभामुख महोदय, यो विधेयकको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको रोगको रोकथाममाथि नियन्त्रण उपचार र व्यवस्थापन र क्षतिपूर्ति सम्मको स्पष्ट कानून आधार निर्माण गर्नु हो। तर कानून बनेर मात्र यसको उद्देश्य पूरा हुँदैन, प्रभावकारी कार्यान्वयनको लागि संघ र प्रदेश स्थानीय बीचमा जिम्मेवारी समेटेर स्पष्ट हुनुपर्छ। त्यसै गरी रोगका कारण पशुधन गुमाएका किसानका लागि छोटो र पारदर्शी र व्यावहारिक क्षतिपूर्ति प्रणाली आवश्यक छ। सामान्य सभामुख महोदय, संक्रामक पशु रोग नियन्त्रणलाई हामीले केवल पशु स्वास्थ्यको विषयमा रूपमा हेर्नु हुँदैन। पशु स्वास्थ्य मानव स्वास्थ्य र वातावरण बीचको गहिरो सम्बन्धलाई ध्यानमा राख्दै ओन हेल्थ अवधारणा अनुसार नीति तथा कार्यक्रम अघि बढाउन आवश्यक छ। पशुबाट मानिसमा सर्न सक्ने रोग समयमै पहिचान र नियन्त्रण स्वास्थ्य जनस्वास्थ्य सुरक्षाका लागि उति नै महत्वपूर्ण आवश्यक देखेको छ। सामान्य सभामुख महोदय, हामीले यस्तो कानून निर्माण गर्नुपर्छ जसले रोग लागेपछि उपचार गर्ने मात्र होइन कि रोग लाग्ने नदिने वातावरण निर्माण होस्। कानूनको वास्तविक सफलता ऐन बनेको दिनमा होइन। गाउँको किसानले आफ्नो पशुको स्वास्थ्य सेवा सहज रूपमा पाएको दिन मापन हुनुपर्छ। सामान्य सभामुख महोदय, अन्तमा किसानको पशुधन भनेको किसानको सम्पत्ति हो, परिवारको आय हो, नेपालको ग्रामीण अर्थतन्त्रमा आधार हो। त्यसैले संक्रामक पशु रोग नियन्त्रणलाई किसानको आर्थिक सुरक्षा, खाद्य सुरक्षा, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रलाई जोडेर प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्छ। यस विधेयकलाई अझ प्रभावकारी बनाउन किसान मैत्री वैज्ञानिक व्यावहारिक र उत्तरदायी र कार्यान्वयन योग्य बनाउँदै नेपालको पशुपालन क्षेत्रमा सुरक्षित र व्यवस्थित प्रतिस्पर्धी बनाउन
1: मान्य सदस्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि मान्य सदस्य ओजस्वी शेरचन्द।
3: सम्माननीय सभामुख महोदय, सर्वप्रथम म यो विधेयकको सैद्धान्तिक पक्षमा समर्थन जनाउन चाहन्छु। विधेयकले चाहिँ नि किसान पशु स्वास्थ्य खाद्य सुरक्षा र सार्वजनिक स्वास्थ्यको दृष्टिले यसलाई हेरिएको छ, त्यसकारणले यसको सकारात्मक पक्ष छ र यो राष्ट्रिय सभाबाट पारित समेत भइसकेको छ। र यसमा केही तीन चारवटा कुरामा म माननीय मन्त्रीज्यूको ध्यान आकर्षण गर्न चाहन्छु। पहिलो कुरा, साझा पशु रोगको चाहिने यो संक्रमण के संक्रामक पशु रोगको पहिचान र नियन्त्रणमा चाहिने पहिलो ध्यान दिनुपर्दछ। त्यसको तेह्र संस्थाको कानून बनाऊ जसमा रोगको परीक्षण गर्ने कुरा, निगरानी र रोकथाम गर्ने कुरा र उन्मूलन गर्ने कुरालाई हामीले चाहिने एउटा वार्षिक योजना बनाएर अथवा एउटा लङ टर्म अथवा चाहिने सर्ट टर्म प्लानहरू बनाएर अगाडि बढ्नुपर्नेछ। अर्को महामारीको घोषणा र नियन्त्रणका उपायहरूका विषयमा पनि हामीले पहिला नै चाहिँ सचेत हुनुपर्दछ। दोस्रो नम्बरमा यो संहिताको प्रश्न छ, जहाँ चाहिने रोग स्थानीय, यो रमाइलो छ यसको होइन, रोगको परीक्षण चाहिँ रोगको चाहिने स्थानीय रूपमा, परीक्षण चाहिँ प्रदेशमा, बजेट चाहिँ केन्द्रमा लिने खालको चाहिने स्थिति छ हाम्रो संहिता। त्यसले गर्दाखेरि यसलाई चाहिँ जहाँ चाहिने रोगको पहिचान हुन्छ त्यहीँ उपचार गर्ने खालको कुरालाई हामीले ध्यान दिनुपर्छ। त्यही ढंगको जिम्मेवारी चाहिने वहन गरे बाँडफाँड गर्नुपर्दछ यो। अनि त्यसका लागि गाउँ गाउँमा चाहिने पशु स्वास्थ्यको सेवा विस्तार र पहुँचको कुरालाई एकदमै धेरै ध्यान दिनुपर्दछ भन्ने लाग्दछ। अर्को संक्रमणको क्षेत्रको घोषणा, जब चाहिने संक्रमण पुष्टि हुन्छ त्यसपछि त्यसलाई आवागमनहरू बन्द गर्ने, ओसार पसारलाई नियन्त्रण गर्ने, साना र व्यावसायिक, अब अनि अर्को कुरा महत्वपूर्ण कुरा के त भन्दाखेरि साना किसानहरू र यो ठूला चाहिने फर्मवाला चाहिने किसानहरूको बीचको चाहिने यो उपचारका हिसाबले चाहिने समानता चाहिने गर्नुपर्दछ। नत्र बैंकबाट ठूल्ठूलो ऋण लिने लोन लिनेहरूले चाहिने त्यसको क्षतिपूर्ति बीमा दुनियाँ पाउने, तर स्थानीय चाहिने किसानहरू साना किसानहरू त्यसको मारमा पर्ने कुरा हामीले देखेका छौं। अर्को कुरा चाहिने संक्रमणको क्षेत्र घोषणा गरिसकेपछि त्यसलाई पुष्टि हुन अनि किसानलाई राहतको सुनिश्चितता दिने कुरालाई चाहिने हामीले ध्यान दिनुपर्छ। जस पशु नष्ट गर्नुपर्ने बाध्यात्मक स्थिति आइसकेपछि राहतको कुरा पनि अनिवार्य गर्नुपर्दछ। राहतको पारदर्शी र सबैको पहुँचयोग्य हुनुपर्छ र यस यो ऐनले चाहिने यो वान हेल्थ दृष्टिकोण भन्न भन्छ, जसमा पशु स्वास्थ्य, मानव स्वास्थ्य र वातावरण बीचको चाहिने एकता, खाद्य सुरक्षा र एकीकृत परीक्षणको चाहिने कुरालाई ध्यान दिनुपर्दछ। र अन्तिममा चाहिने यो कृषि सामाजिक न्यायको कुरालाई चाहिँ एकदम धेरै चाहिँ हामीले ख्याल गरेर अगाडि बढ्नुपर्छ भन्ने लाग्दछ। रोगको नियन्त्रणको साटो किसानलाई नियन्त्रण गर्ने कुराप्रति हामीले एकदम ध्यान दिनुपर्छ। किसानलाई राहत दिने, क्षतिपूर्ति दिने र प्रस्तावनाको लागि जहिले पनि ध्यान दिनुपर्दछ, जसले किसानको उत्पादन, पशुको चाहिने पशुधनको स्वामित्व, जीविकोपार्जन र राज्यको स्वामित्व जसमा बीमा समेत पर्दछ, र यी कुरालाई चाहिँ हामीले रेगुलेसन गर्ने कुरालाई चाहिँ ध्यान दिएर अगाडि।
1: माननीय सदस्य ओजस्वी शेरचन्द, त्यसपछि माननीय सदस्य तारा विश्वकर्मा।
4: सम्माननीय सभामुख महोदय, आज यस गरिमामय सदनमा प्रस्तुत संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा आफ्ना केही विचारहरू राख्न गइरहेकी छु। सभामुख महोदय, बर्ड फ्लू, स्वाइन फ्लू र कोविड 19 जस्ता रोगहरूले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाइसकेको छ कि पशु स्वास्थ्य सुरक्षित नभई मानव स्वास्थ्य पनि सुरक्षित हुन सक्दैन। त्यसैले यो विधेयकलाई केवल पशु रोग नियन्त्रणको कानूनको रूपमा नभई वान हेल्थ अवधारणा अन्तर्गत मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणलाई जोड्ने कानूनी आधारका रूपमा हेर्नुपर्दछ। यसले सस्टेनेबल डेभलपमेन्ट गोल, दिगो विकास लक्ष्य 3, गुड हेल्थ एण्ड वेलबिङ हासिल गर्न पनि सहयोग पुर्याउँछ। अर्को महत्वपूर्ण कुरा भनेको यस्ता पशुहरूबाट सर्ने भाइरसहरू प्राय स्थिर हुँदैनन्। यिनीहरू कन्टिन्यूसली म्युटेशन भइरहेको अवस्थामा हुन्छन्। म्युटेट भएर नयाँ र अझ संक्रामक भेरिएन्टहरू बन्दछ र यस्ता संक्रामक भेरिएन्टहरूलाई हाम्रो स्ट्याण्डर्ड ट्रिटमेन्ट प्रोटोकल र विद्यमान खोपहरू पनि निष्प्रभावी बनिरहेको हुन्छ। यस्तो अवस्थामा सबैभन्दा पहिले गर्नुपर्ने भनेको कुरा क्वारेन्टाइन हो, टाइमली क्वारेन्टाइन। यो नै सबैभन्दा बलियो रक्षा कवच हो। राष्ट्रिय, अन्तर्राष्ट्रिय र अन्तर प्रादेशिक क्वारेन्टाइन चेकपोस्ट आधुनिक र सुदृढ बनाउने यस विधेयकको व्यवस्थाले नेपालको जैविक सुरक्षा बायो सेक्योरिटीलाई मजबूत बनाउँदै आर्थिक वृद्धि र वातावरण संरक्षण एसजीडी 8 र 15 समेत मदत पुर्याउँछ। अर्को कुरा भनेको यहाँ जलवायु परिवर्तन, क्लाइमेट चेन्ज र क्लाइमेट एडाप्टेशनको कुरा यहाँ महत्वपूर्ण छ। सभामुख महोदय, जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम र वातावरणीय असन्तुलनले गर्दा रोग फैलाउने जीवाणु र भाइरसहरू नयाँ नयाँ भूगोलहरूमा पनि फैलिरहेका हुन्छन्। पहिले देखाइ नपरिने भाइरसहरू हिमाली र पहाड़ी क्षेत्रमा पनि देखा पर्छन्। त्यसैले यस कानूनलाई जलवायु अनुकूल बनाउन सरकारले तत्काल थप कदमहरू चाल्न पर्छ। हाम्रो प्रयोगशालाहरूमा जिनोमिक सिक्वेन्सिङ र प्रविधिको प्रयोग गरी जलवायु परिवर्तनसँगै बदलिदो भाइरसका भेरिएन्टहरूलाई पूर्ण अनुमान र डिजिटल ट्र्याकिङ गर्ने प्रणाली तुरन्तै स्थापना पनि गर्नुपर्दछ। अर्को कुरा भनेको प्रत्येक वर्ष बर्ड फ्लू र अन्य संक्रामक रोगका कारण हाम्रा कुखुरा पालक किसानहरूको अरबौंको रूपियाँहरू क्षति बेहोरिरहेका हुन्छन्। राज्यले रोग नियन्त्रणका लागि लाखौं कुखुरा नष्ट त गर्छ तर किसानको समयमै उचित क्षतिपूर्ति पाउँदैनन्। यो विधेयकले लाएको किसान राहत कोष र क्षतिपूर्तिको दावी क्लेम गर्ने कानून अधिकार अत्यन्त न्यायसंगत छ। तर मेरो जोड यो छ कि क्षतिपूर्तिको दावी गर्न प्रक्रिया झन्झटिलो हुनुहुँदैन। किसानले सजिलै र द्रुत गतिमा राहत पाउने वातावरण बनाउनु पर्दछ। चौथो कुरा यहाँ दण्ड र सजायको सन्तुलनको छ। विधेयकमा निषेधित कार्य या सूचना लुकाउने लाई जरिवाना र कैदको व्यवस्था छ। तर यसो गर्दा सोझा किसानहरूलाई अन्याय नपरोस् भनेर चाहिँ ध्यान
1: माननीय सदस्य तारा विश्वकर्मा, त्यसपछि माननीय सदस्य गंगा देवी श्रेष्ठ।
5: सम्मान्य सभामुख महोदय, संक्रमक पशु रोग नियन्त्रण गर्न बनेको विधेयक 2083 माथि आफ्नो धारणा राख्दैछु। सबभन्दा पहिले यस विधेयकको सैद्धान्तिक उद्देश्य र आवश्यकतालाई समर्थन गर्दछु। पशुहरूमा लाग्ने रोग समस्या मात्र नभई यसले किसानको आमदामी, खाद्य सुरक्षा, जनस्वास्थ्य र समग्र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। यो विधेयकको उद्देश्य पनि पशु तथा माछामा लाग्ने संक्रमक रोगको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलन गर्दै पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरणीय स्वास्थ्यको संरक्षण गर्नु रहेको छ। सम्मान्य सभामुख महोदय, हाम्रो देशमा खोरेतो, पीपीआर, क्लासिकल स्वाइन फिभर, रेबिज, बर्ड फ्लू लगायतका रोगका कारण किसानहरूले ठूलो आर्थिक क्षति बेहोर्नु परेको अवस्था विधेयकमा उल्लेख छ। त्यसैले यो रोग फैलिएपछि मात्र उपचार र नियन्त्रण गर्ने भन्दा रोग फैलिन नदिने पूर्व तयारी, निगरानी र तत्काल प्रतिकार्यमा जोड़ दिनु आवश्यक छ। यस विधेयकले स्थानीय तह, प्रदेश तह, संघीय सरकारको भूमिका स्पष्ट गर्ने, रोगको सूचना दिने, परीक्षण गर्ने, संक्रमित क्षेत्र घोषणा गर्ने, निगरानी गर्ने, खोपको व्यवस्था गर्ने तथा रोगको नियन्त्रणका लागि समन्वय गर्ने विषय समेटिएको छ। कानून बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले केही सैद्धान्तिक सुझावहरू राख्न चाहन्छु। पशु गुमाएका किसानलाई राहत र क्षतिपूर्ति सरल, पारदर्शी र समयमा उपलब्ध हुने व्यवस्था प्रभावकारी बनाउनुपर्छ। रोग सबैभन्दा पहिला किसानको गोठमा देखिन्छ। त्यसैले स्थानीय तहसम्म पशु चिकित्सक प्राविधिक जनशक्ति प्रशिक्षण र तत्काल प्रतिक्रियाको क्षमता पुर्याउनुपर्छ। खोप र निगरानी, जैविक सुरक्षा र किसानलाई समयमै सूचना दिने प्रणाली बलियो बनाउनुपर्छ। रोग नियन्त्रणका लागि पशु आवाजावत प्रतिबिम्ब लगाउनु परेमा त्यसको प्रत्यक्ष असर किसानको आमदानीमा पर्छ। त्यसैले नियन्त्रणसँगै राहत र वैकल्पिक सहयोगको व्यवस्था पनि प्रभावकारी बनाउनुपर्छ। अन्त्यमा रोग नियन्त्रण गर्नु पशु मात्र बचाउने नभए किसानको पसिना र उसको परिवारको भविष्य बचाउनु हो। एउटा किसानको भविष्य सुनिश्चित हुँदा त्यसको असर प्रत्यक्ष नेपालको अर्थतन्त्र र खाद्य सुरक्षामा पर्दछ। यिनै सैद्धान्तिक सुझावहरू सहित म यस विधेयकमा पूर्ण रूपमा समर्थन गर्छु। धन्यवाद।
1: माननीय सदस्य गंगा देवी श्रेष्ठ। माननीय सदस्य गंगा देवी श्रेष्ठ।
6: सम्माननीय सभामुख महोदय, हामी आज यो संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 को सैद्धान्तिक छलफलमा छौं। यो विधेयकको म हार्दिक स्वागत गर्न चाहन्छु। पशु यो पूर्णत यो पशु रोग मात्रै होइन, पशु पन्छी रोग नियन्त्रण विधेयक भनिनुपर्छ भन्ने पहिल्यै मेरो अनुरोध छ। अर्को विषय, हामीले यो अहिले पशुसँगै पन्छीहरूको ठूलो एमाउन्टमा यो चाहिँ रोगहरूको संक्रमण भइराखेको छ। यो वर्षेनी बर्ड फ्लू लगायत कयौं रोगबाट चाहिँ किसानहरू हैरानमा परेको छ। त्यसैले पशुसँगै पन्छीहरूको रोग नियन्त्रण भनिनुपर्छ र यसको चाहिँ बिमाको पनि व्यवस्था हुनुपर्छ। पशुहरूको त अहिले बिमा भइराखेको छ, तर अहिले बिमाको पनि अलि गाह्रो मान्न थालेको छ र यो झन् रोग लागेको अवस्थामा त यो बिमा उ गर्नै सकिँदैन। त्यो भएर यसलाई अलि कडाईको ढङ्गले गर्नुपर्छ भन्ने लाग्छ। पन्छीहरूको बिमामा चाहिँ अलि ठुलो एमाउन्टमा भयो भने मात्रै, नत्र भने त्यो चाहिँ बिमा क्लेम गर्नै सकिँदैन। त्यो समस्या छ र यो चाहिँ यो महामारी र यो अज्ञात रोगबाट भएको क्षतिलाई चाहिँ बिमा नगरेको पशुहरूका लागि, पशु पन्छीहरूका लागि पनि राज्यले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता छ। यसो भयो भने मात्रै युवाहरूलाई यो पशु पन्छी उत्पादनमा लगाउन सकिन्छ र यो चाहिँ त्यो चाहिँ राज्यले यो खालको व्यवस्था गरोस् भन्ने अनुरोध गर्दछु। नेपाल कृषि प्रधान देश बनाउन पशु पन्छी लगायतका उत्पादनले महत्वपूर्ण भूमिका खेल्छ। यो चाहिँ कृषकहरूलाई यो राज्यले सुरक्षित बनाएको महसुस हुने गरी यो विधेयक आओस् भन्ने खालको अनुरोध गर्न चाहन्छु। अर्को यो चाहिँ रोग र महामारीपछि चाहिँ छिटो पहिचान र छिटो राहतको व्यवस्था गर्नका लागि पनि यो विधेयकले भूमिका खेलोस् भन्ने चाहन्छु। पशुधनको रोग र महामारीकोले चाहिँ आर्थिक लगायत रोजगारीसम्म असर पार्दछ। यो चाहिँ मानव स्वास्थ्यको हिसाबले पनि यसले ठूलो असर पारिराखेको छ। त्यसकारण यो चाहिँ क्वारेन्टाइनको व्यवस्था चाहिँ हरेक ठाउँमा हुनपर्ने खालको व्यवस्था बनोस्, त्यो खालको कानून बनोस्। अर्को विषय चाहिँ हामीले यो ब्रोइलर लगायतका यो ब्रोइलर मासु खाँदाखेरिमा हामीलाई कति असर पर्छ भन्ने खालको कुरा चाहिँ अहिले देखिन भन्न थालिएको छ। यो चाहिँ यो दुई मिनट अगाडि त्यो ब्रोइलरले त्यो के अरे दाना खाएको हुन्छ र अनि पाँच मिनट पछि हामीले भान्सामा लगेर पकाएर खान्छौँ, त्यसले हामीलाई कति असर पारिराखेको छ भन्ने खालको कुरा अनुसन्धान पनि हुनुपर्छ।
1: माननीय सदस्य पार्वती बिक, त्यसपछि माननीय सदस्य निनु कुमारी कर्ण।

0: सम्माननीय सभामुख महोदय, माननीय कृषि वन तथा वातावरण पर्यावरण मन्त्री गीता चौधरीले विचार गरियोस् भनेर प्रस्तुत गर्नु गरिएको विधेयकमाथि आफ्नो धारणा राख्न चाहन्छु। माननीय सभामुख महोदय, विभिन्न भाइरस, ब्याक्टेरिया, परजीवी रोग जनक जीवाणुका कारण पशुहरू संक्रमित हुनाले यसलाई नियन्त्रणका लागि बनेको विधेयक यो आवश्यक नै छ। यसमा क्वारेन्टाइन र रोग नियन्त्रणमा मात्रै जोड दिएको जस्तो लाग्यो। विधेयकलाई सर हेर्दा यसलाई मौलिक हकसँग जोडेर संक्रामक पशु रोग नियन्त्रणका छुट्टै कानून आवश्यक छ, यो बनाउनुपर्छ। मानव स्वास्थ्यसँग जोडिएको छ, यसले धेरै कुराहरू असर गर्छ। यसमा अहिले पशुपालन गर्ने कृषकहरू निकै घाटामा देखिन्छन्, किनकि विभिन्न रोगले आक्रमण गरिसकेपछि अहिले विशेष गरी आज ब्रोइलर पाल्ने कृषकहरू यति धेरै घाटामा देखिराख्नु भएको छ। त्यसको तत्काल राज्यले क्षतिपूर्तिको व्यवस्था पनि गरेको छैन। जो क्षतिपूर्तिको कुरा गर्छ तर ढिला दिन्छ, त्यसले धेरै काम गर्दैन। रोगको पूर्वानुमान प्रणाली पनि छैन। यो यति आउँदैछ यसलाई सुरक्षित राखौं भन्ने जस्तो पनि देखिँदैन। कृषकहरू एकैपटक लागेपछि परीक्षण गरिसकेपछि मात्रै थाहा पाउनु पर्ने स्थिति जो सिर्जना भएको छ। पशु स्वास्थ्यको पहुँच छैन। आज हेर्नुहुन्छ भने गाउँघरमा साँच्चीकै पालिका स्तरमा पशु सेवा कार्यालय राखेको छ, न त्यहाँ पर्याप्त स्रोत साधनहरू छ, न खोपहरू पर्याप्त मात्रामा छ। यी सामग्रीहरू पर्याप्त मात्रामा नहुनाले कृषकहरूले दुःख पाइराख्नु भएको छ। रेबिज जस्तो खोपहरू नपाउनुले आज धेरै मानिसहरू जो पनि पीडामा रहनु परे राखेको स्थिति चाहिँ सिर्जना भएको छ, पशु पक्षीबाट सर्ने रोगहरूबाट पनि। त्यसले गर्दाखेरि म एउटा महत्वपूर्ण कुरा राख्छु यहाँ, बजार अनुगमन छैन हाम्रो। बजार अनुगमन, बजार अनुगमनमा हेर्ने हो भने यतातिर कुखुराको मासु राखिएको हुन्छ, यतातिर खसीको मासु राखिएको हुन्छ, यतातिर अर्को केसैको मासु राखिएको हुन्छ। राजधानीमै यो हालत छ भने बाहिरका क्षेत्रहरूमा कस्तो होला? मान्छेले कति गम्भीरताका साथ आफ्नो स्वास्थ्यलाई बचाइराख्ने होला? सधैँ सबै मान्छेहरूले सधैँ बेला केयर गरेर खान त सक्दैन। त्यसले गर्दाखेरि यो गम्भीर विषय छ, यसलाई अनुगमनको पाटो एकदम दह्रो बनाउन आवश्यक छ। र म एकदम सरकारसँग यो पनि आग्रह गर्छु र यो विधेयकमा पनि आउने कुरा भइहाल्यो, यो अनुगमन गरेर सबै मासुहरूलाई एकै ठाउँ राखेर वितरण गर्ने प्रणालीलाई चाहिँ अन्त्य गर्नुपर्छ। यो नगर्ने हो भने हाम्रो स्वास्थ्य दिन प्रतिदिन खराब बन्दै गइराखेको छ र नागरिकको जीवधनको सुरक्षा हामीले गर्न सक्दैनौं। धन्यवाद।
1: माननीय सदस्य निनु कुमारी कर्ण, त्यसपछि माननीय सदस्य भरत प्रसाद प्राजुली, अर्को वक्ता माननीय सदस्यले वेटिङ चेयरको प्रयोग गरिदिनु हुन अनुरोध गर्दछु।
2: सम्मान्य सभामुख महोदय, संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 को सैद्धान्तिक छलफलमा आफ्नो धारणा राख्न चाहन्छु। नेपालमा बेला बेलामा पशुमा देखिने लम्पी स्किन, खोरेत, बर्ड फ्लू लगायतका संक्रामक रोगका कारण किसानले ठूलो आर्थिक क्षति बेहोर्नु परेको सर्वविदितै छ। रोग फैलिसकेपछि नियन्त्रण गर्ने भन्दा रोग फैलिन नदिन पूर्व तयारी, निगरानी र तत्काल प्रतिक्रिया प्रणालीलाई विधेयकले प्राथमिकता दिनुपर्ने देखिन्छ। त्यस्तै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने विषयहरू पनि यो विधेयकमा समावेश गर्नु आवश्यक देखिन्छ। पशु रोग नियन्त्रण केवल पशु स्वास्थ्यको विषय मात्र होइन, यो कृषकको आय, खाद्य सुरक्षा, जनस्वास्थ्य, रोजगारी र समग्र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको छ। विधेयकको प्रावधानहरूमा किसानको क्षतिपूर्ति, तत्काल राहत रोगको पूर्व सूचना गर्ने कानून बन्नुपर्छ। पशुलाई रोग लागेपछि उपचार खोज्ने होइन, रोग लाग्न नदिने प्रणालीको विकास हुनुपर्दछ। रोगको पहिचान र परीक्षण क्षमता स्थानीय तहसम्म विस्तार गर्नुपर्दछ। उच्च प्रविधियुक्त व्यवस्थापन सहितको प्रयोगशाला, दक्ष जनशक्ति, खोप औषधिको उपलब्धता सहजता हुनुपर्दछ र साना किसानहरूको पहुँच युक्त हुनुपर्छ। त्यस्तै रोग देखिएपछि कसले सूचना लिने, कसले परीक्षण गर्ने, कसले नियन्त्रण गर्ने र किसानलाई राहत कसले उपलब्ध गराउने भन्ने विषयमा अनुरूपता हुने अवस्थामा कानूनलाई कसरी प्रभावकारी कार्यान्वयन गर्ने, त्यसैले यस्ता विषयमा गम्भीरताका साथ सम्बोधन हुनुपर्दछ यो विधेयकमा। कृषि प्रयोगशालालाई अझ व्यवस्थित र प्रभावकारी बनाएर पशु संक्रमक रोग रोकथामको निम्ति पनि अझ प्रभावकारी कानून बनाउनु व्यवस्थाहरू यो विधेयकमा समावेश हुनुपर्दछ। र अन्त्यमा प्रभावकारी कानूनी प्रावधानको व्यवस्था यो विधेयकमा उल्लेख गर्नुपर्दछ। यस विधेयकमाथि अझ गम्भीर र व्यावहारिक छलफलको लागि आवश्यकता रहेको छ। त्यसैले यसलाई सम्बन्धित समितिमा पठाएर छलफल गर्न पनि अनुरोध गर्दछु। धन्यवाद।
1: माननीय सदस्य भरत प्रसाद प्राजुली, त्यसपछि माननीय सदस्य हरिमोहन भण्डारी।
3: सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 आफ्नो धारणाहरू राख्न गइरहेको छु। अहिलेसम्म नेपालमा पशुपालन भनेको चाहिँ निर्वाहमुखी रूपमा थियो र कहिलेकाहीँ यसो दूध खानको लागि, दुई चारवटा खसी बाख्राहरू बेच्नको लागि, घर धान्नको लागि त्यही रूपमा चलेको थियो, किनभने यसमा रिस्क फ्याक्टर बढी थियो, जोखिम बढी थियो। र अब यो विधेयक आइसकेपछि यसले औद्योगिक रूप लिनेछ भन्ने मैले विश्वास गरेको छु। र अहिले अब हामीलाई यहाँ हामीलाई नेपाल र चीन बीचमा सन् 2024 नेपालसँग चीनले वार्षिक 50,000 मेट्रिक टन मासुजन्य पदार्थहरू खरिद गर्ने एउटा सहमति भएको छ। मन्त्रीजीलाई थाहा भएकै कुरा हो यो। त्यसै त्यही हिसाबमा चीन सरकारका केही मान्छेहरूले सिन्धुलीमा उद्योग पनि स्थापना गर्नुभएको छ। त्यो रूपमा हेर्ने हो भनेदेखि करिब करिब 4,000 मेट्रिक टन मासु चाहिँ हामीले एक महिनामा निर्यात गर्न सक्छौ। 4,000 मेट्रिक टन भनेको 40,000 पशु हामीले चाहिँ पाल्छौं। 40,000 पशु एउटै प्रोसेसिङ सेन्टरमा लगेर त्यसलाई मासु प्याक गरेर निर्यात गर्ने दिन आउँदाखेरि हाम्रो अर्थतन्त्रले फड्को मार्छ। हामीले अहिले बल्ल यो विधेयक नै ल्याइसकेपछि पशुपालन पनि एउटा राम्रो व्यवसाय हुन सक्ने रहेछ र यसलाई संरक्षण गर्न पर्दो रहेछ। हिजो दुईटा बाख्रा पाल्ने, दुईटा भैँसी पाल्ने र दुई क्यान चार क्यान दूध बेच्ने किसानले पनि राज्यको लागि योगदान गरेको रहेछ, तिनीहरूको पनि संरक्षण गर्नुपर्ने रहेछ राज्यले भन्ने कुरा स्वीकार गरेर यो विधेयक आएको छ। तसर्थ यो विधेयकलाई मैले सकारात्मक रूपमा लिएको छु र म यसको समर्थन गर्छु। जुनसुकै नागरिकले पशुपालन गरे पनि अथवा खेती किसान गरे पनि त्यसको अन्तर्गत त्यसको प्रभाव भनेको राष्ट्रिय अर्थतन्त्रमा पर्छ। त्यसै हुनाले यो राष्ट्रिय उसलाई परेको समस्या पनि उसले पुर्याएको योगदान राष्ट्रिय अर्थतन्त्रमा पुग्छ भने उसलाई परेको योगदानलाई पनि राज्यले आफ्नो पनि जिम्मेवारी हो भनेर ग्रहण गर्नु पर्थ्यो र त्यो यो विधेयकले त्यही कुरालाई अगाडि सारेको छ। र यति हुँदाहुँदै कतिपय ठाउँमा यो हामीसँग निकुञ्ज आरक्षण र संरक्षण क्षेत्र नजिक छ, त्यहाँभित्रको वन्यजन्तुहरूलाई के गर्ने, त्यहाँबाट चाहिँ संक्रमणहरू आउन सक्छ, त्यसमा पनि दलीय रूपमा हामीले समितिमा गएर छलफल गरौं र अरू बाँकी हामी यो समितिमा लैजाने होला, त्यहीँ बसेर संशोधन गरौंला, छलफल गरौंला। धन्यवाद।
1: माननीय सदस्य हरिमोहन भण्डारी, त्यसपछि माननीय सदस्य राजन गौतम।
4: धन्यवाद सभामुख महोदय। यो पशु रोगको लागि र पशु क्षेत्र कन्ट्रोलको लागि देशभरिमा व्यापक बजेट जान्छ। एउटा क्वारेन्टाइन चेक पोस्टमा मात्रै थुप्रै बजेट गएको मैले देखिरहेको अवस्थाहरू छ। र यो देशको प्रगति गर्नका लागि जस्तो कृषि भने कृषि जस्तै पशु पनि हो, पशुपालन र फलफूलदेखि लिएर यी कुराहरू हुन्। र यो देशलाई अगाडि बढाउन यो पशु क्षेत्रलाई पनि व्यावसायिक रूपमा र यसको रोगको संक्रमण गर्न जरूरी छ र मन्त्रीजी कस्तो बाध्यता छ उहाँलाई भने यो पर्छ जम्मै कार्यालयहरू देशभरिभरि प्रदेशको अण्डरमा पर्दो रहेछ उहाँले पुरै कुरा गर्न खोजे पनि त्यो सम्भव म देख्दिन जस्तो लाग्छ किनभने उहाँको कुनै पोलिसी दिने होला त्यो बेग्लै कुरा हो त्यो छ अब त्यही भएर यो चाहिँ कस्तो भने इनफ ल्याब इनफ टेक्निसियन इनफ यो चाहिँ मेडिसिनको कुराहरू अब यो एकचोटि कस्तो रोग आयो भने रोगको नामै पनि के हो यो ल्याम्प स्किन भन्ने आयो नाम पनि के राख्ने नेपालीमा भने जस्तो नाम राख्ने पत्तो लगाउनै गाह्रो भयो रोगलाई त्यस्तो फोका जस्तो आउने तमाम पशु पक्षीहरू गए लाखौंको भइसक्यो तर बिमाहरू कम्पलसरी गर्नु पर्यो यो चाहिँ एउटा कम्पलसरी पोलिसीभित्र पार्नु पर्यो अब पशुप्रति गर्ने व्यवहार कस्तो भने बोल्न पनि नसक्ने हो त्यो त मानव जीवन जस्तै हो नि पशुहरू भने त गोठमा बसिदिने कहाँ छ उसको खानपिन के छ त्यो अवस्थाहरू त्यही भएर पशुप्रति पनि गर्ने एउटा व्यावहारिक ऐन पनि ल्याउनु पर्छ कि जस्तो लाग्यो मलाई पब्लिकलाई पनि त्यस्तो टाइपको मान्छेको कन्सेप्ट भने कारवाहीमा ल्याउनु पर्छ जस्तो लाग्छ मलाई त्यो एउटा व्यवहार चेन्ज गर्नुपर्छ जस्तो लाग्यो मलाई पशुलाई र यो कृषकहरू र राज्यका विभिन्न निकायहरू तिनै निकायहरूलाई चाहिँ एक आपसमा राखेर यिनीहरूको कोर्डिनेसन गरेर चाहिँ अगाडि बढ्नुपर्छ यसका समस्याका समाधान गर्नलाई अवेरनेसका प्रोग्रामहरू अब परम्परागत औषधिहरू खुवाउने के खुवाउने विभिन्न किसिमका रोगहरू आउने पत्तै नलाग्ने गाई भैँसी मरिसक्ने लाखौं रुपियाँहरू गएर कृषकहरूबाट बेजोगमा भएको अवस्थाहरू मैले गाउँघरमा देखिरहेको छु त्यही भएर यो पनि यो क्षेत्रलाई पनि हामीले उ गर्न छ यो प्रमुख चुनौती भनेर छाडा चौपाय रोगमा निम्त्याउने छाडा चौपाय हुन् हाम्रो सुदूरपश्चिममा त अब छाडा चौपायले कयौं मान्छेको ज्यान पनि खाइसक्यो त्यो तपाईँको बाटोमा हाइवे एक्सिडेन्ट हुने त्यस्ता कुराहरू र यिनीहरूलाई कन्ट्रोल नगरिकन थुप्रो रोगहरू ल्याउन सक्ने अनि थुप्रै घटनाहरू भयो हुने कारण यो पनि छ छाडा चौपायहरूबाट पनि रोगको बढी ठाउँ ठाउँमा चाहिँ रोगहरू बढी संक्रमित हुने अवस्था पनि मैले देखिरहेको छु त्यही भएर यसका बारेमा विशेष ध्यान दिन जरुरी छ मन्त्रीज्यू र तपाईँ त्यही क्षेत्रको भए हुनाले त्यसमा धेरै थाहा छ छाडा चौपाको बारेमा अब यसले ब्याडली नेसनल इकोनोमीमा चाहिँ असर गरेर आउँछ नेसनल इकोनोमीमा धेरै असर छ रोगहरू कन्ट्रोल गर्न अरबौं खर्च भए अवस्थाहरू छ त्यही भएर यो गर्न जरुरी छ र अब यसमा चाहिँ एउटा अर्को छ यो महामारीहरू पटक पटक आउँछ त्यही भएर यसको
1: माननीय सदस्य राजन गौतम त्यसपछि माननीय सदस्य हरिप्रसाद भुसाल
5: सम्माननीय सभामुख महोदय माननीय कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ उक्त प्रस्तावको समर्थन गर्दै म आफ्ना केही धारणाहरू राख्न चाहन्छु सम्माननीय सभामुख महोदय यो विधेयक केवल पशु रोग नियन्त्रण गर्ने कानूनी दस्तावेज मात्र होइन यो लाखौं नेपाली किसानको पशुधन आमदानी खाद्य सुरक्षा जनस्वास्थ्य र ग्रामीण अर्थतन्त्रसँग जोड़िएको विषय हो नेपालमा लम्पी स्किन अफ्रिकन स्वाइन फिभर बर्ड फ्लू खोरेत तथा भेड़ा बाख्रामा देखिने विभिन्न संक्रामक रोगका कारण किसानले समय समयमा ठूलो जोखिम बेहोर्दै आइरहेका छन् पशु सेवा विभागले पनि यी रोगहरूका सम्बन्धमा समय समयमा सूचना तथा निगरानी सम्बन्धी विवरण पनि सार्वजनिक गर्दै आएको छ पशुमा लाग्ने रोग अब किसानको गोठको मात्र समस्या होइन यो त राष्ट्रिय अर्थतन्त्र र खाद्य सुरक्षाको पनि विषय बनेको छ किसानले पालेका गाई भैंसी बाख्रा बंगुर कुखुरा केवल पशु होइनन् तिनीहरू किसानका सम्पत्ति लगानी र परिवार पाल्ने आधार हुन् त्यसैले रोग फैलिँदा पशु बचाउनु भनेको हामीले किसानको भविष्य बचाउनु जस्तै हो सामान्य सभामुख महोदय विधान व्यवस्थापन समितिले यस विधेयकमाथि गम्भीर छलफल गरेको छ 16 जना माननीय सदस्यहरूले 66 बुदामा संशोधन प्रस्ताव राख्नु भएकोमा 7 बैठकमा करिब 27 घण्टा छलफल भएको रहेछ प्रस्तावना र 22 दफामा आवश्यक संशोधन पनि गरिएको रहेछ तसर्थ यसमा महामारीको परिभाषा राष्ट्रिय कार्ययोजना रोगको निगरानी तथा प्रतिकार्य क्षतिपूर्ति तथा राहत कोष जस्ता विषय समेटिनु यसका सकारात्मक सुधार हुन् तर म एउटा कुरा विशेष रूपमा के भन्न चाहन्छु भन्दा हामीले कानून मात्र बनाएर रोग नियन्त्रण चाहिँ हुँदैन, कानूनसँग यसलाई कार्यान्वयन गर्ने क्षमताको पनि हामीले विकास गर्नुपर्छ। रोग फैलिएपछि टोली पठाउने, नमूना संकलन गर्ने, क्षतिको विवरण बुझाउने भन्दा रोग फैलिनु अघि नै पहिचान गर्ने प्रणाली बलियो बनाउनु आवश्यक छ। स्थानीय तहसम्म दक्ष पशु चिकित्सक, प्रयोगशाला, खोप, औषधि, रोग पहिचान गर्ने क्षमता राज्यले पुर्याउनुपर्छ। संचार मन्त्रालयसँग समन्वयन गरी राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली अर्थात एनएएचआईएसलाई पनि स्थानीय तहसम्म प्रभावकारी रूपमा जोडेर त्यसबाट प्राप्त सूचना किसानसम्म समयमै पुग्ने व्यवस्था पनि गर्नुपर्छ। सम्माननीय सभामुख महोदय, क्षतिपूर्तिको व्यवस्था पनि अत्यन्तै महत्वपूर्ण छ। राज्यले रोग नियन्त्रणका क्रममा किसानको पशु नष्ट गर्नुपर्ने अवस्था आयो भने किसानलाई उसको क्षतिको भार एक्लै बोक्न दिन हुँदैन, त्यसमा राज्यले पनि अपनत्व लिनुपर्छ। किसानले रोगसँग लडेर पशु गुमाउँछ अनि क्षतिपूर्तिका लागि कार्यालय धाउनुपर्ने अवस्था आयो भने राज्यको राहत किसानका लागि अर्को पीड़ा बन्न सक्छ। त्यसैले महामारी आएपछि प्रतिक्रिया दिने होइन, महामारी आउन नदिने तयारी गरौं, रोग फैलिएपछि नियन्त्रण गर्ने होइन, रोग शुरू हुनभन्दा अघि नै पहिचान गर्ने प्रणाली विकास गर्यौं। अन्त्यमा, किसानको पशु सुरक्षित हुनु भनेको किसानको भविष्य सुरक्षित हुनु हो भन्ने
1: माननीय सदस्य हरिप्रसाद भुसाल।

0: सामान्य सभामुख महोदय, माननीय कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा प्रस्तुत उत्पत्ति भएको यो संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको छ। यसमा यो प्रस्तावको समर्थन गर्दै म केही कुराहरू उल्लेख गर्छु। सभामुख महोदय, पशुको रोग साधारण नियन्त्रण भनेको चाहिँ पशुलाई बचाउने विषय मात्र भन्दा पनि पशुका कारण प्रत्यक्ष फरक पर्ने किसानको जीविकोपार्जन, किसानको खाद्य सुरक्षाको विषय र अन्तत मानव स्वास्थ्यसँग जोडिएको विषयमा चाहिँ अलिकति गम्भीर बन्नुपर्छ कि भन्ने चाहिँ म ठान्दछु। विधेयकले पनि पशु स्वास्थ्यसँगै जनस्वास्थ्य र वातावरणीय स्वास्थ्यको संरक्षणलाई आफ्नो मूल उद्देश्य बनाएको छ। पशुबाट मानिसमा पर्न सक्ने रेबिज, क्षय रोग, बर्ड फ्लू जस्ता रोगको कारण जनस्वास्थ्यमा असर परेको कुरा विधेयकको सैद्धान्तिक आधारमै उल्लेख गरिएको छ। तर सभामुख महोदय, कानून किताबमा राम्रो मात्रै भएर पनि नपुग्दो रहेछ। त्यसको अनुभूति गाउँको गोठसम्म, किसानको बस्तीसम्म, बारीसम्म भएन भने त्यसले अर्थ राख्दो रहेनछ। म प्रतिनिधित्व गर्ने अराँचीको ग्रामीण क्षेत्रमा अहिले बाँदर र बँदेलको समस्या छ। त्यो समस्या केवल अहिले आएर चाहिँ उत्पादनसँग मात्रै जोडिएन। यो कस्तो भयो भने बँदेलका कारण चाहिँ बारीमा क्षति त भयो, त्यो सँगसँगै मानव स्वास्थ्यमा समेत चरम जोखिम परेको छ। त्यसैले वन्यजन्तुले चाहिँ कति बाली नष्ट गरे भन्ने भन्दा पनि वन्यजन्तुबाट मानिसको स्वास्थ्यमा कस्तो जोखिम सिर्जना भइरहेको छ भन्ने विषय पनि हामीले अलिकति छलफल र चिन्ता गर्ने हो कि भन्ने म ठान्दछु। किनभने यो बँदेलको किर्नाका कारणले गर्दाखेरि मानव स्वास्थ्य दिन प्रतिदिन जोखिमपूर्ण बन्दै गरेको छ। मान्छेहरू चाहिँ बारीमै जान डराउने खालको स्थिति बँदेलको किर्नाले गरिरहेका छन्। यसतर्फ पनि यो विधेयकले अलिकति जिम्मेवार बन्नुपर्ने हो कि भन्ने चाहिँ म ठान्दछु। अर्को समस्या, यो कुकुरको पनि समस्या त्यस्तै छ। मेरो जिल्ला अर्घाँचीको सन्धिखरका आसपासमा ग्रामीण क्षेत्रमा छाडा कुकुरले गोठमै पुगेर बाख्रा मार्ने अनि बाख्रा खाने गरेका कुकुर नासाहरू धेरै घटनाहरू घटिरहेका छन्। यसको परिणाम के भएको छ भने किसानले बाख्रै पाल्न हिचकिचाउने अवस्था समय सिर्जना भइसकेको छ। त्यसैले पशु रोग नियन्त्रणको बहसमा चाहिँ छाडा तथा यो के अरे रोग बोकेका पशुहरू जुन वन्यजन्तु हुन् या घरपालुवा पशुहरू हुन्, यिनीहरूको व्यवस्थापन र निगरानीमा समेत स्थानीय तह अलिक बढी व्यवहारिक जिम्मेवारी बन्नुपर्ने हो कि भन्ने कुराहरू यो विधेयकमा आउनुपर्छ भन्ने म ठान्दछु। त्यसैले यो विधेयक समग्रमा ठिक छ, राम्रो छ। यसले उठाएका कुराहरू धेरै कुराहरू सान्दर्भिक र मान योग्य पनि छन्। तर पशु सँगसँगै मानव स्वास्थ्यको विषयमा पनि यो विधेयकले बोल्नुपर्छ। जस्तो रेबिजको समस्या छ, अर्घाँचीमा रेबिजको अहिले पनि रेबिज राम्रोसँग खोप पाइँदैन। औषधि गर्न अस्पतालमा पुगेका मान्छेहरू न्याय खोज्दै, स्वास्थ्यको न्याय खोज्दै अस्पताल पुगेका मान्छेहरूले चाहिँ खोप नपाउने स्थिति अहिले पनि छ। त्यसैले यसमा अलिकति जिम्मेवार बन्नुपर्छ भन्ने कुराहरू मलाई लाग्छ। धन्यवाद।
1: माननीय सदस्यहरू, अब माननीय कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई छलफलमा उठेको प्रश्नहरूका जवाब दिनलाई अनुमति दिन्छु।

सम्मान्य सभाको महोदय, मान्य सदस्यज्यूहरू, विशेष गरेर आजको यस सैद्धान्तिक छलफलमा तपाईँहरूले दिनुभएको सल्लाह सुझावको लागि विशेष धन्यवाद दिन चाहन्छु। विशेष गरेर पशुपालन पशुपन्छी तथा पालनमा करिब 34 लाख परिवारको जीविकोपार्जनको आधार पनि रहेको हो। किसानले दैनिक 73 लाख लिटर दूध र 12,50,000 केजी मासु, 48 लाख अण्डा उत्पादन गरेर ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाइराखेको अवस्था छ। तर वर्षेनी पशुमा देखिने विभिन्न रोगका कारण पशुको उत्पादन घट्ने, पशुको मृत्यु हुने र किसानको पशु उपचारमा खर्च बढ्न गई उत्पादन लागत समेत बढ्ने गरेको छ। नेपाल दूध, मासु र अण्डामा करिब आत्मनिर्भर हुँदै निर्यातको चरणमा प्रवेश गरेको छ। पछिल्लो वर्षमा बढ्दै गइरहेको छुर्पी, घिउ, छाला, मासु जस्ता वस्तुको निर्यातले नेपाली पशुजन्य पदार्थको अन्तर्राष्ट्रिय मागलाई पनि बढ्दै गइरहेको संकेत गरिराखेको छ। विगत केही वर्षदेखि देखा परेको अफ्रिकन स्वाइन फिभर, लम्पी स्किन रोग, बर्ड फ्लू लगायत नेपालका धेरै समय अघिदेखि देखा परिरहेका खोरेत, पीपीआर, रेबिज जस्ता रोगका कारण स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म ठूलो असर गरिराखेको छ। खोरेत, पीपीआर र कुकुरको टोकाइका कारण रेबिजबाट हुने मानव मृत्यु दरलाई सन् 2030 शून्यमा झार्ने नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि रहेको छ। यस्ता रोग मध्ये जुनोटिक प्रकारका रोग जस्तै रेबिज, क्षयरोग, ब्रुसेलोसिस, जापानिज इन्सेफलाइटिस जस्ता रोग पशुमा मात्र नभई सीमित नभई मानव स्वास्थ्यमा समेत असर गरिराखेको छ। यस्ता रोगका कारण जनताले उपभोग गर्ने मासुजन्य उत्पादनको स्वच्छतामा समेत चुनौती थपिएको वर्तमान सन्दर्भमा यस्ता रोगलाई पशु चिकित्साको विषयमा मात्र सीमित नगरी समग्र एक स्वास्थ्यको अवधारणा अनुसार पशुपन्छी, मानव र वातावरणीय स्वास्थ्यको साझा विषयको रूपमा सम्बोधन गर्न आवश्यक भएकोले र अहिलेको कानूनी व्यवस्था पनि अपर्याप्त रहेको छ र हाल नेपालमा पशु पन्छी तथा माछामा जुनोटिक लगायतका संक्रामक रोग नियन्त्रण गर्न पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 केही व्यवस्था गरिएको पनि छ। तर मुलुक संघीय शासन प्रणालीमा गइसके पश्चात तथा पछिल्लो अवस्थामा पशुपालनमा भएको व्यावसायिकता तथा नेपालले पशुजन्य उत्पादनको वैदेशिक व्यापारमा वृद्धि हुँदै गइरहेको वर्तमान अवस्थामा सीमित व्यवस्था सहितको विद्यमान कानूनी व्यवस्थाले मात्र समग्रतामा र यस विषयमा सम्बोधन गर्न नसक्ने भएको छ। साथै मुलुक संघीयतामा गए पश्चात कसले के कार्य गर्ने भन्ने समेत दुविधा हुँदा समयमा रोग निदान तथा नियन्त्रण नहुँदा रोग फैलिने ठूलो क्षतिको सम्भावना बढ़िराखेको पनि छ। तसर्थ तीनवटा सरकारको अधिकार जिम्मेवारीको स्पष्ट राष्ट्रहितको रोगको शीघ्र पहिचान, प्रकोपको न्यूनीकरण, पशुपन्छी तथा माछामा संक्रामक रोग नियन्त्रण गर्न स्पष्ट कानून ढाँचा आवश्यक रहेकोले नेपाल सरकारले यो विधेयक सम्मानित सदन समक्ष पेश गरेको छ र विशेष गरेर चाहिँ यो विधेयकले को उद्देश्यमाथि जुन हिसाबमा हाम्रो मान्यज्यूहरूले जुन सल्लाह सुझाव दिनुभयो त्यसको समर्थन गर्नुभयो त्यसको लागि विशेष धन्यवाद पनि दिन चाहन्छु। विशेष गरेर चाहिँ हामीले यसको यो विधेयकको मूल उद्देश्य पशुपन्छी तथा मत्स्य क्षेत्रमा देखा पर्ने संक्रामक तथा महामारीजन्य रोगको शीघ्र पहिचान, सूचना सम्प्रेषण, सर्भेलेन्स र रोकथाम नियन्त्रण र निवारण तथा उन्मूलन गर्न आवश्यक कानूनी आधार पनि तयार गर्नु रहेको छ र यस विधेयकको कार्यान्वयन नहुँदा कार्यान्वयन हुँदा चाहिँ विशेष गरेर यस विधेयकको कार्यान्वयन हुँदा रोगको प्रारम्भिक अवस्था पहिचान गरी रोग फैलिनबाट रोक्नु, पशु तथा पशुजन्य उत्पादनको ओसार पसार नियन्त्रण गर्ने, आवश्यक पर्दा संक्रमित पशु वा पशुको वस्तुको सुरक्षित व्यवस्थापन तथा नष्ट गर्ने, किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने र यसका लागि क्षतिपूर्ति तथा राहत कोषको व्यवस्था सहित एक स्वास्थ्यको अवधारणा अनुसार संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायबीच स्पष्ट समन्वय कायम गर्ने गरी प्रभावकारी रूपमा नियन्त्रणका लागि सञ्चालन कार्य हुने नै छ र त्यसै गरेर यस विधेयकमा समावेश भएका मुख्य विषयवस्तुको सन्दर्भमा रोगको सूचना सर्भेलेन्स प्रणालीको रूपमा चाहिँ काम कार्य गर्ने, संक्रमित तथा महामारी प्रभावित क्षेत्र तोकी नियन्त्रण कार्य गर्ने, प्रतिबन्ध लगाउन सक्ने, संघ प्रदेश र स्थानीय तहको स्पष्ट भूमिका र प्राविधिक समन्वय
र द्रुत कार्य प्रतिकार्य टोली परिचालन राहत तथा क्षतिपूर्ति कोषको व्यवस्था र सोही कोष मार्फत सरकारी आदेशअनुसार नष्ट गरिएका पशु र पशुजन्य वस्तुको नोक्सानीमा राहत र क्षतिपूर्तिको कानूनी आधार कसुर तथा दण्डको व्यवस्था जसमा चाहिँ रोगको सूचना लुकाउने ओसार पसार नियन्त्रणका आदेश उल्लंघन गर्ने नमूना संकलनमा अवरोध गर्ने वा रोग फैलाउने गतिविधिमा संलग्न हुनेलाई कार्यवाही गर्ने यी विधेयक यसरी चाहिँ यो विधेयकले रोगको नियन्त्रणको सम्पूर्ण चक्रलाई नै कानूनी आधार दिन खोजिराखेको छ र संघ प्रदेश र स्थानीय तहबीच समन्वय तथा सूचना आदान प्रदान सहित चेन अफ कमाण्डमा परिचालन भई रोग नियन्त्रणका कार्यहरू कार्यान्वयन गर्ने मुख्य आधार पनि हुनेछ र विशेष गरेर संक्रामक पशु रोग कुनै सीमा पालिका वा प्रशासनिक तह हेरेर पनि फैलिँदैन एउटा स्थान वा किसानको गोठ वा फार्मबाट शुरू भएको रोग केही दिनमै गाउँ नगर जिल्ला प्रदेश हुँदै देशभर फैलिन सक्छ त्यसैले रोग नियन्त्रणका लागि हाम्रो कानून पनि त्यही गतिमा काम गर्न सक्ने हुनुपर्छ प्रस्तावित विधेयकले संघीय नेपालको वास्तविकता आत्मसात गर्दै संघ प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट गर्ने वैज्ञानिक आधारमा नियन्त्रण कार्यलाई बलियो बनाउने किसानलाई राहत तथा क्षतिपूर्तिको सुरक्षा दिने र रोग नियन्त्रणमा कानूनी आधारहरू सुनिश्चित गर्ने उद्देश्य राखेको छ मान्य सदस्यज्यूहरूले जुन हिसाबमा केही प्रश्न पनि सोध्नु भएको थियो त्यसमा चाहिँ विशेष गरेर यो 91 दिन किन भन्ने कुरामा चाहिँ हाम्रो डब्ल्यूटीओमा चाहिँ नोटिफाई गर्नुपर्ने एक्ट भएको कारणले चाहिँ यसलाई चाहिँ 91 दिन राखिएको छ त्यसै गरेर हामीले चाहिँ यो खाद्य सुरक्षाको कन्टेक्स्टमा चाहिँ छुर्पी र क्वारेन्टाइनको सर्टिफिकेसन पनि यसमा राखिएको छ र व्यवस्था राखेको छ हामीसँग फूड एण्ड माउथ डिजिजको कारणको बावजुद पनि हामीले चाहिँ अहिले एक्सपोर्ट गरिराखेकै नै छौं र जसमा चाहिँ लास्ट इयर छुर्पी हेर्नुभयो भने अराउन्ड 34 देशमा चाहिँ गइराखेको छ र जसले चाहिँ के छ त भन्दाखेरि हामीले आर्थिक रूपमा हेर्ने भने 5 अर्ब बराबरको छुर्पी चाहिँ एक्सपोर्ट भइराखेको चाहिँ छ र यसले पनि के हुन्छ त भन्दाखेरि हामीले छिटो भन्दा छिटो यो रोग नियन्त्रण जुन हाम्रो चाहिँ यो विधेयक ल्याउन सक्यो भने यसले थप हाम्रो आर्थिक सुदृढीकरणमा लग्ने नै छ र त्यसै गरेर अन्य मान्यज्यूहरूले पनि यसमा मासु निर्यातको कन्टेक्स्टमा पनि उहाँहरूले राख्नु भएको छ त्यसैले यो विधेयक छिटोभन्दा छिटो आउन एकदमै जरुरी नै छ त्यसै गरेर अन्य छाडा चौपाएको कुरा अन्य कुरा पनि मान्य सदस्यज्यूहरूले गरिराख्नु भएको थियो हामी चाँडै नै पशु कल्याण विधेयकको तयारी भइराखेको पनि म चाहिँ यहाँ हजुरहरूलाई जानकारी गराउन चाहन्छु र त्यसै गरेर चाहिँ हाम्रो मासु जाँच ऐन पनि चाँडै नै कार्यान्वयनमा गइराखेको जानकारी पनि मैले गराउन चाहन्छु त्यसर्थमा त्यो कुराहरू यहाँ नभइकन अर्को विधेयकमा पनि समेटेको जानकारी गराउन चाहन्छु सामान्य सभामुख महोदयज्यू यो विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा मान्य सदस्यज्यूहरूले दर्ता गराउनुभएका संशोधन प्रस्तावमा विभिन्न चरणमा व्यापक छलफल भएको बेहोरा समेत यस सदनमा जानकारी गराउन चाहन्छु राष्ट्रिय सभामा पेश भएका संशोधन प्रस्ताव तथा प्रस्तावमाथि भएका छलफल र यो विधेयक थप समृद्ध र कार्यान्वयन योग्य भएको छ भन्ने विश्वास लिएको छु मुख्यतया राष्ट्रिय सभाका मान्य सदस्यज्यूहरूले ऐनको प्रस्तावना वन्यजन्तुमा संक्रामक रोग नियन्त्रण प्राविधिक समन्वय समितिमा सरकारवालाहरूको सहभागिता पशु र मानव बीच सर्ने रोग एकीकृत सर्भेलेन्स प्रदेश सरकारले खोपको भण्डारण गर्नुपर्ने विषय र क्षतिपूर्ति तथा राहत कोष स्थापना जस्ता विषयमा संशोधन प्रस्ताव दर्ता गराउनु भई विधायन व्यवस्थापन समितिमा व्यापक छलफल पश्चात उक्त विषयहरूलाई विधेयकमा समावेश गरी राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको बेहोरा यस सम्मानित सदनमा जानकारी गराउन चाहन्छु धन्यवाद

माननीय सदस्यहरू, अब यो छलफल यही समाप्त हुन्छ। माननीय सदस्यहरू, अब म राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि प्रतिनिधि सभा नियमावली 2083 को नियम 112 बमोजिम संशोधनको सूचना दिन चाहनुहुने मान्य सदस्यहरूले विधेयक शाखा प्रतिनिधि सभा संघीय संसद सचिवालय सिंहदरबारमा सूचना दिन सक्नुहुनेछ। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल असोज 8 गते बिहिबार बिहान 11 बजे बस्ने गरी यो बैठक यही स्थगित हुन्छ।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333398, 9813371300।
2: सुबिसु इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-88-88। सुबिसु इन्टरनेट
3: रंग बहार रंग बहार
4: बजर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बजर पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
3: बजर पेंट।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: लो है साथीहरू, आज त घैरुङको सोल्टिनीहरूले चुड्का लाउन बोलाएको छ, सबैजना जानुपर्छ है।
2: लो
3: ल है साथी हो, आज हाम्रो गाउँमा त फुजेलको सोल्टीहरू आउँदै हुनुहुन्छ अरे नि, रमाइलो गर्नुपर्छ है।
4: ए हुन्छ हुन्छ, रमाइलो गर्नुपर्छ।

0: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251-248, मोबाइल नम्बर 98-41-14-94-84।
0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ 106 मेगाहर्ज
1: होइन यो बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छ नि किन नहोस् काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पहिला गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
2: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
5: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
4: वर्ज पेंट
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोविड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सूचना।
3: धादिङ जिल्लाको महानुभावहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी प्रत्येक हप्ताको शनिबार कन्सल्टेन्ट फिजिसियन वरिष्ठ डाक्टर रवि शाहबाट बिरामी जाँच हुने भएकोले लामो समयदेखिको सुगर, प्रेसर, थाइरोइड, दम र मुटुको समस्या भएको, लामो समयदेखिको ग्यास्ट्रिक समस्या, ज्यान, हाड, मासु दुख्ने समस्या, बाथ रोगको समस्या, हात गोडा झमझमाउने, गोडामा पानी जम्ने समस्या, उकालो ओह्रालो गर्दा गोडा तथा पैतालाको दुखाइ हुने, खानेकुरा अमन हुने, अपच हुने, पेट दुख्ने तथा पेट सम्बन्धी जुनसुकै समस्या, पिसाब पोल्ने, पथरीको समस्या, ज्वरो आउने इत्यादि समस्या भएमा समयमै स्वास्थ्य जाँच गरी स्वास्थ्य लाभ लिनुहोला।
2: वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीबाट भिडियो एक्सरे सेवा सञ्चालन, गर्भवती महिलाको भिडियो एक्सरे तथा शरीरको जुनसुकै अंगको भिडियो एक्सरे सेवा लिनको लागि हामीलाई सम्झनुहोला।
3: साथै हरेक महिनाको दोस्रो र अन्तिम शनिबार वरिष्ठ छालारोग तथा यौन रोग विशेषज्ञ जनाउने, गोडामा पानी जम्ने समस्या, उकालो ओह्रालो गर्दा गोडा तथा पैतालाको दुखाइ हुने, खानेकुरा अमन हुने, अपच हुने, पेट दुख्ने तथा पेट सम्बन्धी जुनसुकै समस्या, पिसाब पोल्ने, पथरीको समस्या,

0: दुबी छालाको गाँठा गुठी छाला छिलाउने कपाल झर्ने चाया पोतो डन्डीफोर लगायतका अन्य रोगहरू तथा यौन रोगहरू योनी चिलाउने सेतो पानी बग्ने महिनावरी गडबडी हुने स्तनमा गिर्खाहरू आउने भिरिङ्गी गोनोरिया लगायतका रोगहरूको बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनको लागि सम्पूर्ण धादिङवासीहरूलाई हार्दिक अनुरोध गरिन्छ।
1: दीपमाला लाइफ केयर सेन्टर प्राली जेस मेडिकल हल पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन नीलकण्ठ नगरपालिका 3 त्रिवेणी चौक धादिङ पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन सम्पर्क नम्बर 0105213367 मोबाइल नम्बर 9841063239 र 9843404023।
2: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
2: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदै छ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बंपर मा यामाहा रेजियार
0: वर्ज पेंस ले घर रंगाउनु होस् लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेंस
2: घरमा चार जना छन् चार जनाको चारै समस्या कसलाई कहाँ लिएर जानु
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै
2: के हुनु बाबु दाईको दाँत जचाउनु पर्ने छ नानीको दाँत मिलाउनु पर्ने छ बाबुको दाँत निकाल्नु पर्ने अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने कसलाई कहाँ लिएर जाने होला
3: ल किन चिन्ता लिनु अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मैले नि आज भर्खरै दाँत मिलाएर आएको सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदैछ नि
4: हजुर हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने दाँत सफा र पोलिस गर्ने दाँतको जरादेखि उपचार आरसीटी गर्ने दाँत कलरको सिमेन्ट भर्ने नकली स्थायी र अस्थायी दाँत राखिने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
5: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334
6: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ
7: के तपाईँको मलद्वारमा मासु पलाएको छ
6: अथवा दुख्ने पोल्ने चिलाउने पीत बग्ने घाउ खटेर आउने कब्जियत हुने बारम्बार दिसा लाग्ने आदि भएको छ
7: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्
6: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन धादिङ बेसी पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ
7: हाम्रा विशेषताहरू
6: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा
7: ग्यास्ट्रिक कब्जियत जन्डिस हार जोड्नी नसा बाथ युरिक एसिड प्यारालाइसिस छाती दम रुगा खोकी पिनास माइग्रेन पोस्ट्रेट पिसाबको इन्फेक्सन स्त्री रोग बाँझोपन महिनावरी गडबडी पुरुषहरू को यौन दुर्बलता छाला सम्बन्धी डिप्रेसन अनिन्द्रा स्मरण शक्तिमा कमी मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा
6: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
7: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ
6: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुसार बजार ट्राफिक बिट अगाडि मोबाइल नम्बर 9843338 9913 8371 00
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रेडियो धादिङ 100.1 गहर्जको साथै इन्टरनेट अनलाइनको www.radiodhading.org मार्फत संसारभर केही साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। शुक्रबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह। अझै बनेन नागढुङ्गामा भासिएको सड़क, सवारी एकतर्फी मात्रै सञ्चालनमा। र शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहेको भन्दै सतर्क रहन प्रधानमन्त्री शाहको अनुरोध। बिहिबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान। अब पूरा खबर। भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले सबैमा आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले असोज 6 गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। धादिङ सहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुको साथै आकस्मिक बाढ़ी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले बताउनु भएको छ। अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा यात्रा गर्नै पर्ने अवस्था भए अतिरिक्त कपड़ा, खानेकुरा, पानी र प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि साथमा राख्न आग्रह गरेको छ। यात्राका क्रममा बाढ़ी, पहिरो वा सड़क अवरोध भए सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरिएको छ। त्यस्तै नदी, खोला तथा खहरे खोला नजिकका बस्ती, पहिरो जोखिमयुक्त स्थान र खोला नदी किनारमा बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न उहाँले आग्रह गर्नु भएको छ। कुनै समस्या वा आवश्यक सूचना परे नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 111-14 तथा जिल्ला आपतकालीन संचालन केन्द्रको 92-34 वा 010-521-464 सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ। नागढुङ्गा ओह्रालोमा सड़क भासिएको 21 दिन बितिसक्दा पनि मरम्मत कार्य सम्पन्न हुन सकेको छैन। सड़क अझै बन्न नसक्दा यस खण्डमा यातायात सञ्चालन अझै पनि एकतर्फी रूपमा मात्रै भइरहेको छ। गत भदौ 17 गते नागढुङ्गा चेकपोस्टबाट करिब 700 मिटर अगाडि पात्ने वन क्षेत्रमा 25 मिटर सड़क भासिएको थियो। हाल सड़कको 12 मिटर तलबाट नयाँ संरचना निर्माण गरी सड़क बनाउने काम भइरहेको नागढुङ्गा मुगलिन सड़क योजना पूर्वी खण्डका योजना प्रमुख गुरूप्रसाद अधिकारीले जानकारी दिनुभएको छ। सड़क पूर्ण रूपमा मरम्मत नभएपछि अहिले यस खण्डबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर र मोटरसाइकलहरू मात्र सञ्चालन भइरहेका छन्। अन्य ठूला तथा साना सवारी साधनलाई भने नागढुङ्गा सुरुङ मार्गतर्फ डाइभर्ट गरिएको छ। यसैबीच मलेखु मुगलिन सड़क खण्ड अन्तर्गत पर्ने कृष्णभीरमा 251 मिटर सड़क भासिएपछि गत भदौ 14 गतेदेखि काठमाडौँ संघको सीधा सड़क सम्पर्क विच्छेद भएको थियो। उक्त स्थानमा पहिरो गएको 18 दिनपछि सड़क विभागले जोखिम मोलेर नयाँ ट्र्याक खोलेर द्वितर्फी सवारी साधन सञ्चालनमा ल्याएको हो। हाल यस मुख्य मार्गमा सवारी साधनको अत्याधिक चाप रहेको छ। कृष्णभीर खण्डमा बढ़ेको सोही चाप र नागढुङ्गा ओह्रालोको सड़क समयमै बन्न नसकेको अवस्थालाई ध्यानमा राख्दै हाललाई सुरुङ मार्ग खुल्ला गरिएको सम्बन्धित अधिकारीले बताएका छन्। शेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ। आज नेप्से 36.25 अंकले घटेर 2618.03 बिन्दुमा झरेको हो। सबै समूहको सूचक घटेकोमा जीवन बीमा समूह 2% भन्दा धेरैले घटेको छ। आज 253 कम्पनीको शेयर मूल्य घटेकोमा 23 बढ़ेको छ। दुईवटा कम्पनीको शेयर भने घटबड़ भएन। आज फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर मूल्य 8.5% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 7.05 अर्ब कारोबार भएकोमा आज 252 कम्पनीका 2.16 करोड़ किता शेयर 6.35 अर्ब रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि।
4: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
0: सम्पसि अब बाँकी खबर। आउँदो शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसम जन्य विपद बाटो जोगिन पूर्व तयारी गर्न र सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनले जारी गर्ने आधिकारिक सूचना नियमित रूपमा हेर्न र सोही अनुसार आवश्यक सावधानी अपनाउन समेत उहाँको आग्रह छ। अहिले बागमती, कर्णाली र सुदूरपश्चिम सहितका प्रदेशको केही ठाउँमा पानी परिरहेको छ। देशका सबैजसो ठाउँमा बदली भएकोमा केही ठाउँमा वर्षा भएको हो। यसैबीच बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै गएको छ। मौसमविदहरूका अनुसार अहिले यो प्रणाली चक्रवातको रूपमा विकास भइ नसके पनि यसको प्रभावले देशभर अत्याधिक वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार भोलि बिहिबारदेखि नै देशका धेरैजसो ठाउँमा वर्षा शुरू हुनेछ। विशेष गरी असोज 9 गते अर्थात पर्सि शुक्रबारदेखि 11 गते आइतबारसम्म नेपालमा मुसलधारे वर्षाको मुख्य जोखिम रहेको छ। यो प्रणाली भारतको बिहार, गोरखपुर र उत्तर प्रदेश हुँदै नेपालतर्फ अघि बढ़ेमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी असर पर्ने अनुमान गरिएको छ। उच्च हिमाली भेगमा हिम आधी र हिमपातको सम्भावना छ भने तराई र पहाड़ी क्षेत्रमा बाढ़ी, पहिरो र डुबानको ठूलो जोखिम रहेको छ। विज्ञहरूका अनुसार पहिले नै जमीन भिजेको अवस्थामा 24 घण्टाभित्र 100 देखि 150 मिलिमिटरसम्म वर्षा हुँदा पनि पहिरो जाने र सड़क अवरूद्ध हुने जोखिम उच्च रहन्छ। त्यसैले असोज 9 देखि 11 गतेसम्म यात्रा गर्दा सतर्कता अपनाउन र नदी किनार तथा जोखिमयुक्त बस्तीमा बसोबास गर्नेहरूलाई विशेष सजग रहन मौसमविदहरूले आग्रह गरेका छन्। यसैबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भोलि बिहिबारदेखि असोज 12 गतेसम्म टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। महासंघले आज विज्ञप्ति निकालेर यात्रा गर्नु पूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको हो। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आगामी दिशा, नेतृत्व, संगठन पुनर्गठन र वामपन्थी एकताको विषयमा छलफल भइदिएको छ। ललितपुरको भनी मण्डलको एक पार्टी प्यालेसमा आज बैठकको तेस्रो दिन हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको आगामी दिशाबारे छुट्टै लिखित धारणा प्रस्तुत गर्नुभएको छ। भट्टराईले वामपन्थी एकतालाई संख्या थप्ने अभियानका रूपमा मात्र बुझ्न नहुने बताउनु भएको छ। बैठकमा नेतृत्वको कार्यशैली, पार्टी संचालनको विधि, संगठनको अवस्था र जनतासँग पार्टीको सम्बन्धबारे पनि केही सदस्यहरूले प्रश्न उठाए बजारमा अण्डाको मूल्य फेरि बढ़ेको छ। नेपाल लियर्स कुखुरा पालक संघले हिजोदेखि नै लागू हुने गरी अण्डाको मूल्य प्रति क्रेट 10 देखि 15 रूपियाँसम्म बढ़ाएको हो। संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबैभन्दा ठूलो अर्थात 9XL अण्डाको डिपो तथा डिलर मूल्य प्रति पेटी 4,300 रूपियाँ र ठूलो अण्डाको मूल्य प्रति पेटी 4,200 रूपियाँ तोकिएको छ। नयाँ मूल्य अनुसार 9XL अण्डा प्रति क्रेट 615 रूपियाँ र ठूलो अण्डा प्रति क्रेट 600 रूपियाँ पर्नेछ। यसअघि भदौ 19 गतेदेखि मूल्य बढ़ेको थियो। सरकारले पर्सि शुक्रबारदेखि तीन दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिक सूचना दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सम्भावित बाढ़ी र पहिरोबाट हुने क्षतिको जोखिम घटाउन पूर्व सूचना प्रणालीलाई चुस्त बनाइएको हो। जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखा संघको समन्वयमा नदीको अवस्था निरन्तर अनुगमन गरिने प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिनुभयो। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन उहाँले आग्रह गर्नुभयो। तीव्र मौसमी फेरबदलका कारण उच्च हिमाली क्षेत्रमा अत्याधिक हिमपातको सम्भावना देखिएकाले रेड अलर्ट जारी गरिएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न एडभाइजरी जारी गरिएको छ। शुक्रबार र शनिबार अति आवश्यक नपरी यात्रा नगर्न प्राधिकरणको आग्रह छ। यस्तै सड़क खुलाउन मुख्य राजमार्गहरूमा डोजरहरू तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो। साथै बाढ़ी आएका बेला टिकटक बनाउन भिडियो खिच्न वा खोलामा दाउरा संकलन गर्न नजान प्राधिकरणले कड़ा चेतावनी दिएको छ। देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको र 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मार्फत प्रति कार्यको तयारी तीव्र पारिएको प्राधिकरणका कार्यकारी निर्देशक धर्मराज उप्रेतीले जानकारी दिनुभयो। यस्तै सरकारले पाकेको धान बाली र अन्न जोगाउन किसानहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। बाढ़ीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फोरेन्सिक ल्याबमा मात्रै परीक्षण सम्भव नभएपछि नास्टको प्रयोग शालामा पनि काम भइरहेको छ। नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 नमूना प्राप्त गरिसकेको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। शुक्रबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह। अझै पनि बनेन नागढुंगामा भासिएको सड़क, सवारी एकतर्फी मात्रै सञ्चालनमा। र शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहेको भन्दै सतर्क रहन प्रधानमन्त्री शाहको अनुरोध। बिहिबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान। यसका साथै अहिलेलाई खबर यति नै। बेलुकी 8:30 खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेख बिदा हुन्छु। नमस्कार।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
3: रेडियो धादिङ समय संकेत
4: अहिले साँझको 7 बज्यो.
5: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौँ सदा सर्वदा.

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz।
1: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: सूचना।
4: धादिङ जिल्लाको महानुभावहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी प्रत्येक हप्ताको शनिबार कन्सल्टेन्ट फिजिसियन वरिष्ठ डाक्टर रवि शाहबाट बिरामी जाँच हुने भएकोले लामो समयदेखिको सुगर, प्रेसर, थाइरोइड, दम र मुटुको समस्या भएको, लामो समयदेखिको ग्यास्ट्रिक समस्या, ज्यान, हाड, मासु दुख्ने समस्या, बाथरोगको समस्या, हात गोडा झमझमाउने, गोडामा पानी जम्ने समस्या, उकालो ओह्रालो गर्दा गोडा तथा पैतालाको दुखाइ हुने, खानेकुरा अमन हुने, अपच हुने, पेट दुख्ने तथा पेट सम्बन्धी जुनसुकै समस्या, पिसाब पोल्ने, पथरीको समस्या, ज्वरो आउने इत्यादि समस्या भएमा समयमै स्वास्थ्य जाँच गरी स्वास्थ्य लाभ लिनुहोला।
3: वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीबाट भिडियो एक्सरे सेवा सञ्चालन, गर्भवती महिलाको भिडियो एक्सरे तथा शरीरको जुनसुकै अंगको भिडियो एक्सरे सेवा लिनको लागि हामीलाई सम्झनुहोला।
4: साथै हरेक महिनाको दोस्रो र अन्तिम शनिबार वरिष्ठ छालारोग तथा यौन रोग विशेषज्ञ डाक्टर आरबी सिंह आउनुहुने हुँदा रोगसँग सम्बन्धित छाला रोगहरू, लामो समयदेखिको दाद, दुबी, छालाको गाँठा गुठी, छाला चिलाउने, कपाल झर्ने, चाया, पोतो, डन्डीफोर लगायतका अन्य रोगहरू तथा यौन रोगहरू, योनी चिलाउने, सेतो पानी बग्ने, महिनावरी गडबडी हुने, स्तनमा गिर्खाहरू आउने, भिरिङ्गी, गोनोरिया लगायतका रोगहरूको बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनको लागि सम्पूर्ण धादिङवासीहरूलाई हार्दिक अनुरोध गरिन्छ।
3: दीपमाला लाइफ केयर सेन्टर प्राली, जेस मेडिकल हल, पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन, नीलकण्ठ नगरपालिका 3, त्रिवेणी चोक, धादिङ। पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन। सम्पर्क नम्बर 010-521-367, मोबाइल नम्बर 98-41-063-239 र 98-43-40-37।
5: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
6: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
5: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
6: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
7: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
8: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz।

0: रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेंट
2: घरमा चार जना छन् चार जनाको चारै समस्या कसलाई कहाँ लिएर जानु
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै
2: के हुनु बाबु दाईको दाँत जचाउनु पर्ने छ नानीको दाँत मिलाउनु पर्ने छ बाबुको दाँत निकाल्नु पर्ने अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने कसलाई कहाँ लिएर जाने होला
3: ल किन चिन्ता लिनु अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मैले नि आज भर्खरै दाँत मिलाएर आएको सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि
4: हजुर हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने दाँत सफा र पोलिस गर्ने दाँतको जरादेखि उपचार आरसीटी गरिने दाँत कलरको सिमेन्ट भर्ने नक्कली स्थायी र अस्थायी दाँत राखिने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
5: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334
6: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ
7: के तपाईँको मलद्वारमा मासु पलाएको छ
6: अथवा दुख्ने पोल्ने चिलाउने पिप बग्ने घाउ खटिएर आउने कब्जियत हुने बारम्बार दिसा लाग्ने आदि भएको छ
7: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्
6: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ
7: हाम्रा विशेषताहरू
6: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा
7: ग्यास्ट्रिक कब्जियत जन्डिस हाड जोड्नी नसा बाथ युरिक एसिड प्याराइसिस छाती दम रुगा खोकी पिनास माइग्रेन पोस्ट्रेज पिसाबको इन्फेक्सन स्त्री रोग बाँझोपन महिनावरी गडबडी पुरुषहरू को यौन दुर्बलता छाला सम्बन्धी डिप्रेसन अनिन्द्रा स्मरण शक्तिमा कमी मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा
6: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
7: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ
6: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि मोबाइल नम्बर 9843333898 9813317100
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमूनाहरूको।
1: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुग्यो। सेना र सुरक्षा निकायमा विशेष जोड़ दिने र सुरक्षित नागरिकलाई विश्वास दिलाइने,
2: हामीले त्यसलाई चाहिँ अब चिर्नको लागि चाहिँ हामीले सर्ट टर्म र मिडियम टर्म अब योजनाहरू बनाइरहेका छौं।
1: र जापानमा भइरहेको विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिनदिनै समस्या बढ्दो छ। मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्ने वा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्छ। बेलैमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: बाढ़ी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सि शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
5: तयारी शुरू गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन, कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुन सक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला। भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिसकेको अवस्था छ।
4: वहाँले भारी वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको CIN
6: आज राति कुर गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा, बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मध्य प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग, बागमती प्रदेशको पहाड़ी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
4: भीषण वर्षाको अनुमानपछि वायु सेवा संचालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई वायु सेवा कम्पनीहरू संघले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढ़ी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
0: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म साधुने भन्ने जुन कुरा विपत्ति सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले बैठक गर्ने आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम तोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
4: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रुको सहजता र सड़क सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी 15 बुधे निर्णयमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कड़ा निगरानीसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायीले माध्यम तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तरता दिँदै टिकट बिक्रीमा यथाशक्य अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्र र तोकिएको पोसाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 वटा नमूना प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
0: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमूना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमूनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 700 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले डीएनए प्रोफाइल भएको एक दुईचोटि मात्र चेक भएको 600 नमूना छन् र त्यसमा हामीले लगभग 497 नमूनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमूनाहरूको।
4: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29 खर्ब 73 अर्ब 5 करोड़ रूपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋण भन्दा पुरानो ऋणको सामा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 60 अर्ब 5 करोड़ नयाँ ऋण लिएको छ भने 70 अर्ब 13 करोड़ रूपियाँ सावा भुक्तानी गरेको छ। रसुवाको बोटी खुसी बाढ़ीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 1-3-1 क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढ़ीले बगाउनु अघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढ़ी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जलविद्युत आयोजनामा 2% शेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढ़ाउन यस्तो व्यवस्था गर्न लागेको हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानूनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्र बहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी, कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानूनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली कांग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित एकजनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सीआईएनसँग बताउनुभयो।
7: नेपालको संविधान अनुसार राजनीतिक दलको सदस्य बन्न पाउने उमेरको हद 18 वर्ष देखिन्छ। नेपाली कंग्रेसले त्यो संविधानलाई पालना गरेर 18 वर्षभन्दा तलका कुनै साथीहरूले क्रियाशील सदस्यता स्वैच्छिक आवेदन मार्फत भरिएको भए र कुनै ठाउँमा तपाईँको चाहिँ निर्वाचित भएको भए हामीले यसलाई अध्यावधि गर्ने काममा यसलाई नागरिकतामा पठाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथास्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक राम्रो विकास निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै उमेर पूरा भएपछि पार्टीको मेन स्ट्रिममा ल्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौं।
4: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटीजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलंकालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
1: बाढ़ी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा।
8: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँ चाहिँ निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
10: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा नि संक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
11: पशुको दाना पानी। पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
9: पशु स्वास्थ्य। भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
11: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
12: प्याजको बिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
13: बाढ़ी प्रभावित ठाउँहरूमा बन्द रहेका सबै सड़क खुलाउन अझै केही समय लाग्न सक्छ। यस्तो बेला गर्भवती र सुत्केरीलाई स्वास्थ्यमा समस्या आए के गर्ने? स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी,
8: नजिकमा हाम्रो चाहिँ प्रसूति हुने मिति आएको छ भने त्यस्ता गर्भवती महिला दिदीबहिनीहरूलाई चाहिँ हामीले फोन गरेर तपाईहरूलाई चाहिँ केही कम्प्लिकेशनहरू छ, गर्भको बच्चा चाहिँ बाङ्गो बसेको छ, उहाँको नजिकमा भएको बर्दिङ सेन्टरबाट त्यो सेवा लिन सकिँदैन र उहाँलाई चाहिँ थप शल्यक्रियाद्वारा हुने प्रसूति सेवा लिनुपर्छ र सम्बन्धित बर्दिङ सेन्टरमा जिल्लामा सेवा पाउन सक्नुहुन्न अथवा त्यो सेवा त्यहाँ उपलब्ध छैन भने उहाँहरूलाई हामीले हेली उद्धारको नम्बर पनि उपलब्ध गराएका छौं र बसबाटै आउनुहुन्छ, उहाँलाई आउन गाह्रो भइरहेको छ, आउनुपर्छ भनेर स्वास्थ्य कर्मीले भन्नुभएको छ तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस्, हामी सम्बन्धित निकायमा सम्बन्धित डाटा निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौं। आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ, उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ, केही पर्यो केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
13: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउन साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ। रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढ़ी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वडा वडामा कर्मचारी खटिएका छन्। विभिन्न प्रश्नसहित वडा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने? पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई,
14: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ, जसले डाटा संकलन गरिराख्नु भएको छ। उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला, कुनै हिचकिचाट नगरिकन, कुनै डर न कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनुहोला। विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले त्यहाँ धेरैवटा प्रश्नहरू छन् भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला। को चाहिँ ठ्याक्कैमा पीड़ित हो, को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ, कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ, त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ। तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ। त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ। जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ। व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ।
13: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई। अब हाम्रो खानपानको कुरा गरौं। तपाईको वरिपरि पाइने सागसब्जी, गेडागुडी, दूध, अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ। पोषणविद रुबिना कार्की,
15: तपाईहरू बाढ़ी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै, फापर, कोदो, भटमास भयो त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन्। जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो, त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो, ढिँडो बनाएर खान सक्यो, त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो या भुटेको भटमासलाई साँधेर खान सक्यो, त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ। त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
16: अस्थायी शिविरमा बसिरहेका गर्भवती सुत्केरी र बालबालिकाले खानपानमा अझ बढ़ी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रूबिना कार्की। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन?
17: व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
1: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: शीतल जाउ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
19: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
18: ओहो, तिमी त घरको खाने भएछौ नि।
20: के को सरसल्लाह हो दुईजनाको?
19: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
20: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
18: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
20: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
21: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराव सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समय नजिकिँदैछ। चाडबाडको समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा सीआईएन ले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
22: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा ऊ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
17: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खान नपाएर होइन कि, हामी खान नजानेर हामी धेरै रोगीहरू भइरहेका छौँ। खान नपाएर होइन, खान नजानेर। अहिले कुरो के छ भने जंक फूड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिने तपाईँको देशले चाहिँ फेरि। तर कुरो के छ भने हामी खाना अहिले पनि खान पाए नपाएर होइन कि, खान नजानेर चाहिने भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिने बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमा खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल, 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदैन खानुस्, लङ ग्रेन चामल खाँदैन खानुस्, किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ, त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन। धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाइरहेको त्यो आर्टिफिसियल चामल हो, त्यो नौनी घिउमा तपाईँको यति मिक्स गर्छन्, त्यसमा के हाल्छ भने नौनी घिउ तपाईँको 850-900-1100 पर्छ है पर किलोको। तर व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सपिङ नि भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्वबाट त्यो घिउ भनेर छुट्याउने तत्व त्यहाँ खाद्य प्रदूषण पनि छैन।
22: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी, विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा, त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ, कसरी काम गरिरहेको छ?
2: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ, भण्डारण हुनुपर्छ, त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै होलसेल बिक्री होस् या रिटेल बिक्री होस् त्यो होल सबैका चरणमा सबै यी चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पूरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्सन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो, सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो, एन्टिमर्टम भन्छौ हामी, बधपूर्वकको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ। त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घण्टा आराम दिलाएर आराम गराएर, भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले मानवीय तरिकाले बध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
22: अलिकति धार्मिक दृष्टिले पनि रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ, विद्वान हुनुहुन्छ, धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ, त्यो बारेमा अलिकति कुरा राखिदिनको लागि अनुरोध गर्दछु।
5: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावे मासु नखाऊ भन्छ, जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात त्यसको लागि चाहिँ खाऊ, अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बदलेर खाऊ नै भन्दैन।
1: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघले आग्रह गरेको छ। बाढ़ी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोशी बाढ़ीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ र जापानमा भइरहेको 20 एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस, बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सूचना
3: धादिङ जिल्लाको महानुभावहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी प्रत्येक हप्ताको शनिबार कन्सल्टेन्ट फिजिसियन वरिष्ठ डाक्टर रवि शाहबाट बिरामी जाँच हुने भएकोले लामो समयदेखिको सुगर, प्रेसर, थाइरोइड, दम र मुटुको समस्या भएको, लामो समयदेखिको ग्यास्ट्रिक समस्या, ज्यान, हाड, मासु दुख्ने समस्या, बाथरोगको समस्या, हात गोडा झमझमाउने, गोडामा पानी जम्ने समस्या, उकालो ओह्रालो गर्दा गोडा तथा पैतालाको दुखाइ हुने, खानेकुरा अमन हुने, अपच हुने, पेट दुख्ने तथा पेट सम्बन्धी जुनसुकै समस्या, पिसाब पोल्ने, पथरीको समस्या, ज्वरो आउने इत्यादि समस्या भएमा समयमै स्वास्थ्य जाँच गरी स्वास्थ्य लाभ लिनुहोला।
2: वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीबाट भिडियो एक्सरे सेवा सञ्चालन, गर्भवती महिलाको भिडियो एक्सरे तथा शरीरको जुनसुकै अंगको भिडियो एक्सरे सेवा लिनको लागि हामीलाई सम्झनुहोला।
3: साथै हरेक महिनाको दोस्रो र अन्तिम शनिबार वरिष्ठ छालारोग तथा यौन रोग विशेषज्ञ डाक्टर आरबी सिंह आउनुहुने हुँदा रोगसँग सम्बन्धित छाला रोगहरू, लामो समयदेखिको दाद, दुबी, छालाको गाँठा गुठी, छाला चिलाउने, कपाल झर्ने, चाया, पोतो, डन्डी फोर लगायतका अन्य रोगहरू तथा यौन रोगहरू, योनी चिलाउने, सेतो पानी बग्ने, महिनावरी गडबडी हुने, स्तनमा गिर्खाहरू आउने, भिरिङ्गी, गोनोरिया लगायतका रोगहरूको बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनको लागि सम्पूर्ण धादिङवासीहरूलाई हार्दिक अनुरोध गरिन्छ।
2: दीपमाला लाइफ केयर सेन्टर प्राली, जेस मेडिकल हल, पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन, नीलकण्ठ नगरपालिका 3, त्रिवेणी चोक, धादिङ। पुरानो चिल्ड्रेन पार्क बोर्डिङ स्कूल भवन। सम्पर्क नम्बर 010-521-367, मोबाइल नम्बर 98-41-063-239 र 98-43-40-37।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेंट
2: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
2: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
6: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
7: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
6: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
7: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
6: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
7: हाम्रा विशेषताहरू:
6: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
7: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
6: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
7: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
6: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333398 9813713100।
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9913813100।
2: सुविस्तु इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-4235-888। सुविस्तु इन्टरनेट,
3: सुविस्तु इन्टरनेट नेपाल
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आऊ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
4: रंगबहार रंगबहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङबेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेंट सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि.
3: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ.
2: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु.
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्. यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ.

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेन्स
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस, बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: शुभला पोलिक्लिनिक प्राली, नीलकण्ठ तीन, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
4: उता हेर त भान्जा,
5: हेरिरहेको छु त मामा।
4: के देखौ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
4: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
6: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
7: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ ढुक्क। फोन नम्बर 010-5509-97, 97-510-97-778।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम पिनास निमोनिया कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
0: थाइराइड रोग
1: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
0: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367 98-41-063-239 र 98-43-40-33।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै थानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।